0: वालाले त्यसको सहजीकरण अथवा खबरदारी चाहिँ निरन्तर गर्छन् कि कस्तो हो?
1: त्यो त हाम्रो ड्युटी नै त्यही हो. हामी आज सामुदायिक वन उपभोक्ता महासंघ नेपाल चाहिँ 31 वर्षको यात्रामा अगाडि बढ़िरहेको सन्दर्भमा हामीले आफ्नो स्थापनादेखि नै अहिलेसम्म सरकारलाई चाहिँ सकारात्मक सुझाव दिने सल्लाह दिने कहीँ कतै कमी कमजोरी देखियो भने हामीले चाहिँ खबरदारी गर्ने काम भएको छ र अहिले पनि यो बजेटमा पनि ल्याएको कुरालाई हामीले एकदम धन्यवाद दिएका छौं, सम्मान गरेका छौं. यसलाई कार्यान्वयन गरेर सरकारले चाहिँ अत्यन्तै एउटा चाहिँ महत्वपूर्ण काम गरोस् वन क्षेत्रमा र देशको समृद्धिमा चाहिँ यसले ठूलो योगदान पुर्याउँछ. अहिले भने नि काठ मात्रै प्रयोग गर्ने र बाहिरबाट काठ नल्याउने हो भने काठ मात्रै होइन, तपाईँको बाहिरबाट आउने काठभन्दा धेरै फलामा आएको छ. किन भन्दा हाम्रा जति पनि भवनहरू बनेका छन् अल्मुनियमबाट बनेका छन्, काठ त थोरै हो. हेर्नुहोस् अहिले जुन काठ बाहिरबाट आएको काठको हल्ला गरिन्छ नि त्योभन्दा 10 गुणा बेसी फलामको प्रयोग भएको छ झ्याल ढोकामा. हामीले स्वदेशी काठ हाम्रो कुहिएको छ, हाम्रो अब बर्खालाई अहिले त आग लागि कम भयो, नभए कि आगोले जलेर गएको छ कि अब बाढी पहिरोले त्यसलाई बगाएर लाने हो. त्यो काठ मात्रै बजारमा ल्याउने हो भने हामीले अरबौंको हामीले चाहिँ देशमा चाहिँ एउटा चाहिँ आर्थिक व्यवस्थापन गर्न सक्छौं. त्यसकारण चाहिँ सरकार कै पनि अब ल्याएको विषयलाई कार्यान्वयन गर्छ, त्यसमा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल सरकारसँग निरन्तर सँगै रहन्छ.
0: अब फेकु वनको यो स्थापना दिवसको कुरा गरौं. 31 स्थापना दिवस तपाईँहरू मनाउँदै हुनुहुन्छ र तपाईँ अध्यक्ष भएर काम गरेको 3 वर्ष पूरा भयो, अब 1 वर्ष कार्यकाल अझै बाँकी छ. तपाईँ आइसकेपछि फेकु वनलाई मैले यो स्थानबाट यो स्थानमा पुर्याए भन्ने खालको त्यो कुरा के हो?
1: एउटा चाहिँ के हुन्छ भने निरन्तरता हो. सामुदायिक वन उपभोक्ता महासंघ नेपाल स्थापना 2052 साल जेठ 18 गते भयो. हामी भोलि हामीले स्थापना 31 स्थापना दिवस मनाउँदैछौ
0: सोमबारको दिन.
1: हजुर, यसमा के छ भने हामीले सामुदायिक वन उपभोक्ता महासंघ नेपाल यति अग्रगामी ढंगले स्थापना भयो कि हिजो प्रजातन्त्र आउँदा गणतन्त्रको अभ्यास गर्यो, गणतन्त्र आउँदाखेरि हामीले चाहिँ अहिले जेएनजी आन्दोलनले ल्याएका कुरा भन्दा हामी एक स्टेप अगाडि रहेर काम गर्छौँ.
0: समावेशीकरण
1: हामीले 2052 सालमा 50% महिलाको सहभागिता भन्यौं. त्यति मात्रै भनेनौ, महिला मात्रै होइन, आदिवासी, जनजाति, दलित, विपन्न, मधेसी, मुस्लिम, अपाङ्गता भएका व्यक्ति सबैको कोटा तोकेर हामीले युवा अहिले हामीले गत वर्षदेखि युवाको समेत व्यवस्थापन गरेर हामीले सबै क्षेत्रलाई समावेशीको रूपमा लग्यौं. नम्बर 1. नम्बर 2, सामुदायिक वन उपभोक्ता समूहले आमदानी गरेको तपाईँको 25% वन व्यवस्थापनमा खर्च गरिसकेपछि बाँकी रहेको रकम समुदायको गरीब दलित विपन्न वर्ग अथवा त्यहाँको सामाजिक कामहरूमा लगाउने काम सामुदायिक वनले गर्यो. त्यो एउटा उदाहरणीय काम थियो. त्यसले गर्दाखेरि सामुदायिक वनले गरेका हरेक गतिविधि चाहे त्यो पारदर्शिताको कुरामा होस् चाहे नेतृत्व विकासको कुरामा होस् हिजो तपाईँको चाहिँ 20 वर्षसम्म स्थानीय सरकार जुन गाविस नभएर निर्वाचन नभइरहेको अवस्थामा सामुदायिक वनहरू गाउँमा चाहिँ निर्णायक ढंगले चाहिँ त्यहाँको समस्या समाधानका एउटा चाहिँ सम्भाग बनेर अगाडि बढ्नुभयो जस्तो सुकै द्वन्द्वको अवस्थामा.
0: हिजोको कुरा भयो, तपाईँले कार्यकालमा के
1: भयो? म त्यहाँ आउँदैछु. त्यसकारण त्यसलाई निरन्तरता दिने क्रममा म अध्यक्ष भइसकेपछि मैले 556 वटा पालिकालाई सक्रिय ढंगले अगाडि बढ़ाउने काममा मेरो भूमिका रह्यो. अहिले हाम्रो 556 वटा पालिकामा स्थानीय महासंघ छ, जहाँ सामुदायिक वनहरू छन् त्यहाँ सामुदायिक वन उपभोक्ता महासंघ नेपाल छ. 77 जिल्ला अहिले क्रियाशील रूपमा अगाडि बढ़ेको छ. 7 प्रदेश सबै ठाउँमा चाहिँ संगठन क्रियाशील छ. सामुदायिक वनहरूलाई हामीले चाहिँ सुशासनको पाटोमा सामुदायिक वनहरूलाई चाहिँ त्यहाँको विधान त्यहाँको कार्ययोजना अनुसार अगाडि बढ़नका निम्ति हामीले अधिकतम रूपमा व्यापक रूपमा छलफल गर्ने उहाँहरूसँग संवाद गर्ने गरेका छौं. कुनै समस्या आइलायो भने हामीले त्यसलाई समाधान गर्नका निम्ति हरेक सामुदायिक वन उपभोक्ता समूहसम्म पुग्ने त्यसपछि गएर हामीले चाहिँ त्यहाँ चाहिँ सामुदायिक वनसँग छलफल गर्ने स्थानीय महासंघ मार्फत होस् जिल्ला महासंघ प्रदेश महासंघ मार्फत गर्ने काम हामी गरेका छौं भने समृद्धिको यात्रामा हामीले चाहिँ जुन वन ऐनमा आएका विषयहरू छन् कृषि वन कार्यक्रमहरू तलसम्म पुर्याउने काममा हामीले अहिले सहजीकरण गरिरहेका छौं. पर्यटनमा व्यापक रूपमा चाहिँ पर्यटन कस्तो छ भन्दा अहिले हस्तक्षेप भइरहेको छ. पर्यटनको नाममा सामुदायिक वनमा पर्यटन देखिन्छ तर कुनै ठाउँ कुनै कम्पनी प्रवेश गरेको छ, कुनै ठाउँ स्थानीय सरकारले हस्तक्षेप गरेको छ, कुनै ठाउँ प्रदेश सरकारले हस्तक्षेप गरेको छ. हामीले सामुदायिक वनलाई चाहिँ सामुदायिक वन हाम्रो हो, पर्यटन सामुदायिक वन उपभोक्ता समूहले सञ्चालन गर्नुपर्छ भनेर त्यसमा हामीले सहजीकरण गरेका छौं. हामीले उद्यम विकासमा अहिले हामीले चाहिँ उद्यममा चाहिँ उद्योग ऐनसँग सुधार्नका निम्ति सरकारसँग निरन्तर छलफल गरिरहेका छौं. सामुदायिक वनलाई चाहिँ अब एक सामुदायिक वन एक उद्यमको नारा हामीले धेरै पहिला ल्याएका थियौं. अहिले हामीले त्यसलाई चाहिँ कार्यान्वयन गर्नका निम्ति विभिन्न खालका चाहे हस्तकला उद्योग होस् चाहे दुना टपरी उद्योग होस् चाहे बेल लगायतका हजारौं उद्यमहरू अहिले सामुदायिक वनमा अगाडि बढ़िरहेका छन्.
0: तपाईँले भन्दा बढी भन्नुभयो नि अनि 753 सम्म पुग्न चाहिँ अथवा त्यो समूहसम्म पुग्नको
1: सम्भव छैन,
0: सक्रिय बनाउनको
1: सम्भव छैन. 753 पुग्न सम्भव छैन किन भन्दा वनै छैन, वन क्षेत्रै नभएका कारण त्यहाँ सामुदायिक वन बन्ने अवस्था नभएका कारण नपुगेको
0: वन नभएको ठाउँमा वन लगाउन
1: निजी क्षेत्र छ सबै तराई खास गरेर तराईको दक्षिण बेल्टमा चाहिँ त्यहाँ चाहिँ वन क्षेत्र नै छैन यदि त्यहाँ वन क्षेत्र भयो त्यहाँ सामुदायिक वन भयो भने हामी पुग्छौं तर त्यो सम्भावना ज्यादै न्यून छ त्यसका निम्ति हामीले सरकारसँग यसलाई कसरी वन क्षेत्र जस्तै खोलाको छेउमा हुन सक्छ त्यसपछि गएर नहरको छेउमा हुन सक्छ त्यसलाई हामीले कसरी गर्न सक्छौं बाटोको छेउमा हुन सक्छ छलफल भइरहेको छ
0: जस्तो जलवायु परिवर्तनको असर कम गर्ने बारेमा चाहिँ तपाईँको कार्यक्रम
1: यसमा हामीले व्यापक रूपमा हामीले निरन्तर मैले भने निरन्तर रूपमा हामीले वृक्षारोपणका कार्यक्रमहरू गर्ने अनुकूलनका कार्यक्रमहरू न्यूनीकरणका कार्यक्रमहरूलाई हामीले समुदायसम्म पुर्याउने छलफल चलाउने र अहिले पछिल्लो चरणमा अत्यन्तै महत्वपूर्ण के भन्दा धेरै पहिलादेखि हामीले अभ्यास गरेको नेपालमा चाहिँ पाइलट प्रोग्रामको रूपमा हामीले यो कार्बन को सन्दर्भमा चाहिँ हामीले शुरूमा चाहिँ दोलखा चितवन र गोर्खामा हामीले नेपालमा पहिलो पटक पाइलट प्रोग्राम शुरू गर्यौं अहिले तराईका 13 जिल्लामा हामीले यो वर्ष चाहिँ कार्बनको केही पैसा त्यो आफैमा फेरि पर्याप्त होइन यो हाम्रो यस्ता लाभ हो त्यसले गर्दा त्यो चाहिँ हामीले 13 जिल्लामा अहिले बाँड्नका निम्ति बेनिफिट सेयरिङ प्लानमा हामी यो रेट कार्बन केन्द्रसँग लगभग हामी अन्तिम अवस्थामा पुगेका छौं र रौतहटदेखि कञ्चनपुरसम्मका सबै सामुदायिक वनमा हामीले कार्बनको पैसा पुर्याउने गरी
0: बाँकी जिल्लाहरूमा चाहिँ कहिले पुग्छ
1: त्यसमा चाहिँ कस्तो अब यस पछाडि हामी गण्डकी बागमती र लुम्बिनीमा अब केही समय पछाडि एक दुई वर्षको बीचमा हामी यो प्रक्रिया अगाडि बढाउँछ भने देशव्यापी रूपमा चाहिँ अब त्यस पछाडि
0: वन क्षेत्रमा आदिवासी जनजाति समुदायको त्यो पहुँचको लागि चाहिँ केही भयो कि भएन तपाईँ
1: एकदमै अहिले हामीले वन क्षेत्र भनेकै समुदायका आदिवासी जनजाति विपन्न महिला गरीब दलितको वन क्षेत्र भनेको जति काम भएको छ पहिलो प्राथमिकता आदिवासी जनजाति महिला दलित गरीब विपन्न वर्गको पक्षमा भएको छ सामुदायिक वनमा चाहिँ वर्ग विश्लेषण हुन्छ क वर्ग ख वर्ग ग वर्ग घ वर्ग हुन्छ त्यो जुन हामीले सामुदायिक वनको काम गर्दाखेरि त्यो घ वर्गबाट शुरू गर्छौं किन भन्दा पहिलो अधिकार गरीबको विपन्नको त्यहाँ आदिवासी जनजाति त्यहाँ महिला त्यहाँ गरीब त्यहाँ दलित जो छ उसको अधिकार हो त्यसका त्यो खालको कार्ययोजना बनाएर सामुदायिक वनले काम गरिरहनु भएको छ त्यसमा हामीले सहजीकरण गरिरहेका छौँ भने सामुदायिक वनलाई परेका चाहे त्यो कानूनी अप्ठ्याराका कुराहरू हुन् ती सबै कुरामा सामुदायिक वन उपभोक्ता महासंघ नेपालले सहयोग गरेको छ म आइसकेपछि पनि यसलाई थप प्रभावकारी रूपमा अगाडि बढाउने काममा चाहिँ मैले भूमिका खेलिरहेको
0: छु जस्तो यो बीचमा सरकारले सुकुमवासी अव्यवस्थित बसोबासी र भूमिहीनहरूको व्यवस्थापनको लागि काठमाडौँबाट यसको अभियान शुरूआत गर्यो र अहिले देशका विभिन्न ठाउँमा पुगिरहेका छ वन क्षेत्रमा भइराखेको अतिक्रमण हटाउनको लागि अहिलेको यो अभियानमा तपाईँहरूको थप केही अनुरोध अथवा हामी पनि वन क्षेत्र यदि त्यस्तो अतिक्रमण भएको छ भने हटाउनको लागि व्यवस्थित गर्नको लागि केही सरकारले सहयोग गर्नुपर्छ कि पर्दैन अथवा फेरको पनि यसमा राखेको विचार के हो
1: हामीले प्रश्न भनेका छौं अतिक्रमण भएको ठाउँलाई चाहिँ एकदमै त्यसलाई अतिक्रमण गर्न दिनु हुँदैन तर जहाँ सुकुम्बासी हुनुहुन्छ सुकुम्बासीलाई सरकारले व्यवस्थित गर्नुपर्छ त्यो भनेको सामुदायिक वनमा हस्तक्षेप गरेर
0: हो
1: सामुदायिक वन हस्तान्तरण नहुँदै अतिक्रमण भएका क्षेत्रहरू छन् सामुदायिक वन हस्तान्तरण भइसकेपछि अतिक्रमण भएको छैन कुनै पनि सामुदायिक वनमा विशेष गरेर हेर्ने हो भने सामुदायिक वन हस्तान्तरण हुनुभन्दा पहिला अतिक्रमण भएको क्षेत्र सामुदायिक वन हस्तान्तरण गर्ने बेला त्यसलाई छुट्याएर बाहिर राख्नु पर्नेमा चाहिँ त्यो सामुदायिक वनभित्र पारेको हुँदा अहिले सामुदायिक वनको अतिक्रमण जस्तो देखिन्छ जुन दिनदेखि सामुदायिक वन हस्तान्तरण भयो त्यहाँ यता सामुदायिक वनमा अतिक्रमण भएको ज्यादै न्यून घटना छन् त्यसले गर्दाखेरि हामीले के भनेका छौं भन्दा अतिक्रमण गर्नु हुँदैन अतिक्रमण गर्ने कुरा बेठीको तर यदि साँच्चै सुकुम्बासी छन् भने सामुदायिक वनमा हस्तक्षेप गरेर होइन कि सरकारले जग्गा किनेर हुन्छ कि अलि सुव्यवस्थित ठाउँमा राम्रो ठाउँमा उही कबिलेती वन हैसियत बिग्रेको वन हैसियत बिग्रेका जनतालाई दिने भनेर जुन शुरूमा कार्यक्रम ल्याइयो हामीले भन्यौं हैसियत बिग्रेको वन हैसियत बिग्रेका जनतालाई कबिलेतीमा दिने होइन त्यो त राम्रो अलिकति उत्पादन हुने जस्तो राम्रो वन ती हैसियत बिग्रेका मान्छेलाई दियो भने जीवन सुधार हुन्छ भन्थ्यौं हामीले कबिलेती वन दिँदा त्यस्तै हामीले अहिले भनेको के भन्दा सामुदायिक वनमा हस्तक्षेप गरेर होइन सरकारले जग्गा किनेर घर बनाएर त्यो उहाँहरूलाई चाहिँ व्यवस्थापन गर्नुपर्छ सामुदायिक वनमा हस्तक्षेप गर्नु हुँदैन सामुदायिक वन अतिक्रमण गर्नु हुँदैन भनेर हामी योभन्दा विगतका आयोगहरूसँग पनि सरकारहरूसँग पनि छलफल गर्यौं र अहिले पनि हामी सरकारलाई यही भनिरहेछौं
0: अब अहिले विशेषतः वन क्षेत्रसँग नागरिकको पहुँच बढाउने र जीविकोपार्जनमा नागरिकलाई सहभागी गराउँदै संरक्षण पनि रहने र जीविकोपार्जनका कार्यक्रम विभिन्न तरिकाले फेको फल पनि चलाइरहेका छ आफ्नै पनि हुन सक्छ र कतिपय दात्री निकायको सहयोगमा र समन्वयमा यदि त्यो कार्यक्रम निश्चित परियोजना सम्पन्न भइसकेपछि पनि त्यस्तो खालको कार्यक्रम निरन्तर रहोस् भन्नको लागि तपाईँको कार्यकालमा फेकोपनले गरिराखेको नयाँ योजना बनाएका योजना अथवा अपनाइएको नीति रणनीति के छ?
1: यस सामुदायिक वन उपभोक्ता महासंघ नेपालले कुनै कार्यक्रम चलाएर चलायो भने त्यसको समाप्त हुँदैन, किन भन्दा त्यो समुदाय पनि रहिरहन्छ, फेकोपन पनि रहिरहन्छ, त्यसकारण चाहे त्यो कसैको सहयोगमा होस् चाहे जसरी होस् त्यो निरन्तर हुन्छ। त्यसका निम्ति अहिले हामीले पछिल्लो चरणमा समृद्धिसँग जोड्नका निम्ति हामीले चाहिँ मैले अघि भने कृषि वन पर्यटन उद्यम विकासमा चाहिँ हामीले व्यापक रूपमा छलफल चलाइरहेछौं र त्यसलाई निरन्तरता दिनका निम्ति तल समुदायसम्म चाहिँ त्यसको एउटा चाहिँ योजना बनाएर योजनाबद्ध ढंगले अगाडि बढ़ने कुराहरूलाई हामीले व्यवस्थित गरिरहेछौं। अहिले चाहिँ प्रभावकारी रूपमा त्यो चाहिँ दिगो रूपमा अगाडि बढ़ोस् र त्यो चाहिँ एकदमै समुदायका गरीब दलित विपन्नसम्म पुगोस्, उहाँहरूको सहभागिता होस् भनेर हामीले त्यो उठाइरहेछौं भने अर्को भनेको अहिले जुन खालको हस्तक्षेप छ सामुदायिक वनमा अहिले पनि थुप्रै खालका हस्तक्षेपहरू छन्, जस्तै कर्पोरेट हाउसहरूले चाहे त्यो केबुल कार बनाउने कुरा होस्, चाहे त्यो हाइड्रो पावर बनाउने कुरा होस्, चाहे होटल रिसोर्ट बनाउने कुरा होस्, चाहे विकास आयोजनाका नाममा गरिने हस्तक्षेपहरू हुन्, ती कुराहरूलाई चाहिँ न्यूनीकरण गर्ने र त्यो समुदाय मैत्री समुदायको पक्षमा बनाउने कुरामा चाहिँ हामीले अहिले पैरवी गरिरहेका छौं।
0: समयको लागि कुराकानीको लागि धेरै धन्यवाद छ।
1: एकदम सामुदायिक वनको यो स्थापना दिवसको अवसरमा जुन खालको वातावरण बनाउनु भयो, सीआईएनले निरन्तर समुदायका आवाजहरूलाई सार्वजनिक गरिरहनु भएको छ, उठाइरहनु भएको छ, यसका निम्ति म सीआईएन परिवार सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
0: अहिले यो स्थापना दिवसको अवसरमा देशभरमा रहेका सामुदायिक वन उपभोक्ता अथवा उपभोक्ता समूहका सदस्यहरू समितिहरूलाई तपाईँको भन्नुपर्ने अनुरोध केही छ कि?
1: मुख्य गरेर सामुदायिक वन उपभोक्ता समूहमा अहिले विभिन्न खालका प्रहारहरू भइरहेका छन्। सामुदायिक वनलाई कमजोर गराउनका निम्ति साना साना समूहहरू मर्ज गर्ने भनेर एकथरी मान्छेले आएका छन्। सामुदायिक वन मर्ज गर्ने कुरामा जाँदो हुँदैन। सामुदायिक वनले चाहिँ समुदायका गरीब दलित विपन्न वर्गलाई छुट्याइएको रकम कार्यान्वयन गर्नुभएको छ, त्यसलाई चाहिँ अभिलेखीकरण राम्रो गर्न अनुरोध गर्छु। नियमित बैठक नियमित साधारण सभा गरेर सामुदायिक वनको उचाइलाई विश्व सामु चिनाउन जुन खालको उपभोक्ताले गरेको प्रयास छ यसलाई अझै अगाडि बढ़ाउनको निम्ति म देशभरिका सामुदायिक वन उपभोक्ता समूहहरू, महासंघका सबै संरचनाहरू, सरकारवालाहरू, मीडियाहरू, सरकार सबैलाई म धन्यवाद दिन चाहन्छु।
0: यो सँगै आजलाई कार्यक्रम जीवन रक्षाको समय सकिएको छ। आजको कार्यक्रम जीवन रक्षामा सामुदायिक वन उपभोक्ता महासंघ फेकोफनका अध्यक्ष ठाकुर भण्डारीसँग कुराकानी गर्यौं। विशेषत सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट र बजेटमा वन वातावरण संरक्षणको विषयमा राखिएका विषयवस्तु र आगामी दिनमा सुधार्नुपर्ने पक्ष अनि सामुदायिक वन उपभोक्ता महासंघ फेकोफनको स्थापना दिवसको सन्दर्भमा पनि हामीले उहाँसँग कुराकानी गर्यौं। अर्को अंकमा अर्को व्यक्ति र विषयबारेको संवाद लिएर फेरि उपस्थित हुनेछौं। तबसम्मको लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
2: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
3: अहिले बिहानको ठीक 6 बज्यो।

0: आवाज विहीन को आवाज परिवर्तन को संवाद रेडियो दीदी बहिनी 95.2 MHz को माजमा यो हो सामुदायिक सूचना नेटवर्क CIM
1: साझा खबरको सबैभन्दा शुरूमा नेपाल र भारत बीचमा भएका तीनवटा सहमतिको प्रसंग।
2: नेपाल र भारत बीच तीन विषयमा सहमति समझदारी भएको छ। भारत भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री शिशिर खनाल र भारतीय समकक्षी एस जयशंकर बीच नयाँ दिल्लीमा भएको प्रतिनिधि मण्डल स्तरीय वार्तामा विभिन्न सहमति र समझदारी गरिएको हो। दिल्लीस्थित नेपाली दूतावासका अनुसार जेठ 2080 नेपाल क्लियरिङ हाउस लिमिटेड र भारतीय राष्ट्रिय भुक्तानी निगम बीच भएको समझदारी बमोजिम सीमापार विद्युतीय भुक्तानी कारोबारलाई सञ्चालनमा ल्याउने सहमति भएको छ। तीन वर्ष अघि एनसीएचएल र एनपीपीआईको अन्तर्राष्ट्रिय शाखा एनपीपीआई इन्टरनेशनल पेमेन्ट लिमिटेड बीच दिल्लीमै सीमापार डिजिटल भुक्तानी र रेमिटान्स सेवा शुरू गर्ने सम्बन्धी समझदारी भएको थियो। त्यही समझदारीका आधारमा फागुन 2080 नेपाल र भारत बीच सीमापार क्यूआर भुक्तानी प्रणाली शुरू गरिएको थियो। दुई छिमेकी देशबीच निर्वात डिजिटल वित्तीय सम्बन्ध स्थापना गर्ने संकेत यसले दिएको भन्दै व्यापक चर्चा गरिएको थियो। त्यसक्रममा नेपाल आउने भारतीय पर्यटक विद्यार्थी र बिरामीले आफ्ना मोबाइल फोनबाट क्यूआर कोड स्क्यान गरेर रकम भुक्तानी गर्न पाउने भएका छन्। यसैबीच दिल्लीमा नेपाल भारत परराष्ट्र मन्त्री स्तरीय वार्तामा सहमति भएको छ। दुई देशका सबै विद्यमान संयन्त्र सक्रिय पार्ने काठमाडौँमा परराष्ट्र मन्त्री स्तरीय बैठक बस्ने लगायतका सहमति भएको हो। परराष्ट्र मन्त्री शिशिर खनालले दिल्लीबाट टेलिफोनमा भन्नुभयो दुई देशका सबै पक्षमा अत्यन्त सकारात्मक संवाद भएको छ। हामी विद्यमान संयन्त्रलाई सक्रिय बनाउन सफल भयो। छलफलमा भएका विषयहरूमा ती संयन्त्रले छलफल गर्नेछन्। त्यसपछि चाँडै नै दुई परराष्ट्र मन्त्री बीच अर्को बैठक बस्ने गरी सहमति समेत भएको छ।
1: यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले बिम्स्टेक क्षेत्रको साझा समृद्धिका लागि क्षेत्रीय सहकार्यको आह्वान गर्नुभएको छ। बहुपक्षीय बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयास बिम्स्टेकको 29वां वार्षिकोत्सवका अवसरमा हिजो यस क्षेत्रको सरकार तथा जनताका लागि दिनुभएको शुभकामना सन्देशमा प्रधानमन्त्री शाहले बिम्स्टेकलाई क्षेत्रीय

0: सहयोगका लागि एक गतिशील मंच रहेको र यसले बिमस्टेक क्षेत्रको विविधता जीवन्तता र साझा सम्भावनालाई प्रतिविम्बित गर्ने औंलाउनुभयो। त्यसक्रममा उहाँले आपसी अर्थतन्त्रको गहन एकीकृत रूपमा विकास गर्न यातायात व्यापार र डिजिटल संचालकहरूमा सम्पर्क बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। बिमस्टेकको स्थायी शक्ति यहाँका जनतामा निहित रहेको उल्लेख गर्दै प्रधानमन्त्री
1: विस्तारित कर्जा सुविधा थप 6.5 अर्ब कर्जा पाउने भएको छ। आईएमएफको कार्यकारी बोर्डले एसीएफ अन्तर्गतको सातौं तथा अन्तिम समीक्षा सम्पन्न गरेसँगै नेपालले अन्तिम किस्ता बापतको कर्जा समेत पाउने भएको हो। कार्यक्रम अन्तर्गत तय गरिएको थप आईएमएफको शर्त अनुसार नेपालले सुधारका कार्यक्रम अघि बढ़ाएपछि विस्तारित कर्जाको अन्तिम किस्ता उपलब्ध गराइने भएको हो। यस अन्तर्गत नेपालले एसडीआर मार्फत 31.32 मिलियन करिब 42.9 मिलियन अमेरिकी डलर बराबरको कर्जा पाउने भएको छ। यो भनेको शुक्रबारको विनिमय दर अनुसार 6.5 अर्ब 40 करोड़ 44 लाख रूपियाँ बराबर हुन आउँछ। त्यसै गरी बजेटी सहायिका अन्तर्गत नेपालले आईएमएफबाट प्राप्त गरेको कुल विस्तारित कर्जा एसडीआर 282.42 मिलियन करिब 384.1 मिलियन अमेरिकी डलर पुगेको छ। यो भनेको शुक्रबारको विदेशी विनिमय दर अनुसार 58.23 करोड़ 72 लाख रूपियाँ बराबर हुन आउनेछ। आईएमएफको कार्यकारी बोर्डले 12 जनवरी 2022 नेपालका लागि एसीएफ कार्यक्रम स्वीकृत गरेको थियो।
0: सन् 2026 वसन्तकालीन पर्वतारोहण सिजनमा नेपालका 31 वटा हिमालका लागि 1195 जना आरोहीले अनुमति लिएका छन्। यस अवधिमा राजस्व बापत 1.26 करोड़ 47 लाख रूपियाँ संकलन भएको छ। पर्यटन विभागको पर्वतारोहण शाखाले सार्वजनिक गरेको रोयल्टी प्रतिवेदन 2026/3/1 देखि 2026/6/1 अनुसार अमेरिकी डलरमा कुल 84,70,376 डलर राजस्व संकलन भएको हो। कुल 1195 जना आरोही मध्ये 908 जना पुरूष र 287 जना महिला रहेका छन्। यी आरोहीहरू विश्वका 79 देशबाट नेपाल आएका हुन्। 149 वटा टोलीका यी आरोहीहरूले 31 वटा विभिन्न हिमालमा आरोहणको अनुमति लिएका थिए। विश्वकै सर्वोच्च शिखर सगरमाथा 8,848.8 मिटर यस सिजनमा पनि सर्वाधिक आरोही र राजस्वको प्रमुख स्रोत बनेको छ। 52 टोलीका कुल 495 जना आरोहीले सगरमाथाको अनुमति लिएका छन्। यसमध्ये 390 पुरूष र 105 जना महिला छन्। सगरमाथाबाट मात्रै 72,42,041 अमेरिकी डलर अर्थात 1.08 करोड़ 10 लाख भन्दा बढ़ी रूपियाँ राजस्व संकलन भएको छ, जुन यस सिजनको कुल राजस्वको झण्डै 85% हो। सगरमाथापछि मकालु 8,463 मिटर दोस्रो सर्वाधिक राजस्व दिने हिमाल बनेको छ। 11 टोलीका 72 जना आरोहीले मकालुको अनुमति लिए 2,13,330.16 अमेरिकी डलर अर्थात 3,17,00,000 रूपियाँ राजस्व संकलनमा योगदान पुर्याएका छन्। त्यस्तै लोत्से 8,516 मिटरमा 16 टोलीका 150 जना आरोहीले अनुमति लिए 4,44,655 डलर अर्थात 1,68,00,000 रूपियाँ राजस्व उपलब्ध भएको छ। आमा दबलम 6,814 मिटर पनि यस सिजनमा आरोहीको संख्याको हिसाबले उल्लेखनीय देखिन्छ। 10 टोलीका 111 जना आरोहीले यस हिमालको अनुमति लिई 1,11,000 डलर अर्थात 1,66,09,200 रूपियाँ राजस्व संकलनमा योगदान पुर्याएका छन्। कञ्चनजंघा मेनमा 5 टोलीका 37 जनाले अनुमति लिई 1,11,000 डलर अर्थात 1,65,00,000 रूपियाँ राजस्व संकलनमा योगदान पुर्याएको पाइएको छ।
1: इटलीको उत्तर पूर्वी शहर टिएग्रोको सेन्टर रेल स्टेशन छेउको पार्कमा हरेक साँझ कम्तीमा 10 नेपाली लिनिया ब्रुब्रा ओडीभी एसोसिएशनको मदत खोज्दै गर्छन्। लिनिया स्थानीय गैर सरकारी संस्था हो जसले टिएक्टी सेन्टरको सड़कमा बास लिन पुगेका नेपाली सहित आप्रवासीलाई प्राथमिकताका साथ स्वास्थ्य जाँच, खाना र लत्ता कपड़ा उपलब्ध गराउँदै आएको छ। हरेक साँझ कम्तीमा 10 नेपाली खाना र लत्ता कपड़ा खोज्दै आउँछन्। एसिएनकी संस्थापक लोरेना फोरनले कान्तिपुर लोरेना फोर्डोले यहाँको कमजोरी प्रशासनका कारण आश्रय पाउने मध्येमा नेपालीहरू रहेको समेत बताइएको छ। सन् 2025 मात्र बाल्कन मार्ग हुँदै बिना भिसा प्रवेश गरेका 1060 नेपालीले शरणार्थीको हैसियत पाउन इटलीको विभिन्न स्थानमा पुग्ने गरेका छन् भने बन्दरगाह जीर्ण अवस्थामा रहने र त्यहाँ बस्ने गरेका छन्। पार्क र सड़कमा महिनो बिताए पनि धेरै जस्तो अझै शरणार्थीको मान्यता पाउन सकिरहेका छैनन्। जोखिम मोलेर इटलीमा नेपालीहरूले शरण लिँदै आएको बताइएको छ।
0: मौसमविदले आज र भोलि तातो अझ बढ़ने भएकाले त्यस अनुसारको सावधानी अपनाउन अनुरोध गरेका छन्। विगतका केहीदेखि नै तातो लहर चलिरहेको भए पनि तुलनात्मक रूपमा आज र भोलि केही बढ़न सक्ने सीआईएमसँग कुराकानी गर्दै मौसमविद संजीव अधिकारीले बताउनुभयो।
2: अहिले उपल्लो वायुमण्डलमा चाहिँ पश्चिमी न्यून चापीय रेखा अवस्थित छ र स्थानीय वायुको पनि आंशिक प्रभाव नेपालमा रहेको छ। आज रातिको कुरा गर्नुपर्दाखेरि चाहिँ कोशी लुम्बिनी कर्णाली प्रदेशमा र बाँकी पनि हिमाली पहाड़ी भूभागका केही ठाउँमा चाहिँ मध्यमसम्मको वर्षा हुन सक्छ र यो मधेस र कोशी प्रदेशका तराईमा पनि सामान्य वर्षा हुन सक्ने देखिन्छ र भोलि पर्सीको लागि चाहिँ सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईमा चाहिँ फेरि तातो दिन हुन सक्ने र अरू पनि तराईका भूभागहरूमा बिस्तारै गर्मी बढ्ने देखिएकोले सबैले ख्याल गर्नुहोला।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा वातावरण संरक्षणका लागि भान्सा र घर परिवारबाट गर्न सकिने सहयोग
3: स्पेस छ भने कुहिने नकुहिने फोहोरलाई छुट्याइदिने हो कि आफ्नो स्पेस छैन भने पनि एटलिस्ट छुट्याइदिने जो लिन आउनुहुन्छ उहाँहरूलाई सहज हुन्छ नि त। मिक्स गरेर दियो भने त लाने मान्छेलाई गाह्रो हुन्छ।
0: कांग्रेसमा कसैको पनि क्रियाशील सदस्यता स्वत अध्यावधिक नहुने विकास पुगे पनि रीतिन्दै गाउँ बाँदर आतंकबाट जोगिन धनकुटामा वैकल्पिक खेती गर्दै किसान लगायतका खबर बाँकी नै छन्।

0: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 MHz।
1: प्रतिनिधि नानी पनि आउनु भएछ नि।
2: हो नि, यसमा सरकार उद्योगी र सहकारी मिलेर किसानलाई तालिम अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
1: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
3: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
4: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
3: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
6: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
3: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा सत्तारूढ रासपाको महाधिवेशनको तयारीको शीर्षकमा खबर प्रकाशित छ। 66 जिल्लामा अधिवेशन शुरू भएको प्रसंग पनि उल्लेख गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले आफ्नो प्रथम महाधिवेशनको तयारी तीव्र रूपमा अघि बढ़ाएको छ। 7 असार 2079 स्थापना भएको पार्टीले 4 वर्ष स्थापना दिवसकै अवसरमा 7-9 असारसम्म चितवनको पहिलो महाधिवेशन गर्दैछ। महाधिवेशन तयारीका लागि रासपाले पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन समेत गरेको छ। त्यस्तै 30 वटा अरू उपसमिति पनि बनाइएको छ। उपसमितिले काम गरिरहेको महामन्त्री कविन्द्र बुल्लाकोटीले बताउनु भएको छ। त्यस्तै पार्टी स्थापनाको 4 वर्षपछि आगामी 7-9 असारसम्म चितवनमा पहिलो राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले जिल्ला नेतृत्व चयन गर्न शुरू गरेको छ। महामन्त्री बुढाकोटीका अनुसार हिजो र आज देशका 66 जिल्लामा पहिलो अधिवेशन हुनेछ। त्यसै अनुसार हिजो 37 जिल्लामा अधिवेशनको उद्घाटन भएको छ। उहाँका अनुसार आज 29 जिल्लामा अधिवेशन सकिँदैछ। सोधपूछ भन्दै प्रहरले गर्यो निर्घात कुटपीट शीर्षकमा अर्को खबर प्रकाशित छ भने कोशीमा ज्येष्ठ नागरिक ग्राम निर्माण योजना गायब। खरीद गरेको 32 बिघा जमीन पनि बेवारिसे, अधिकांश अतिक्रमणको चपेटामा शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै भित्र पृष्ठमा आन्तरिक सुरक्षामा झण्डै आधा बजेट कटौती शीर्षकमा खबर छ। सरकारले आगामी आर्थिक वर्षका लागि गृह मन्त्रालय अन्तर्गत मन्त्रालयको निकायको बजेटमा भारी कटौती गरेको छ। जुन गत आर्थिक वर्ष को विनियोजित बजेटको तुलनामा 48.25% कम हो। सरकारले चालू आर्थिक वर्षमा 2,08,62,44,00,00 रूपियाँ बजेट विनियोजन गरेको थियो, तर आगामी आर्थिक वर्षका लागि मात्रै 1,07,95,28,00,00 रूपियाँ बजेट विनियोजन भएको छ। त्यस्तै कांग्रेसमा कसैको पनि क्रियाशील सदस्यता स्रोत अध्यावधिक नहुने शीर्षकमा अर्को खबर छ। कांग्रेसमा कसैको पनि क्रियाशील सदस्यता स्रोत अध्यावधिक नहुने भएको छ। पार्टीका वरिष्ठ नेताहरूले क्रियाशील सदस्यता स्रोत अध्यावधिक हुने चर्चालाई क्रियाशील सदस्यता छानबिन समितिले निराधार भनेको छ। समिति सदस्य एवं सहमहामन्त्री प्रकाश स्नेहले सदस्यता अध्यावधिक एवं सदस्यले नै गर्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो। अध्यावधिक गर्ने भनेको कांग्रेसका सबै सदस्यलाई प्रविधिमा जोड्ने हो। टेलिफोन नम्बर, सामाजिक सञ्जाल लगायतका विवरण रेकर्डमा राखिन्छ। सो कारण कसैको पनि अध्यावधिक नहुने उहाँले बताउनुभयो। गत 1 वैशाखदेखि कांग्रेसमा क्रियाशील सदस्यता अध्यावधिकको काम जारी रहेको छ। त्यस्तै परीक्षामा जफत गरिएका 1 करोड़ मूल्य बराबरको मोबाइल नष्ट प्रकरण कानूनी परीक्षणको विषय बन्न सक्ने शीर्षकमा अर्को खबर छ भने भित्रपृष्ठमा बुढ़ी गण्डकी निर्माणमा जानु अघि ड्यामको उचाई पुनरावलोकन गरिँदै शीर्षकको अर्को खबर छ भने उत्पादनमूलक उद्योगको वृद्धि सुस्त शीर्षकमा पनि खबर प्रकाशित छ।
6: विकास पुगे पनि रित्दै गाउँ शीर्षकमा गोर्खापत्र दैनिकमा गणेश खनालले अर्घाखाँचीबाट लेख्नु भएको खबर छ। बाहिरबाट हेर्दा अर्घाखाँचीका धेरै गाउँ अहिले सुविधा सम्पन्न र व्यवस्थित देखिन्छन्, तर विकासको यही चमकभित्र अर्को पीड़ादायी यथार्थ छ, लुकेको छ। गाउँ क्रमशः रित्दै गएको छ। सत्रदीप गाउँपालिका एक ठूला खर्कका कमल गेवाली अहिले आफ्नो टोलमा एक्लै हुनुहुन्छ। उहाँले भन्नुभयो, यहाँका सबै मानिस बसाई सरेर शहरतिर झरे, अहिले मेरो परिवार मात्र यहाँ छ। परिवारमा कोही बिरामी भए पनि गुहार आहार माग्ने अवस्था गाउँमा हुने अवस्था छैन। बाँदर आतंकबाट जोगिन वैकल्पिक खेती शीर्षकमा कविराज घिमिरेले लेख्नु भएको खबर भित्री पन्नामा छ। धनकुटा महालक्ष्मी नगरपालिका पाँच मिलाङचुङका चमक बहादुर कुँवरले अहिले करिब 10 रोपनी बारीमा विसार खेती गर्नुभएको छ। 3 वर्ष अघिसम्म धान मकै टमाटर प्याज तथा तरकारी खेती गर्दै आउनुभएका कुँवर यी बालीमा बाँदर सहित अन्य जंगली जनावरले दुःख दिएपछि विसार खेतीतर्फ आकर्षित हुनुभएको हो। परम्परागत खेतीमा भन्दा मौरी पालनमा लाभदायी शीर्षकमा भैरहवाबाट लेखिएको खबर पनि छापिएको छ। मौरीले मह उत्पादन मात्र गर्दैन, पराग सिंचन मार्फत कृषि उत्पादन बढ़ाउन पनि महत्वपूर्ण भूमिका खेल्न थालेकोमा किसानहरू खुशी छन्। किसानहरू मौरी पालनतर्फ आकर्षित भएका छन्। मल खोज्दै सीमा पार शीर्षकमा ज्योति पन्थीले बबई बर्दियाबाट लेख्नु भएको खबर पनि छापिएको छ। धानको बिउ राख्ने समय शुरू भए पनि आवश्यक मल उपलब्ध नहुँदा बर्दियाका किसान डीएपी मल नपाएपछि किसान नेपाल भारत सीमावर्ती भारतीय बजारतर्फ जान थालेका हुन्। मलको खोजीमा घण्टौं साइकिल चलाएर सीमावर्ती बजार पुग्नुपर्ने बाध्यता रहेको किसानहरूको गुनासो छ। सगरमाथा आरोहणका चुनौती घटाउँदै ड्रोन शीर्षकमा संगम प्रसाईले कान्तिपुर दैनिकमा लेख्नु भएको खबर छ। आधार शिविर र क्याम्प दुई बीच बन्दोबस्तीका सामान ओसार्न सामान्यतया 8-10 पटक आवत जावत गर्नुपर्नेमा ड्रोनका कारण पथ प्रदर्शकले औसतमा यसपल्ट 4 पटक मात्रै आउजाउ गर्नु परेको छ। अर्को खबर एक क्लिक लाखौं रूपियाँ गायब शीर्षकमा सजना बरालले लेख्नु भएको छ। विश्वकप फुटबलको मिति नजिकिएसँगै प्रतियोगिताका खेल निशुल्क हेर्न सकिने भन्दै सामाजिक सञ्जालमा भ्रमपूर्ण स्क्याम विज्ञापन फैलिरहेको छ। आकर्षक अफर देखाएर प्रयोगकर्तालाई बहकाउने यस्ता विज्ञापनमा रहेका लिंक क्लिक गर्दा र अनधिकृत एप डाउनलोड गर्दा सर्वसाधारणको मोबाइल तथा कम्प्यूटर ह्याक हुने र बैंक खाताबाट रकम चोरी हुने घटना बढ़ेको हो। विश्वकप फुटबल निशुल्क हेर्न सकिने भन्दै सामाजिक सञ्जालमा आउने विज्ञापन र जानकारीहरू वास्तविक नहुन सक्छन्। सत्य तथ्य जाँचेर बुझेर मात्रै अगाडि बढ़नुपर्ने विज्ञहरूको भनाई छ। आर्थिक कारोबार दैनिकमा आगामी वर्ष खर्च होला 4 खर्ब 31 अर्ब पूँजीगत बजेट शीर्षकमा कौशिला कुँवरले लेख्नु भएको खबर छ भने 25 करोड़ भन्दा कम पूँजीका उद्योग विभागमा दर्ता नहुने शीर्षकमा अर्को खबर छ। उद्योग विभागले 25 करोड़ भन्दा कम पूँजीका उद्योग दर्ता बन्द गरेको छ। यस्ता उद्योग अब आफ्नो कार्यक्षेत्रमा नपर्ने भन्दै दर्ता सम्बन्धी काम रोका गरिएको विभागको भनाइ छ। विभागका निर्देशक उर्मिला खतिवडाका अनुसार सरकारले 25 करोड़ भन्दा कम पूँजी भएका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमा मात्र दर्ता हुने व्यवस्था गरेसँगै विभागले यस सम्बन्धी निवेदन लिन छोडेको हो। अर्को खबर अन्नपूर्ण पोस्ट दैनिकमा हजारौं कलिला मुनामा कुपोषण शीर्षकमा केशर राज छेत्रीले बुटवलबाट लेख्नु भएको खबर छ। 5 वर्ष उमेर नपुग्दै देशभरका हजारौं बालबालिका कुपोषणकोबाट प्रभावित छन्। स्वास्थ्य मन्त्रालय अन्तर्गत राष्ट्रिय पोषण लेखाजोखाले देशभर गरेको परीक्षण अनुसार 18,309 जना बालबालिकामा कड़ा खालको कुपोषण देखिएको छ। मन्त्रालय अन्तर्गत परिवार कल्याण महाशाखाका अनुसार 707 स्थानीय तहमा कुपोषणको परीक्षण गरिएको थियो। कलिले उमेरदेखि बालबालिकामा कुपोषण देखिएपछि उनीहरूमा रोग प्रतिरोधात्मक क्षमता पनि कमजोर हुन्छ, जसका कारण बालबालिका विभिन्न रोगबाट प्रभावित हुने गरेका छन्। 18,309 शीघ्र कड़ा कुपोषित देखिएको छ भने 88,205 शीघ्र कुपोषण देखिएको छ।
7: साझा खबरमा अब विदेशका खबर। भारतको नयाँ दिल्ली स्थित जन्तर मन्तरमा हिजो कक्रो जनता पार्टीको आह्वानमा भएको विरोध प्रदर्शनमा सयौं युवा सहभागी भएका छन्। भेला भएका युवाले कक्रोचको मास्क लगाएका थिए। उनीहरूले हातमा राष्ट्रिय झण्डा र पाठ्य पुस्तक समेत बोकेका थिए। सीजेपीका संस्थापक 30 वर्षीय अभिजीत दीपेकी आन्दोलनको अगुवाई गरिरहनु भएको थियो। अमेरिकाको बोस्टनमा अध्ययन गर्दै आउनुभएका उहाँ हिजो नै शनि दिल्ली आइपुग्नु भएको थियो। इन्स्टाग्राममा सीजेपीसँग मूलधारका पार्टीहरूभन्दा धेरै फलोअर छन्। एक महिना नबित्दै 2 करोड़ भन्दा धेरैले सीजेपीलाई फलो गरिसकेका छन्। आन्दोलनका क्रममा दिल्ली पुलिसले 6 जनालाई हिरासतमा लिएको छ। प्रदर्शन र सरकार समर्थित मुठभेट हुन सक्ने अवस्था देखिएपछि उनीहरूलाई नियन्त्रणमा लिएको भारतीय संचार माध्यमले उल्लेख गरेका छन्। एशिया अफ्रिका र ल्याटिन अमेरिकाका 39 देशका नागरिकलाई आप्रवासनमा कड़ाई गर्ने गरी ट्रम्प प्रशासनले ल्याएको नीतिलाई एक संघीय न्यायालयले शनिबार उल्टाइदिएका छन्।
3: जोन म्याककोनले आदेशमा भनेका छन्। यस नीतिले अमेरिका बस्दै आएका अल्पसंख्यक आप्रवासीको जीवनलाई अन्यलमा पारिदिनेछ र अमेरिकी सेनाले इरानका केही रडार साइटहरूमा आक्रमण गरेको जनाइएको छ। यो घटना पश्चिम एसियामा जारी तनाव कायम रहेको र युद्ध विरामको सम्भावना थप कमजोर हुँदै गएको बताइएको छ। अमेरिकी सेन्टर कमाण्डले सामाजिक सञ्जाल एक्समा दिएको जानकारी अनुसार शुक्रबार अमेरिकी सेनाले इरान तर्फबाट प्रक्षेपण गरिएका चारवटा एकतर्फी आक्रमणकारी ड्रोनहरू खसालेको थियो।
6: साझा खबरमा अब खेल खबर। भारत सात वर्षपछि साप महिला च्याम्पियनशीपको उपाधि जित्न सफल भएको छ। दक्षिण एसियाली फुटबल महासंघ साफले आयोजना गरेको साप च्याम्पियनशीपमा भारत छैठौं पटक उपाधि हात पार्न सफल भयो। पछिल्लो दुई संस्करण भने बंगलादेशले जितेको थियो। यसपटक उपाधि ह्याट्रिक गर्ने बंगलादेशको योजनामा भारत बाधक बनेको हो। एसिया कपमा स्थान बनाइसकेको नेपालले एसियाली खेलकुद छनौट प्रतियोगिताको फाइनल प्रवेश गर्न आज ओमानसँग खेल्दैछ। सिंगापुरमा हुने खेल नेपाली समय अनुसार बिहान 7:15 शुरू हुनेछ। नेपाली राष्ट्रिय पुरूष क्रिकेट टोलीले पनि सहभागिता जनाउने पक्का भइसकेको 20 संस्करणको एसियाली खेलकुदका लागि बलियो भारतीय क्रिकेट टोलीको घोषणा गरिएको छ। हिजो भारतीय क्रिकेट बोर्ड बीसीसीआईले नयाँ कप्तान श्रेयस अय्यरको कप्तानीमा 15 सदस्यीय टीम घोषणा गरेको हो र खराब ब्याटिङलाई निरन्तरता दिएको नेपालले इतिहासमै बिर्सन लायक प्रदर्शन गरेको छ। एसीसी महिला प्रिमियर कपको प्रसंग हो। मलेसियामा चलिरहेको एसीसी महिला प्रिमियर कपमा नेपाल शनिबार हिजो हङकङसँग मात्र 40 रन बनाउन पुग्यो। यो सँगै नेपाली महिला टोली टी20 अन्तर्राष्ट्रियमा सबैभन्दा कम योगफलमा समेटिएको छ।
3: वातावरण संरक्षणमा किसानको भूमिका कस्तो हुन्छ? कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
8: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि छोयो।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
3: साझा खबरमा अब वातावरण संरक्षणमा खेल्नुपर्ने भूमिका। वातावरण संरक्षणका लागि सरकारले चालेका कदम मात्र पर्याप्त हुँदैनन्। नागरिकले पनि आफ्नो आनी बानी र खेती प्रणालीमा सुधार ल्याउन सक्छन्। यसो भए भान्सादेखि खेतबारीमा हामीले सुधारमा ल्याउन के गर्न सकिन्छ? साथी सुशीला श्रेष्ठले वातावरण तथा पर्यावरणविद रोशना पौडेलसँग कुराकानी गर्नुभएको छ।
9: किलो किलो पाउ पाउ लिएर आउने हो कि अलिकति भोल्युममा ल्याएर स्टोर गर्यो भने त्यही अनुसारको वेस्ट भित्रिने हो। स्पेस छ भने कुहिने नकुहिने खोरलाई छुट्याइदिने हो कि आफ्नो स्पेस छैन भने पनि एटलिस्ट छुट्याइदिने जो लिन आउनुहुन्छ उहाँहरूलाई सहज हुन्छ नि त। मिक्स गरेर दियो भने त लाने मान्छेलाई गाह्रो हुन्छ होइन। सो उहाँहरूलाई पनि राम्रो गरिदिन सक्छौँ र हामीले आफ्नो बच्चा बच्चीलाई परिवारलाई के खुवाइरहेको छौँ अर्ग्यानिक इनअर्ग्यानिक किनभने यो प्रभावबाट रोक्ने भनेको त हामीले हाम्रो के चोइसेस गर्ने भन्ने हो।
10: किसानको कुरा गर्दाखेरि किसानले गर्न सक्ने के छ वातावरण?
9: किसानले गर्न सक्ने वातावरणको लागि चाहिँ अब हामीले किसान भएर विभिन्न बीजहरू लगाइरहँदा होइन यो के रोप्ने भन्ने अन्न बालीको कुराहरूमा अलिकति मलजलको कुराहरूमा अलिकति ध्यान दियौँ भने हामीले हाम्रो स्वार्थको लागि म बुझ्छु त्यो घर चलाउनको लागि आर्थिक कुरा पनि छ तर अहिले भएको थोरै प्रफिटले हामीले फ्युचर मेरो नाति नातिना छोराछोरीको भविष्य त स्टेकमा छ नि त त्यो चाहिँ अलिकति ध्यान दिँदाखेरि राम्रो हुन्छ।
10: मलको प्रयोग भयो
9: बिउको कुराहरू भयो र अरू उहाँहरूले जुन भोग्नु भएको छ नि किनभने म एउटा किसान हो तपाईँ अर्को किसान हो भने त्यो लर्निङ एक्सचेन्ज गर्ने पनि एउटा राम्रो अभ्यास हो जस्तो लाग्छ कि अहिले हाम्रो सोसियल मिडियाको टाइम छ होइन कतिवटा धेरैवटा सोसियल मिडिया पनि हुनुहुन्छ जस्तै मेरो प्लान्टमा चाहिँ यस्तो यस्तो किरा लाग्यो तपाईँहरूको पनि लाग्छ होला यसमा चाहिँ ध्यान दिनुहोस् है भनेर उहाँले कति राम्रो
10: घरेलु उपाय
9: घरेलु उपायहरू एउटा एन्टरप्राइज हुनुहुन्थ्यो जसले चाहिँ बायो इन्जाइमको थ्रु चाहिँ क्लिनिङ प्रोडक्टहरू के जस्तो तपाईँको टेबल पुस्ने भुइँ पुस्ने कुराहरू ह्यान्ड वासहरू हामीले त त्यो सबै केमिकल्स वी स्टार्ट आवर डे विथ केमिकल्स नि त पेस्ट हो तर पेस्ट पनि त्यही भएर सानो पी साइडमा युज गर्नुहुन्छ नि त हामी कति सरर पुरै ब्रस लगाइदिन्छौँ कुनै त्यही भएर चाहिँ यो जे गर्छौ त्यसको चाहिँ पहिला लजिक बुझ्नु पर्यो. गर्नलाई गरे, मेरो मम्मीले गर्नुभयो, बुवाले गर्नुभयो, मलाई गरायो, मैले पनि छोराछोरीलाई गराउने भन्दा पनि अब धेरै अपर्च्युनिटिजहरू अप्सन्सहरू पनि आइसकेको छ. अलिकति आफूले पनि थोरै होमवर्क गरेर तपाईँको यदि कुनै कुरा
10: अब किसानको भूमिका कुरा गर्दाखेरि चाहिँ किसानहरूले त सरकारले अब अर्ग्यानिक उत्पादन गर्यो भनेदेखि अलिकति त्यो हेर्दाखेरि अलिकति आकर्षक नहुने भएको भएर बजारमा बिक्री हुँदैन, त्यसले गर्दाखेरि चाहिँ विषादै हाल्नै पर्ने बाध्यता छ हामीलाई. हामीले चाहेर पनि त्यो गर्न सकिरहेको छैन भन्नुहुन्छ नि त.
9: मलाई याद छ मेरो म जब भर्खर गरेँ, मेरो मम्मीले गर्नुभयो, बुवाले गर्नुभयो, मलाई गरायो, मैले पनि छोराछोरीलाई गराउने भन्दा पनि अब धेरै अपर्च्युनिटिजहरू अप्सन्सहरू पनि आइसकेको छ. अलिकति आफूले पनि थोरै होमवर्क गरेर तपाईँको यदि कुनै कुरा

0: चाहिँ अलिकति अर्ग्यानिक हो भन्ने कुरा
1: विषादी प्रयोग
0: हामीलाई त्यही भएर हामीलाई हेर्दा चाहिँ ठिक्क राम्रो परेको कुरा चाहिँ राम्रो भन्ने अन्डरस्ट्यान्डिङ हुन्छ तर त्यो होइन।
2: वातावरण तथा पर्यावरणविद रोशना पौडेलसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
3: नेपाल भारत परराष्ट्र मन्त्री स्तरीय बैठकमा 3 सहमति, दुवै देशका सबै विद्यमान संयन्त्र सक्रिय पारिने, आन्तरिक सुरक्षामा आधा बजेट कटौती।
2: आज र भोलि तराई मधेसका जिल्लामा गर्मी अझ बढ़ने पूर्वानुमान, जोखिम मोलेर इटलीमा आश्रय खोज्दै नेपाली, कांग्रेसमा कसैको पनि क्रियाशील सदस्यता स्वत अध्यावधिक नहुने।
3: विकास पुगे पनि रितिदै गाउँ, बाँदर आतंकबाट जोगिन धनकुटामा वैकल्पिक खेती गर्दै किसान, रूपन्देहीमा मौरी पालन गर्ने किसान बढ़दै, सगरमाथा आरोहणका चुनौती घटाउँदै ड्रोन।
2: भारतमा सरकार विरूद्ध प्रदर्शनमा ककरोच, जनता पार्टीको आह्वानमा युवाहरूको ठूलो संख्या सड़कमा, ट्रम्पको आप्रवासन नीति अदालतबाट उल्ट्याइयो।
3: र एसएससी महिला प्रिमियर कपमा नेपाली टोली हङकङसँग पराजित, एसिया कपको फाइनलमा पुग्न नेपाल रोमन बीच आज खेल हुने, सात महिला च्याम्पियनशीपको उपाधि भारतलाई।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले यी हिमालय टाइम्समा महेश बस्ताकोटीले चसक्क शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, केही समय अगाडि प्रधानमन्त्रीले संसदमा गरेको सम्बोधनको क्रममा नेपालबाट पनि केही भूभाग मिचिएको भनेर अभिव्यक्ति दिनुभयो र जसको अहिलेसम्म पनि विरोध भइरहेको छ। यद्यपि परराष्ट्र मन्त्रालयले मिचिएको विषय नभएर केही 10 गजा क्षेत्रमा नेपाल र भारत तर्फबाट बसोबास भइरहेको भन्नेतर्फ उल्लेख गरेको थियो। यहाँ नेपाल भारत सीमा क्षेत्र जस्तो देखाइएको छ, दुईजना व्यक्ति छन् आम्ने सामने भएर सीमा क्षेत्रमै बसेर कुराकानी गर्दैछन् र ती दुई बीचको संवाद चलिरहँदा एकजनाले गरेको प्रश्नमा अर्को दुब्ला पातला छ देखिने व्यक्ति केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, अलि होस गरेर हिँड्नु है, फेरि फ्याट्टै सीमा मेचिएला।
3: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम सीआईएन संवाद प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

0: नमस्कार, सीआईएन संवादमा तपाईंलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको सीआईएन संवादमा हामीसँग संवादका लागि पाल्पाका सफल व्यवसायी, किसान, उद्योग क्षेत्रमा र प्रेरणा जगाउने क्षेत्रमा लामो समयदेखि क्रियाशील कमल प्रसाद घिमिरे हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ। पाल्पामा एउटा राम्रो सफल किसानको रूपमा पनि तपाईँले आफ्नो पहिचान बनाइ राख्नु भएको छ, त्यसको लागि के गर्नु पर्यो त्यही अगाडि बढौं।
1: 1961 सालतिर सबैले सुन्तला लाउने एउटा वेम थियो। त्यो बेलामा बारीमा करिब 500 बोट सुन्तला हामीले चाहिँ लगाएका थियौँ।
0: क्षेत्रफल चाहिँ कतिमा?
1: क्षेत्रफल त्यति बेला लगभग 15-20 रोपनी थियो होला त्यो सुरुमा लगाउँदा।
0: अहिले चाहिँ बढ्यो?
1: अहिले चाहिँ लगभग 60 रोपनीको सेरोफेरोमा सुन्तला चाहिँ
0: मात्रै 60 रोपनी
1: रोपनीमा विस्तार गरेको छु। र यो चाहिँ कोभिडको बेलामा बुटोलदेखि त्यो लकडाउन भएर म घर पुगेँ पाल्पा। लामो लकडाउन भयो हजुर, सबैलाई थाहा छँदैछ। अनि त्यो बेलामा मैले चाहिँ त्यही स्थानीय श्रमिकहरूलाई बोलाएर अनि खरबारीमा सुन्तला चाहिँ लगाउनको लागि बगैँचा विस्तार गर्ने म त्यहाँको पहिलो व्यक्ति नै हो। र अहिले 1200 बोट सुन्तला छ। मेरो घरमा रेगुलर रूपमा काम गर्ने 5000 मान्छेहरू हुनुहुन्छ। रेगुलर रूपमा बत्ती घरै बसेर काम गर्ने मान्छेहरू हुनुहुन्छ।
0: उहाँले रोजगारी
1: पाउनु भएको छ। अनि एकजना अपाङ्ग पनि हुनुहुन्छ, एउटा हातको चाहिँ चारवटा औँला छैन। अनि मैले उहाँलाई पनि त्यहाँ मैले रोजगार दिइराखेको छु। र मेरोमा अब अहिले चाहिँ त्यो गाउँमा भर्खरै म आजभन्दा एक हप्ता पहिला म त्यो गाउँमा पनि पुगेका थिएँ एउटा कामको सिलसिलामा। अनि लगभग अहिले पनि 10-12 घरले

0: सबै चाहिँ उहाँहरूको जंगल पल्टेको चाहिँ त्यो जग्गालाई अनि फडानी गरेर सुन्तला विस्तार गर्ने जुन योजना बनाउनु भइरहेको मैले चाहिँ देखेँ।
1: त्यसको प्रेरणाको स्रोत चाहिँ यहाँले आफूलाई
0: त्यो दिँदाखेरि आफूलाई एउटा लिडर भनेको लिडरले खास चाहिँ कसैलाई पनि यस्तो गर उस्तो गर भनेर खास त्यस्तो भनिरहन्छ जस्तो पनि लागेन अहिले।
1: त्यो तपाईँकै कारणले हो भन्ने त्यसको कसरी पुष्टि हुन्छ?
0: त्यहाँ यस्तो छ, सबैभन्दा पहिला मैले लगाउँदा सबैभन्दा बढी कमेन्ट पनि मलाई नै आयो, पैसा कमाएको छ, बुटोलतिर यसो जग्गा सग्गा पनि कारोबार गर्थेँ मैले होइन, अनि त्यो चाहिँ उता पैसा कमाएर यता लिएर आएर अब जे गरे पनि भयो अहिले भन्ने जस्तो कुरा पनि आयो। काम त सुरुमा नयाँ गर्दा त जहाँ पनि कमेन्ट आइहाल्छ,
2: पुरानो गरेर नवीकरण र नयाँ सदस्यता लिनुभयो। त्यसलाई मध्यनजर गर्दै पार्टीले 28 गते राति 12 बजेसम्मका लागि चाहिँ एक हप्ता म्याद थपेको छ। त्यसभित्र अब हिजै मात्र पनि हाम्रो 15,000 जति नवीकरण भएको छ, नवीकरण नयाँ गरेर, र यो क्रम दिनदिनै बढ़िरहेको छ। जब जब हाम्रो सबै लास्ट टर्ममा मात्र काम गर्ने चलनले गर्दाखेरि पनि अब मलाई लाग्छ यो अरू 4 दिन तीव्र गतिका साथ चाहिँ यो नवीकरण र नयाँ सदस्यता
3: अध्यापनिक नहुने स्थिति आयो क्रियाशील सदस्यता भने त्यस पछाडि अध्यापनिक नगर्नेहरूलाई चाहिँ के हुन्छ? महाधिवेशनमा भाग लिन नपाउने हुन्छ त्यसो भए कंग्रेसको?
2: अहिले चाहिँ हाम्रो क्रियाशील सदस्यता नवीकरण गर्ने र नयाँ सदस्यता लिने क्रम हामीले जुन ढंगले छोडेका छौँ यसमा अलिकता के पनि देखियो भने जस्तो कुनै वडामा एउटै मान्छेको नाम डुप्लिकेसन हुने जस्तो चाहिँ पहिला पहिला अलिअलि कतिपय बदमासी पनि भएको रहेछ। जस्तो एउटै मान्छेको नाम हामीले उसमा 7 ठाउँसम्म भेट्यो कुनै कुनै वडामा
3: एउटै मान्छेको नाम
2: एउटै मान्छे जस्तो एकजना कोही राजुको नाम छ भने राजुको पछाडि मित्र थप्दै कोहीसँग कुसुम थप्दै कोहीसँग प्रसाद थप्दै कोहीसँग कुमार थप्दै यसरी एउटै मान्छेको नाम तर नाम मान्छे एउटै तर
3: संख्या
2: त्यस्तो त्यस्तो गरेर किनभने क्षेत्रीय प्रतिनिधि आउनको लागि त्यो गरिएको छ। यिनै कुराहरू जुन पहिला भएको थियो त्यही कुरालाई रोक्नका लागि पनि यो पटक नेपाली कांग्रेसको केन्द्रीय समितिले के भन्यो भने मोबाइल नम्बर सबै उस गर्नुपर्छ, मोबाइल नम्बर चाहिँ इन्ट्री गर्नुपर्छ। मोबाइल नम्बर इन्ट्री गर्ने मात्र होइन, मोबाइल नम्बर पहिला पनि इन्ट्री हुन्थ्यो तर यो पटक त्यो मोबाइल नम्बर इन्ट्री भएको ठाउँमा जसले मोबाइल नम्बर इन्ट्री गर्छ त्यही मोबाइलमा ओटिपी पठाउनु भइसकेपछि ओटिपी त अर्काको नम्बरमा पठाएर ओटिपी पाइँदैन। त्यस कारण पार्टीले यो ओटिपी हाल्ने व्यवस्था मिलाएर पार्टीमा यो सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणको जुन सिस्टम ल्यायो यसले अहिले धेरै यस्तो डुप्लिकेसन भएका फर्जी नाम राखिएका कुराहरू पनि अहिले रोकिएका छन्। त्यस्ता मान त्यस्तो संख्या नै लगभग मैले अहिले यसो हिसाब गर्दै गर्दा त्यो हजारौंमा छ, त्यो लाखमा त भन्दिनँ म, हजारौंमा छ। त्यस्तो नामहरू पनि काटिन्छ अनि दिवंगत हुनुभएका पार्टीका नेताहरू कार्यकर्ताहरू उहाँहरूको नामहरू अब लिस्टबाट हट्छ। त्यसपछि पार्टी चाहिँ यस्तो चलायमान हुन्छ, पार्टीमा काम गर्ने मान्छेहरू कहिले यो ठाउँमा आउँछ हाम्रो पार्टीमा आउँछ, कहिले हाम्रो पार्टी अर्को ठाउँमा जाला, त्यस्तो अर्को ठाउँमा गएका पार्टीका साथीहरूको नामावली पनि हट्छ। त्यसकारण केही नामावलीहरू हट्ने 20-50 हजार नामहरू हट्ने जस्तो नयाँ मान्छेहरू थपिने अहिले हामी कहाँ लगभग 70,000 नयाँ सदस्यता नयाँ लिने उस गरेर फर्म आएको छ, आवेदन आएको छ भनेपछि यो पार्टीमा यो आउने र जाने क्रम चलिरहन्छ। तर यसमा हामीलाई खुसी लाग्दो कुरा के छ भने 70,000 नयाँ पार्टी सदस्यहरू बन्दका लागि चाहिँ जसरी आवेदन दिनुभएको छ यसले हामीलाई उत्साहित बनायो।
3: अनि एउटा कुरा क्या तपाईँहरूले अजय बाबु सागरजी तपाईँले स्पष्ट बोल्ने वक्ता हो, तपाईँ के बताइदिनुहोस् भने हिजोका दिनमा एउटै व्यक्तिका नाममा 6-7 वटा चाहिँ सदस्यता हुने, फरक फरक नामहरू राखेर चाहिँ सदस्यताहरू वितरण गरिएको देखिने र त्यो कारणले गर्दाखेरि पार्टीलाई आफ्नो अनुकूल बनाउनका निम्ति र आफ्नो आफू अनुकूलका प्रतिनिधिहरूलाई केन्द्रमा ल्याउनका निम्ति चाहिँ यो किसिमका चाहिँ तिक्रमहरू भइरहेको भन्ने कुरा स्पष्ट होइन? यो चाहिँ एकदम क्लियर कुरा होइन?
2: यो चाहिँ किनभने
3: यसको प्रमाण दिन सक्नुहुन्छ तपाईँ, दस्तीहरू देखाउन सक्नुहुन्छ भोलि आवश्यक पर्यो भने?
2: किन नसक्नु, मैले अहिले मेरै उसको भुवनेश्वर नगरपालिका वार्ड नम्बर 3 म हिजो मात्र त्यहाँ साथीहरूलाई सोधिरहेको थिएँ, दुईजना मान्छेको नाम चाहिँ 13 ठाउँमा लेखिएको रहेछ,
3: 13 ठाउँमा
2: दुईजना मान्छेको नाम 13 ठाउँमा भइसकेपछि एउटा मान्छेको नाम 5 ठाउँमा अर्को मान्छेको ठाउँ 8 ठाउँमा होइन, एउटा व्यक्तिको नाम 8 ठाउँसम्म भएको भयो भनिसकेपछि अब मलाई भन्नुहोस् यस्तो छ पटक पटक धेरै ठाउँमा हुँदो रहेछ, अरू ठाउँमा पनि भएको छ। मैले मेलुङको मेरै जिल्लाको कुरा गरेर मैले मेलुङमा एउटा मान्छेको नाममा 4 ठाउँ रहेछ होइन,
3: व्यक्ति एउटै छ, नाम फरक फरक गरेर थर फरक फरक गरेर सदस्यता बाँडिएको कागजमा चाहिँ कागजको घोडा बोलियो
2: होइन, थर पनि कतिको ठाउँ एउटै छ तर बीचमा के जस्तो राजु लेखेको ठाउँमा राजु मित्र बनाइयो, राजु सुशील बनाइयो, राजु प्रसाद बनाइयो, राजु कुमार बनाइयो, राजकुमार बनाइयो, यसरी एउटै मान्छेको नाम 4-5 ठाउँमा बनाउने बन्दै गर्दाखेरि पनि हाम्रो इन्ट्री भइरहेको छ. प्रत्येक ठाउँमा डबल इन्ट्री होइन, या त चार पटक पाँच पटकसम्म इन्ट्री हुने, छ पटकसम्म इन्ट्री हुने कारणले अहिले यो समस्या भएको देखियो.
3: यसलाई चाहिँ सुधार्नुपर्छ भनेर चाहिँ नेतृत्वले लिएको अभियानमा चाहिँ अनि पूर्णबहादुर खड्गा लगायतका नेताहरू, शेखर कोइराला लगायतका नेताहरूले चाहिँ किन अवरोध गरिरहनु भएको छ त्यसो भए?
2: होइन, लेबर पार्टी सभापति गगन थापाले के भन्दै आउनु भएको थियो भने हाम्रो यो सदस्यता सिस्टम नै पहिले मैले तिमीलाई छान्छु, तिमीले मलाई छान्ने वाला सिस्टम बन्यो. त्यस कारण यो सिस्टमले नै अहिले हाम्रो पार्टीलाई कन्ट्रोल गर्ने, पार्टीलाई कब्जामा लिने खालको मात्रै हाम्रो मनसुबा देख्छ. त्यस कारण यसलाई पनि अलिकति रोक्नुपर्छ, प्रविधि मैत्री पनि भन्नुपर्छ र यसलाई डिजिटलाइज पनि गर्नुपर्छ र हाम्रो आफ्नो कुराहरू आफ्नो पार्टी पङ्क्तिलाई जानकारी पनि समयमै गराउनका लागि पनि अहिले यो डिजिटल भन्दा प्रभावकारी उपायहरू छैन. त्यस कारण यो गर्न खोजेको अब यसमा कतिपय चाहिँ बुझेर पनि बुझपचाउनेको सन्दर्भमा अरू धेरै प्रतिक्रिया दिन जरुरी छ जस्तो लाग्दैन. अहिले नागरिक तहबाट खास गरी नेता कार्यकर्ता तहबाट यो कुरा बुझेर त्यही अनुसारको इम्प्लिमेन्टेसनमा उहाँहरू पनि गइरहनु भएको छ. ढिलो बुझ्नु भएको छ, ढिलो बुझे पनि उहाँहरूले अहिले चाहिँ नवीकरण गर्ने, अध्यावधि गर्ने र चाहिँ नयाँ सदस्यता लिने कामहरू पनि भइरहेको छ.
3: अब अहिलेको अवस्थामा चाहिँ पार्टीलाई ढिक्का बनाउनका निम्ति जुन किसिमका प्रयत्न र प्रयासहरू भएका छन् यो चाहिँ अर्थहीन जस्तो नै देखिहाल्छ, किनभने समानान्तर गतिविधिहरू चलिरहेका छन्, पार्टी एउटा अफिस सम्पर्क कार्यालय भनेर ओनामनगरमा खडा नै भइसकेको एउटा परिस्थिति छ. मिल्ने भन्दा पनि यो बार्गेनिङ पावर चाहिँ सलुन्जेलसम्म चलाउने त्यो चाहिँ गर्ने काम चाहिँ गरिराख्ने, यदि नहुने स्थिति आयो भने चाहिँ फुटाएर निस्कने भन्ने खालको पनि त रणनीतिहरू अख्तियार भएको छ भन्ने बुझिया छ. यसमा तपाईँहरू कसरी हेर्नु भएको छ?
2: बाहिर बाहिर भनिरहनु भएकै छ नेताहरूले, तर भित्रभित्रै नवीकरण अध्यावधि गरेको कुराहरू पनि जस्तो अब विभिन्न नेताहरूले अर्कै नम्बरबाट अर्कैको फोटो हालिदिएर आफ्नो चाहिँ सबै भित्रको डाटा चाहिँ सेम हुने तर नाम पनि सेम हुने अनि फोन नम्बर चाहिँ अर्को अर्कोबाट अध्यावधि गरिरहेको पनि हामीले पाएका छौँ. अहिले सिस्टममा त्यो देखिरहेछ भनेपछि अहिले यो उहाँहरूले यो बार्गेनिङ गर्ने कुरा त आफ्नो नम्बर छ. कति चाहिँ खास गरी सोझो साधारण नेता कार्यकर्ताहरूलाई चाहिँ गुमराहमा राख्ने खालको खेल पनि भइरहेको यहाँ पाइन्छ. मैले अहिले तपाईँको नाम त भन्दिनँ, तर केही नेताहरूले यो जसले यसको चाहिँ मोर्चा जसले खोल्नु भएको छ त्यो मोर्चा खोल्ने मध्येकै कतिपय नेताहरूको हामीसँग साथीहरूले अहिले त्यो प्रमाणले पनि जुटाएर राख्नु भएको छ. उहाँहरू चाहिँ अहिले सबभन्दा बढी फ्रन्टलाइन जो देखिन्छ उहाँहरू नै अहिले नवीकरण गरेर राख्नु भएको छ. तर अर्काको नाममा अर्काको फोन अर्कालाई भर्न लगाएर फोन नम्बर अर्काको हालेर अनि अरू बाँकी डिटेल चाहिँ आफ्नै हालेर पनि कतिपय गरेको देखिएको छ. त्यस कारणले म धेरै सबै देशभरिका तमाम नेता कार्यकर्ता जो यो भुलभुलाइमा पर्नुभएको छ उहाँहरूलाई पनि मेरो आग्रह छ अथवा पार्टीको तर्फबाट हामी आग्रह गर्न के चाहन्छौँ भने तपाईँ सबैले नवीकरण गर्नुहोस्, अध्यावधि गर्नुहोस्. अध्यावधि गरेर कतिपय कुराहरू चित्त नबुझेको कुरा पनि पार्टीभित्रै बसेर कुराकानी गर्न सकिन्छ, पार्टीभित्र राखेर आफ्नो कुराहरू आएर आफ्नो कुरा राख्न सकिन्छ. त्यो ठाउँ हुनाहुँदै यो भर्दै भर्दिन भनेर यो चाहिँ यो जग हटाउने काम गर्नु भएन भन्ने कुरा हो. त्यो नेताहरूलाई पनि यो सन्देश हो र उहाँहरूलाई फलो गर्ने जुन समर्थक शुभेच्छु गराउनुहुन्छ उहाँहरूले पनि यो कुरा बुझ्दाखेरि राम्रो हुन्छ भन्ने लाग्छ मलाई.
3: अब अहिलेको अवस्थामा चाहिँ जुन ढंगले यो सदस्यता नवीकरणका कुराहरू र पार्टीलाई एकदिका बनाउने कुराहरू त एकातिर होला, अब चाहिँ यो क्रियाशील सदस्यता अध्यापति गर्न छुटेका जति पनि भोलि नेता कार्यकर्ताहरू हुनुहुन्छ वा निश्चित टाइम फ्रेमभित्र प्लेटफर्मभित्र यदि गर्न सकिएन भने चाहिँ उहाँहरू चाहिँ अब आउने पूर्णमहादेवसँग छुट्नुहुन्छ होइन सबै?
2: यसरी पटक पटक अवसरले जाने गर्नु भएन भने त उहाँहरू पार्टीप्रति पार्टीलाई राम्रो होस् भन्ने उहाँहरूको चाहना देखिन भन्ने त बुझ्नु पर्ला नि. त्यस्तो भयो भने उहाँले यदि गर्नु भएन भने उहाँहरूले पार्टीको चाहिँ निर्देशन नमानेको, पार्टीको लाइनलाई फलो नगरेको र पार्टीको हित नचिताएको भन्ने बुझ्नु पर्यो. पार्टीको त्यो सिस्टममा बस्न नचाहेको बुझ्नु पर्यो. पार्टीको सिस्टममा नबसेपछि त्यो अनुशासनमा नबसेपछि त उहाँहरू पार्टीमा रहनुभयो भनेर त कसरी भन्ने त?
3: यसको मतलब अझै पनि अब कंग्रेस विभाजनको बिलमै छ होइन, खतरा चाहिँ छ.
2: विभाजन त नेपाली कांग्रेस आजको दिनमा विभाजन हुन सक्ने अवस्थामै छैन. कोही मान्छे पार्टीबाट म अलग हुन्छु भन्न सक्ने भयो, त्यो समूहमा पनि कोही मान्छेहरू हामी यतिजना मान्छे चाहिँ पार्टीमा छैनौ अलग भयौँ भनेर कोही कोहीले हुल बाँधेर पनि निस्किन सक्नुभयो. तर हाम्रो कुरा के हो भने पार्टीमा यत्रो अवसर हुँदाहुँदै अवसर दिँदा दिँदै पटक पटक म्याथ थप्दा थप्दै पनि अब मेरो गुरुको बारी टक्का मात्र गर्नुभयो भने त त्यो उहाँहरूको विवेकको कुरा हो. होइन भने अब यो अवसर दिँदा दिँदै नगर्ने अनि त्यसपछि चाहिँ हामीले अवसर पाएनौँ भन्ने अथवा हामीलाई चाहिँ उस गरेन भनेर फेरि बखेडा निकाल्ने राख्ने कुरा त्यो उचित हुन्छ जस्तो लाग्दैन मलाई. र त्यति त्यो खालको बखेडा मात्र गर्ने व्यक्तिहरू चाहिँ भोलिको दिनमा पार्टी नै रहेको रूपमा मान्ने कि नमान्ने भन्ने गर्दा त्यो पार्टीको चाहिँ सामान्य हिसाबले त्यो पार्टीमा रहेको रूपमा चाहिँ मान्न सक्ने अवस्था नरहन सक्छ.
3: गइराति प्रधानमन्त्रीको एउटा स्टाटस आएछ हजुरबाबु सेवाकोटीजी, यहाँले हेर्न भ्याउनु भयो कि भ्याउनु भएन, मलाई पनि एम्बेसेडर बन्न मन छ, प्रधानमन्त्रीको नम्बर छ भने दिनुहोस् भन्नुभएछ, क्या कसो लाग्यो?
2: खासै न अब उहाँलाई देशले प्रधानमन्त्री बनाइसकेको छ, अब देशले प्रधानमन्त्री बनाइसकेको व्यक्तिलाई अहिले फेरि राजदूत त्योभन्दा ठुलो हो जस्तो त लाग्दैन. यद्यपि उहाँले ह्युमर र सताएर हानेर त्यसलाई दिनुभएको हो भने शनिबारको अब उहाँ कुन मुडमा हुनुहुन्थ्यो के सर्कोमा उहाँले त्यो भन्नुभयो,
3: शनिबारको ह्याङओभरले काम गरायो त्यसो भए
2: अब थाहा छैन. अब शनिबारको मुडमा उहाँले शनिबारीय मुडमा त्यसरी आफ्नो अभिव्यक्ति प्रकट गर्नुभयो होला. अब धेरैजनासँग उहाँले भेट्नुहुन्न, भेट्ने सोसियल मिडियामै हो, प्रतिक्रिया पनि सोसियल मिडियामै धेरै हेर्ने पढ्ने मान्छे हो. उहाँका नजिक भनिएका मन्त्री र चाहिँ सल्लाहकारहरू पनि सबै सोसियल मिडियामै कमेन्ट गरेको बसिरहेको देखेको थिएँ. भने मतलब उहाँहरू सम्मान नै सोसियल मिडियामा गर्ने भावनाले अब सोसियल मिडियामा एक्टिभ हुँदै गर्दा
3: होइन, यहाँ त सस्मित पोखरेलजीले भन्नुभएको रहेछ होइन म्यासेज गरिदिउँ भनेर, भेक्टर पौडेलले नै फेरि उठाउन आउला पुलिस भनेछन्, रन्जु दर्शनाजीले पीएम पनि एम्बेसेडर पनि बन्न पाइँदैन, एउटा चुज गर्नुहोस् पहिला भन्नुभएछ आसिफ शाहले, म होइन भन्दिउला पीएमलाई. यावत राम्रो चलिरहेछ क्या सञ्जालमा, हामी हेरिरहेको
2: होइन. त्यो चाहिँ के भने अब शनिबार उहाँहरू फुर्सदमा कसरी टाइम पास गर्ने भनेर हामीले नि पहिला कान्छना बच्चा गट्टा खेलेर टाइम पास गर्छौँ, त्यस्तै उहाँहरूले पनि अब यो सोसियल मिडिया मार्फत उहाँहरू गट्टा खेलिरहनु भएको
3: छैन. प्रधानमन्त्री त देशको चिन्तामा हुनुहुन्छ, उहाँ त देशको बारेमा चिन्ता छ भन्ने कुरा संसदमा सुन्नु भएन, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताहरूले भनिरहनु भएको छ त, उहाँलाई त राष्ट्र बनाउने चिन्ता छ, किन संसदमा चाहियो भन्नु भएको छ नि त. होइन
2: होइन, त्यही केही छलफल गरिरहनु भएको होला त्यसो भए. त्यसैले अब उहाँहरू अहिले भ्याकेन्सी खोलिरहनु भएको छ राजदूतको, र राजदूत बनाउने कुरामा अब एउटा कोही सचिवले उहाँलाई पुकारा गर्यो, पुकारा गरेको आधारमा उहाँले त्यसलाई समातमा लगाएर केहीसँग फोन दिनुभयो, श्रीमतीको जिम्मा लगाएर पठाइदिनुभयो, एउटा डरको माहौल जुन सिर्जना भइरहेको छ त्यसैलाई अब मान्छेले प्रतिक्रिया जनाइरहँदा उहाँले त्यसमाथि नै अर्को टिप्पणी गरेर त्यसलाई सेटारिकल उसमा ह्युमरमा यो जिएड गर्न खोज्नु भएको छ. त्यसले बाहिर रमाइलो त होला, तर उहाँले खालको बिस्तारै बिस्तारै निर्वाचित अधिनायकवादतर्फ आफू गइरहेको संकेत जुन गरिरहनु भएको छ त्यो एकदम डरलाग्दो कुरा हो. त्यसैले यसलाई त्यो रमाइलोको रूपमा मात्रै हेरिनु हुन्छ जस्तो मलाई लागिरहेको छ.
3: जाँदा जाँदै बजेट चाहिँ राम्रो आएको छ होइन भोल्युममा?
2: बजेट सबै पटक राम्रै आउँछ, तर अहिले मैले यसो हेर्दै गर्दा एउटा विद्वान अर्थमन्त्री होइन विद्वान अर्थशास्त्री
3: हिजो तपाईँसँगै साथ हिँड्नु भएका होइन तपाईँकै पार्टीका नेता
2: हो, तर अब उहाँ विद्वान अर्थशास्त्री अर्थमन्त्री भनेर जुन हल्ला थियो आजको दिनमा पाँच पटक छ पटक करका दर परिवर्तन हुने, संसदमा एउटा बजेट पेश गर्ने क्याबिनेटमा अर्कै उठाउने, त्यसपछि अहिले पटक पटक गरेर छ पटक करका दर फेरिने,
3: होइन चीनको नाकामा छन् नि त
2: हो, केही निश्चित घरानाका लागि पछिपछि हुने गरेर ल्याइदिने, कसैलाई अरबौं कमाउनका लागि करका दर फेर बदल गरिदिने, अनि अरबौं कसैलाई कमाउन दिँदै गर्दा त्यसको चाहिँ बेनिफिट आफूले पनि लिने खालको जुन छ, र अहिले हुँदाहुँदा पहिला अर्थमन्त्री जनार्दन शर्माको पालामा जुन खालको टिका टिप्पणी भएको त्योभन्दा डरलाग्दो घटनाक्रम यो पटक देखिएको छ. करका दर छ पटक प्रदर्शित हुने र बजेट संसदमा एउटा पेश हुने र क्याबिनेट र चाहिँ प्रेस मिटको बेलामा अर्कै उस ल्याउने र त्यो पनि छ पटक करका दर फेर्ने भनेको योभन्दा लज्जास्पद र सायद अर्थमन्त्रीको हैसियतमा सबभन्दा बढी विद्वान अर्थमन्त्रीको यो विघ्न त्यो चाहिँ त्यो इजार फुस्केको बजेट चाहिँ मैले देखेको छैन.
3: सेवाकोटी यहाँको महत्वपूर्ण समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार. उहाँ नेपाली कंग्रेसका नेता हजुरबाबु सेवाकोटी, आदरणीय श्रोता, नेपाली बसको समयमा हामी छोटो विश्राम लिन चाहन्छौ, त्यसपछि पुनः उपस्थित हुनेछौ.
4: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं. जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं. न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं.
5: नेपाल अब पालो हाम्रा चेलीहरूको सात महिना च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईहरूको मोबाइलमा मात्र डिगो एपमा.
6: आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।

0: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
1: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल माबी नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
1: विशेषताहरू
0: विषय विज्ञद्वारा अध्यापन गराइने
1: अत्याधुनिक प्रयोगशाला
0: प्रविधि मैत्री शिक्षा
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061 577 444 543

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जिउँ
1: राम्रो लाग्यो अरू अरू विषयहरूमा पनि बिस्तारै समझदारी बढाउँदै लाने भनेको छ त्यस कारणले सकारात्मक जस्तै छ
2: होइन डाक्टर साहब अब यो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई जुन किसिमको बेहुली सिँगारिएको जस्तो सम्मान गरियो नि त भित्राइरहेको जस्तो होइन एकदमै राम्रो कूटनीतिक हिसाबले पनि उहाँको सम्मानको हिसाबले पनि प्रधानमन्त्रीदेखि लिएर शक्तिशाली मन्त्रीहरूसँग भेट गर्ने हिसाबले पनि यो के दर्शाउन चाहेको भारतले
1: एउटा त के छ भने भारतको तपाईँले पनि माग गर्नुभयो गर्नुहुन्छ यहाँ धेरैले बिर्सिहाल्छन् कुराहरू अब यही मोदीले विशेष गरेर चाहिँ यस्तो कुरामा चाहिँ कहिले काहीँ नचाहिने पनि गरेको हुन्छ जस्तो अब यहाँ एमालेको के अरे यिनीहरूले जितेको थिएन यो हतार पत्तर यहाँ चुनावको रिजल्टै सकिसकेका पनि थिए सकिन त सकेको थियो अब ओलीजी प्रधानमन्त्री हुने भन्ने थाहा पाएपछि आफ्नै परराष्ट्र मन्त्रीलाई सुषमा स्वराजलाई त्यहाँ भेट्न पठाएको फोनमा कुरा गरेको करे गरेको अलिकति उहाँहरू अलिक बढी उत्साहित भएको देखिन्छ यसपालि यो विश्व अलिकति मत्थर भएको थियो विशेष गरी ओलीजीको त्यो यो अनेक कुराहरू अलि नजाने कुराहरू बोल्नुहुन्थ्यो नि बिचबिचमा भारतको प्रधानमन्त्रीको भ्रमण नभएको त्यसमा किसिएको थियो अब अहिले फेरि यो नयाँ कन्टेस्टमा चाहिँ उनीहरूले के हेरे भने पुराना दलहरू अहिले नेपाली कङ्ग्रेस एमालेहरू त धेरै खस्किए अहिले तल छन् अब अहिले नयाँ उब्रिएको नयाँ यत्रो जनमत लिएर यत्रो जनताले चाहेको यत्रो शक्ति उदयमान भएको छ अब यो शक्ति भोलि कति कायम हुन्छ हुँदैन कति टिक्छ टिक्दैन अर्को कुरा हो तर अहिलेको सन्दर्भमा त यो नि अहिले सबभन्दा ठुलो शक्ति हो र नयाँ नयाँ युवाले प्रतिनिधित्व गरेको सरकार छ बाँकी छ त्यसले गर्दाखेरि उनीहरूले यसलाई महत्त्व दिएर त्यसमा पनि बालेन शाहलाई अब यहाँ बोलाउन खोजेको थियो प्रधानमन्त्रीलाई नि पहिले उहाँको परराष्ट्र सचिवलाई यहाँ पठाएर भ्रमणको सम्बन्धित कुराहरूमा पनि कुरा थियो तर त्यो कुराहरू हाम्रो पक्षबाट हामीले मिस गर्यौँ किनभने उहाँले प्रोटोकलको कुरा धेरै उठाउनु
2: भयो
1: भन्ने खालको कुरा गरेको त्यो सन्दर्भ भएको हुनाले रवि लामिछानेजी नै पार्टीको आधिकारिक नेता भएको हुनाले र उहाँले नै गठन गरेको भयो राजपाल यत्रो यत्रो मत लिएर चाहिँ जितेकोले भारतले त्यसलाई एउटा देखाएको हो अब यो कति भोलि यस्ता कुरा त बेला बेलामा देखिरहन्छन्
2: होइन यसको मतलब बालेनले चाहिँ अलिकति कूटनीतिक मर्यादाका कुरा गरेर चाहिँ भ्रमण अस्वीकार गर्दा वा भेट अस्वीकार गर्दाखेरि चाहिँ होइन ऊभन्दा ठूलो त राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति हो नि त भन्ने खालको चाहिँ ट्विट गर्यो होइन भारतले चाहिँ
1: यसो छ मोदीले तपाईँले त्यो यिनीहरूले जित्ने बित्तिकै दुइटैलाई एकैचोटि दुइटैलाई फोन गरेछ रवि लामिछानेलाई पनि छ बालेन शाहलाई पनि छ त्यसले बालेन शाह प्रधानमन्त्री भइसकेका थिएनन् हुनेवाला थिए होइन त्यस कारणले उनीहरूले एउटा अब बालेनको त खोइ केही भन्न सकिँदैन नि त अहिले त उहाँको भर्खर दुई अढाई महिना भइरहेछ अब उहाँले कसरी सरकार चलाउनुहुन्छ गभर्नेन्स भनेको कुरा त अप्ठ्यारो कुरा हो यसरी त्यसै हाउमा आएर हुम्जिकल भएर त हुँदैन अब जस्तै राष्ट्रपतिले बोलिरहेको छन् आफै आफूले दिएकै भाषण पढिरहेका छन् त्यसैमा छोडेर उठेर हिँड्ने त्यस्तो खालको त्यो स्वभावहरू देखाउँदै गए अप्रिय हुँदै गए भोलि वैकल्पिक शक्ति त आखिर रवि लामिछानेकै पार्टी हो उहाँ हुनु होला नभए उहाँले बनाएको कोही मान्छे हुन्छ नि त आखिर पार्टी त रवि लामिछानेले नै नेतृत्व गरेछ नि त
2: तर अहिले अब हामी दुई देश बीचका सम्बन्ध मात्रै कुरा गर्दै गर्दाखेरि अर्को त देश पनि छ हामी त्रिदेशीय स्थानमा छौँ होइन चीनसँगको आपसी सम्बन्ध कस्तो छ स्थिर हो वा चाहिँ अलिकति समस्याग्रस्त नै हो
1: यसो छ यिनीहरू के हुन्छ भने चीनले अब वाद गरिरहेको त हुन्छ तर अब चीनले बीचबीचमा आएर यहाँ उसले पनि खुलम खुलै रूपमै अब भर्खर कम्युनिस्टहरू एकजुट हुन् भनेर उसले कोसिस गरेको हो बेला बेलामा आएको पनि हो तर्साएको पनि हो अनि गरेको तर के भनेदेखि अब अब भारत यसो मेरो विचारमा चाहिँ भारतसितको सम्बन्ध भारतकै जस्तो गरी अगाडि बढ्नुपर्छ परिभाषित हुनुपर्छ चीनसँगको सम्बन्ध मित्र राष्ट्र भएको हुनाले चीनसँग पनि तर भारत र चीनलाई समदूरी भनेर मिल्दैन अहिलेको उसमा यहाँ भन्छ नि जानेर बुझेर पोलिसी अफ इक्विस्ट्यान्ड समदूरीको सिद्धान्त भन्छ नि त्यो त्यो लागू हुँदैन चीनप्रति चीनकै जस्तो सम्बन्ध हुनुपर्छ उसँग कस्तो सम्बन्ध राख्ने मित्र राष्ट्रसँग भारतसँग अब व्यापक सम्बन्ध छ बहुआयामिक छ त्यो अनुसारकै सम्बन्ध हुनुपर्छ दुईटालाई तुलना गरेर हुने होइन, तिनसँग पनि राम्रो सम्बन्ध हुनुपर्छ, बिस्तारै हुँदै जाला। त्यसमा तिनले कुनै प्रतिक्रिया बाहिर देखाएको छैन, तर उसले वाच गरेको होला। अब भारत जानु त उसलाई स्वाभाविक हो, भोलि उसलाई चासो भारत भन्दा पनि अमेरिकाको चासो हुन्छ चिनलाई। हेर्नुहोस् यहाँ नेपालमा
2: अनि एउटा कुरा, भारतमा पनि भारतका लागि अमेरिकी राजदूतले समेत राष्ट्रसभाका सभापतिलाई भेट गर्नुभयो नि त होइन, साइड वार्तामा यो कुरा पनि चर्चामा आयो नि त अहिले, यो त बिरलै भेटिन्छ नि त
1: पछि आउँदा पनि त प्रधानमन्त्रीलाई भेट्न पाएन, उसले रवि लामासँग पनि भेटेको थियो नि।
2: भन्दाखेरि अब हामी अहिले भू राजनीतिक हिसाबले पनि भारतले अलिकति चासो दिइरहेको छ नेपालको पछिल्लो कन्टेस्टमा,
1: एकदम चासो त
2: थाहा छ नि त होइन, भारतका शक्तिशाली गृहमन्त्री कसैलाई पनि नभेटेको, कुनै पनि देशमा चाहिँ गृहमन्त्री भएपछि भ्रमण नगरेको व्यक्तिले चाहिँ रवि लामिछानेलाई भेटेको विषय चर्चामा आयो होइन,
1: त्यो राम्रो राम्रो सत्कार दिएको छ, तर सत्कारकै भरमा सम्बन्ध अहिले नि सबै राम्रो भयो भन्न मिल्दैन। भारत र नेपालका सम्बन्धहरूका विभिन्न तह छन् क्या, तपाईँ मान्छेले यहाँ बुझेन त्यो कुराहरू, एउटै कुरा सबै एउटै बास्केटमा हालेर हामी व्याख्या गर्छौँ। एउटा पहिलो तह भनेको चाहिँ साधारण जनता स्तरमा हुने अब जस्तै सानसानो कुराहरूमा, बोर्डरको कुराहरूमा, स्मग्लिङको कुराहरूमा होइन, अनि अब यस्तै कुराहरूमा पर्छन्। बोर्डर खिचोमिचो भयो भने सानसानो तलको कुराहरू, अर्को कुरा हुन्छ अलिकति गहन कुराहरू जस्तो व्यापारको कुराहरूमा, जलस्रोतको कुराहरूमा, लेनदेनको कुराहरूमा, त्यो तहको। अर्को कुरा हुन्छ सेक्युरिटीको कुरामा, नेपाल भारत सम्बन्धको बेसिक जुन छ मूलभूत आधार हुन्छ, अहिलेसम्म चाहे जसोकै राष्ट्रवाद जगाए पनि राजा महेन्द्रकै पालामा 1950 सन्धि खारेज गर्न उसले खोइ पठाएर नि त प्रस्तावमा त 1950 सन्धिको हो धारा 10 त कुनै दुईटा मध्ये एउटा राष्ट्रले चाहेन भने त्यसलाई चाहिँ परिवर्तनको लागि भन्न सक्छन् भनेको छ। अगर हामीले जतिसुकै राष्ट्रवाद जगाए पनि भारतले थिचो मिचो गर्यो, काला पानी लग्यो, यो गर्यो भने पनि अहिलेसम्म 1950 सन्धिलाई रिप्लेस गरौँ, त्यसलाई हटाइदिउँ भन्न सकेका छैन। यहाँ त ठुल्ठुला प्रगतिशीलहरू कम्युनिस्टहरूले त यत्रो 50-60 वर्षदेखि नारा लाउँदै जुलुस निकाल्दै आएका त हुन् त यतिकै वर्ष खोइ भएन केही पनि। त्यसैले मूलभूत कुरामा चाहिँ अहिले भारतले त्यो त्यसलाई डिस्टर्ब गर्नलाई चलाउन खोज्दैन क्या, विशेष गरी सुरक्षाको कुरामा उसको कुराहरूमा चाहिँ।
2: अब व्यापारिक हिसाबले र कुटनीति यो कनेक्टिभिटीका हिसाबले
1: चाहिँ 1000 MW चाहिँ अब किनिदिने भएको छ, अनि बङ्गलादेशसँग जानलाई ट्रान्समिसन लाइन अब अमेरिकनसँग पनि मिलेर चाहिँ अहिले एनएमसिसीले त्यो गरिरहेको छ, त्यो त दिएको छ नि 10,000 प्रचण्डकै पालामा प्रधानमन्त्री हुँदा त्यो भएको हो। अहिले यही कुराहरूमा पनि कसरी गर्ने, जलस्रोतको विकास कसरी गर्ने, अनि यो ट्रान्समिसन लाइनहरू पारिपट्टि कसरी लाने भन्ने कुराहरूमा, यस्तै कुराहरूमा, अनि अरू अरू व्यापारलाई कसरी बनाउने भन्ने कुराहरूमा
2: साहब। अब पुराना राजनीतिक दलको चित्र कस्तो देखिरहनु भएको छ?
1: पुराना राजनीतिक दलको चित्र अहिले चाहिँ राम्रो छैन। सबभन्दा ठुलो अब कम्युनिस्टहरूको त हालत के हुन्छ अहिले भन्न सकिँदैन, बिस्तारी भारतमा पनि सबै ठाउँमा बिलाएर गए, तर नेपालमा त्यति साह्रो चाँडै बिलाइहाल्ने त छैन, तर उनीहरू फेरि बढ्दै आउँछन् भन्ने छैन। नेपाली जनता चाहिँ सैद्धान्तिक धेरै कुरा भन्दा पनि कसरी डेलिभर गर्छ, कसरी काम गर्छ भन्ने कुरामा छ। र अहिले अर्को कुरा चाहिँ के भनेदेखि अब अलिकति प्रति कम्पिटिसन चाहिँ विशेष गरी कङ्ग्रेस र स्वतन्त्र पार्टीले होला जस्तो छ, तर स्वतन्त्र पार्टीको 5 उसले कसरी टिक्छ, कसरी त्यो संगठनलाई बचाउँछ, नेतृत्व कसरी चल्छ, कसरी मिल्छन् कुरा, उनीहरूको झगडा पनि हुनसक्छ भोलि, त्यसमा पनि धेरै कुरा भर पर्छ। त्यस कारणले अब नेपाली कङ्ग्रेस चाहिँ अब अहिले सेकेन्ड पार्टी भएको छ, त्यो अलिकति उनीहरूले राम्रो काम गर्दै गए पनि अब डेमोक्रेटिक पार्टी भएको हुनाले अहिले त्यो छ, तर अहिले नै यो 5 हेर्नुपर्ने हुन्छ नि यो पार्टीहरू, पुरानो पार्टीहरूको।
2: हस्, डाक्टर साहबको महत्वपूर्ण समय र सुझावको लागि धेरै धेरै धन्यवाद, नमस्कार।
1: हवस्,
2: उहाँ हुनुहुन्थ्यो वरिष्ठ कूटनीतिक।
3: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
4: अहिले बिहानको ठिक 7 बज्यो।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: शुभ प्रभात, नयाँ सम्भावना सँगै उदाउने शुभ बिहानीमा तपाईँको शुभ दिनको कामना। ग्रह गोचर समेटिएको राशिफल, जन्मदिनको शुभकामना, साथमा सामुदायिक रेडियो दिदी बहिनी 95.2 MHz आज दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा। शुभ प्रभात, शुभ प्रभात, शुभ प्रभात।

सुबप्रभात बिहानी को सुनौलो नवकिरण सगे नया आशा संभावना चुनौती संगे शुरू भएको नयाँ दिनको साथमा हामी उपस्थित भएका छौं। शुभाजी आज पनि तपाईँको ग्रह गोचर समेटेर तयार पारिएको बाटो राष्ट्रिय फल प्रस्तुत गर्छु। आज समिति 2083 साल जे 24 गते जुन 7 तारीक सन् 2026 चन्द्रमा तपाईँको कुम्भ राशिमा छ। सूर्योदय 5:10 सूर्यास्त आउने 6:56 दिनमा 13:46 अब राशिफल शुरू गर्छौ हामी मेष राशिबाट। मेष राशिका लागि खर्च बढ्ने खालको छ, बेलैमा होसमा पुर्याउँदा केही चुनौती पनि तपाईँले झेल्नु पर्ने देखिन्छ। समयले साथ नदिँदा काम बिग्रिन सक्छ, लगानी बढाउनु पर्ने बाध्यता परिस्थिति आउन पनि सक्छ। वृष राशि नै अवसर साथै आमदानीको स्रोत फेला पर्छ, श्रमको उचित मूल्यांकन छ, पढ़ाईमा तपाईँको राम्रो छ, तपाईँले प्रतीक्षा गरिएको नतिजा उत्साहजनक आउँछ, व्यापार व्यवसाय राम्रो छ। मिथुन राशि तारिफ योग्य काम गर्नुहुनेछ, समाजले पदीय जिम्मेवारी दिलाउला, नसोचेको अवसर प्राप्त हुन्छ, टारिएका साथीभाइ नजिकिनेछन्, भाग्यले विभिन्न अवसर दिलाउला, काम देखाएर फल लिने समय छ। शुभचिन्तकले साथले पहिलाको चुनौती समाप्त होला, मेहनतले दाम नाम इनाम हात पार्न सफल हुनुहुनेछ। कर्कट राशि समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला, परिस्थिति बस्छित आएको काममा बाधा छ, अरूका लागि रकम र बुद्धि खर्च गर्नु पर्ला, आंशिक फाइदा भए पनि तपाईँको काम सम्पन्न हुन केही समय लाग्छ। आशावादीले आफ्नो कमजोरीको फाइदा उठाउन सक्छन्। श्रीराशि स्वास्थ्य त्यति राम्रो छैन, खानपिनमा विशेष ध्यान दिनुहोला, चुनौती देखिन्छ, तपाईँको सामान्य काममा पनि बढ़ी दौड़धूप देखिन्छ। कन्या राशि रमाइलो भेटघाटमा समय मिल्ला, प्रयास गर्दा राम्रो प्रतिफल हात लागि होला, रोकिएका काम भन्ने छन् जिम्मेवारी तपाईँको मिल्छ, आमदानी बढ्नेछ। तुला राशि प्रतीक्षा गरिएको नतिजा राम्रो देखिन्छ, यसै गरी हिम्मतले गर्दा जटिल काम समेत सम्पन्न हुन सक्छ, स्रोत साधन जुटाउन सकिनेछ, पहिलाका दुश्मनले समेत मित्रताको लागि हात अगाडि बढाउँछन्। वृश्चिक राशि अवसर आउनेछ, तपाईँको धैर्य एवं लगनशीलताले उपलब्धि प्राप्त हुन्छ, कामको मिसो नमिल्दा व्यवहारमा चाहिँ पछि पर्न सकिन्छ, आफ्नो कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्यमा विशेष ख्याल गर्नुहोला, धनुराशि अरूको फाइदाका लागि उपयोगी भइनेछ, प्रतिफल बन्न सक्छ, छातीको समस्या आउन सक्छ, हतारको निर्णयले अप्ठ्यारो पर्न सक्छ, समयमा जुटाउन नसक्दा तपाईँका कामहरू रोकिन पनि सक्छन्। मकर राशि फाइदा राम्रो छ, तपाईँको अधिकार प्राप्ति छ, व्यापारमा पनि तपाईँलाई आर्थिक लाभ देखिन्छ, स्रोत साधन तपाईँको बढ्न सक्छन्, यसै गरी रोग र शत्रुमाथि विजय प्राप्ति गर्ने समय तपाईँको रहन्छ। कुम्भ राशि तपाईँको समय बोली व्यवहारमा अलिक सचक रहनुहोला, हातबाट लक्ष्मी बारिन सक्छन्, कर्जा उधारोमा विशेष सनाखु रहनुहोला, नियमित काम भने साविक भन जस्तै फाइदा मिल्न सक्छ, अरूका विषयमा चासो लिँदा झमेलाई लाग्न सक्छ। राशिफलको अन्तिममा मीन राशिका लागि आफन्तसँग भेटघाट हुन्छ, नयाँ अवसर आउँछ, पहिलाका सहयोगीले साथ दिलान्, साथीभाइमा सन्तुलित व्यवहार होला, मेहनतले राम्रो दाम अनि इनाम कमाउन सक्नुहुनेछ। हामीले यति बेला प्रस्तुत गरेको राशिफल ज्योतिष विष्णु प्रसाद सुविदीले देवपुर प्रबन्धबाट पठाउनु भएको, अनि जानकारीका लागि 98 5 76 98 188 855 ज्योतिष विश्व प्रसाद सुवेदीलाई तपाईँले फोन गरी सम्पर्क गरी तपाईँका अन्य कुनै जिज्ञासा छन् भने चाहिँ त्यहाँ मेटाउन सक्नुहुनेछ। हामीले राशिफल प्रस्तुत गरिसकेका छौँ, अब तपाईँको जन्मदिनको हामी शुभकामना दिन्छौँ। तपाईँको जन्मदिनको तपाईँलाई लाखौं लाख शुभकामना, तपाईँले चाहेका सोचेका कुराहरू पूरा हुनुहोस्। ह्याप्पी बर्थडे टु यू।

0: बर्बादै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
3: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि, के भयो?
4: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
3: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
4: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
3: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
4: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
6: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज,

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदिए आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जिउँ।

0: म्यूजिक बैंक को प्रस्तुति में आधुनिक गायक इंद्र पाख्य मगर को गीत संग्रह वियोग को चोट बाट तिमीले नै घृणा गरेको सफलता पछि आफ्नै शब्द संगीत र स्वर में सजिएको गीत एल्बम नाकाबाट देशभक्ति गीत नेपाली हो नेपाली हो एरेन्जर कृष्ण पुन र रेकर्डिस्ट महेश पुन
1: सलाह र सुझावका लागि आधुनिक गायक इन्द्र पाखे मगर मोबाइल 9848191632।

0: ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
1: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya!
2: Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
3: अभ्यास यसको सकारात्मक र नकारात्मक पक्ष तथा प्रशासनिक क्षेत्रमा गर्नुपर्ने अरू सुधारको विषयमा कुराकानी गर्छौं। हामीसँग हुनुहुन्छ सरकारका पूर्व सचिव समेत रहनुभएका लोक सेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनाली, उहाँसँगको कुराकानीमा हुनुहुन्छ साथी महेश गेवाली।
4: तपाईलाई कार्यक्रममा स्वागत छ।
5: धन्यवाद।
4: सरकारले यो हप्तामा 2 दिन बिदा दिन लागेको, शनिबार र आइतबार, झण्डै 2 महिना भइसक्यो। यो चाहिँ कतिको लाभदायक रह्यो कि रहेन, यसलाई चाहिँ हजुरले कसरी हेरिरहनु भएको छ?
5: हेर्नुहोस्, यो 2 दिनको छुट्टी, पहिलो त यसको प्रिन्सिपलको कुरा गरौं। यो प्रिन्सिपलले सैद्धान्तिक रूपमा 5 दिनको हप्ता र 40 घण्टाको हप्ता भन्ने चाहिँ आयोगले सर्वमान्य सिद्धान्त, त्यस भएको हुनाले प्रिन्सिपलको रूपमा अथवा संसारमा प्रचलित मापदण्ड अनुसार यो ठिक छ। तर त्यो ठिक छ भन्दैमा कस्तो हुन्छ, सबै ठाउँमा लागू भएको हाम्रो देशमा चाहिँ लागू हुन्छ भन्ने छैन। एकचोटि अमेरिकन प्रेसिडेन्ट विल्सनले एउटा समारोहमा बोलेका थिए, मलाई घर लाग्छ, उनले भनेको हामी चामल चाहिँ चाइनाबाट ल्याउँछौ, आयात गर्छौं, तर चाइनिज जस्तो चपस्टिकले खाँदैनौ, चम्चाले खान्छौं। हामीले चाहिँ लोकतन्त्र, डेमोक्रेसी, गणतन्त्र, के अरे लोकतन्त्र चाहिँ बेलायतबाट ल्यायौं, तर राजा र लर्ड ल्याएनौ। उनको त्यसको आशय के थियो भने सबै कुराहरू हुभौ लागू हुँदैन, आफू अनुकूल पनि हुनुपर्छ। अब हामी कहाँ चाहिँ के भइदियो भने दुईपटक प्रयोग भएर असफल भयो, एकपटक एकै महिनामा खारेज भयो, त्यसरी दुईपटक असफल भइसकेको थियो भने यसको स्टडी नभई किन ल्यायो भन्ने पनि छ। तर के छ भने यसको आधारहरू, यो ल्याउनुको आधारहरू के भनिन्छ त भने, पहिलो कुरो यो अन्तर्राष्ट्रिय आयोगको मान्यता अनुरूप छ, पहिलो 5 दिनको हप्ता उनको स्ट्यान्डर्ड हो, 2 दिन छुट्टी पाउनै पर्छ। दोस्रो, यसले उत्पादकत्व बढाउँछ, तपाईँको 6 दिनसम्म लगातार जाँदाखेरि 1 दिन छुट्टी भएको कर्मचारीले उसले नुहाई धुवाई गर्ने के गर्ने त्यो रेस्ट गर्ने सिद्धिन्छ, त्यो केही पनि अरू अरू अरू सामाजिक काम गर्न सक्दैन, सामाजिक पुनर्मिलन गर्न सक्दैन। त्यस 2 दिन छुट्टी भयो भने उसले कमसेकम 1 दिन पाउँछ, र त्यसमा उसले जुन इनर्जाइज गर्छ, उसले फेरि जुन शक्ति आर्जन गर्छ, त्यसले चाहिँ उसलाई काममा चाहिँ उत्पादकत्व बढाउँछ भन्ने एउटा सैद्धान्तिक धारणा छ। अनि अर्को कुरो चाहिँ पेट्रोलियम पदार्थमा बचत होला, यहाँ होला, ऊ होला, यी विभिन्न यी सैद्धान्तिक र मापदण्ड, विश्वव्यापी मापदण्ड अनुसार त यो ठिकै छ। तर हाम्रो सन्दर्भमा चाहिँ के हो त भने, सेवाग्राही नागरिकहरू हाम्रो दुर्गमबाट आउँछ, त्यो दुर्गमबाट आएको नागरिकले चाहिँ तपाईँको शुक्रबार आयो, शुक्रबार इनकेस उसको केही काम भएन भने उता शनिबार, आइतबार, सोमबार मात्रै भयो, 3 दिन कसरी बस्छ, महँगो पर्छ। किनभने अरू देश त होइन, हाम्रो त एकदम दुर्गमबाट कति कहिले दिन हिँडेर पनि आउने उहाँहरू छन्। एकचोटि न्युज आएको थियो, उहाँ एउटा महसुल तिर्न 2 दिन तिरेर 20 रुपियाँ महसुल तिर्न, तर उसको त्यो कस्ट त्यहाँ जोडियो नि, 2 दिन उहाँ आयो, बस्यो, खर्च भयो, होइन कहाँ बस्यो। त्यसैले गर्दा हाम्रो आफ्नो सन्दर्भमा चाहिँ हामीले के गर्नुपर्छ, 2 दिन ओके राम्रै छ, इन्डियन बजेट भयो भने हावाको खास बचतै हुँदैन, त्यो हामीले नबुझिएको कुरो होइन, पहिले पनि हामीले हेरे हो, अलिअलि थोरै बचत हो, त्यो त्यस्तो ठुलो फाइदा होइन, खालि के भने सेवाग्राहीलाई परेको मर्का चाहिँ हामीले विचार गर्नुपर्ने हुन्छ।
4: ठ्याक्कै बताइदिनु, जस्तै यो जुन हप्ताको 2 दिन बिदाले चाहिँ यसलाई चाहिँ दीर्घकालीन प्रशासनिक सुधार भनेर भन्ने कि अहिलेको समयमा चाहिँ इन्धन बचत भइरहेको होला त
5: होइन, यो अहिले चाहिँ के भने, अहिले यो हाम्रो इरानसँगको युद्धले गर्दाखेरि अस्थायी रूपमा लागू गरेको, यो त हेर्दै होला सरकारले, यो ठिक छ कि छैन भने, यो तत्कालको लागि इन्धनको समस्याले नै यो 2 दिन ल्याएको देखिन्छ, यो थाहै रूपमा हो कि होइन थाहा छैन। तैपनि अब के हुन्छ भने, अब नियमावली के उसमा ऐनमा संशोधन भइसक्यो, अध्यादेश मार्फत आइसक्यो, 2 दिन छुट्टी हुन्छ भनिसक्यो, अब यसलाई बिना मूल्याङ्कन फेरि पहिलेको जस्तै गरी हजुर रूपमा हटाउने वा राख्ने होइन, एउटा चाहिँ सरकारले सोच्नुपर्छ त्यो भने के भने, साँच्चै सेवा दिन आउने दुर्गम भेगका जनता वा एउटा अर्जेन्सीमा आएको कुनै नागरिकको सेवालाई रोक्नु भएन, त्यसको लागि के भने सत्ता विधाको प्रोभिजन गरेर अत्यावश्यक सेवा नरोकिने गरी कार्यक्रम सञ्चालन गर्नु पर्यो, के अरे हाम्रो सेवा प्रवाह गर्नु पर्यो। उदाहरणको लागि ब्याङ्कहरूले गर्यो भने 2 दिन छुट्टी त दिए, तर त्यो क्यास कलेक्सन जस्ता कामहरूमा चाहिँ 1 जना स्टाफ राखिदिए, 1 जना 2 जना मैले मैले नै भोगे, म गएको थिएँ, उदा होला भनेर गएको खुलिहाल्छ, तिमीहरू किन अरू काम हुँदैन अरे, यो यस्तो ब्यालेन्स स्यालेन्स नि, अनि त्यसैले सत्ता बिदा दिने र एउटा यस्तरी के भने फ्लेक्सिबल क्या कुनै न कुनै कर्मचारी एकजना दुईजना तोकेर त्यो सर्भिस पनि नरोकिने व्यवस्था गरे पनि यो थाई रूपमा लागू गरे हुन्छ।
4: सरकारले चाहिँ विशेष गरी इन्धनको खपत घटाउने भनेर चाहिँ मुख्य उद्देश्य अहिलेको समयमा हेर्दाखेरि त्यो जस्तो साँच्चै त्यो इन्धनको खपत चाहिँ घटिरहेको होला कि नहोला
5: त्यो सोचेको जस्तो घटेको छैन, तैपनि केही त घटिहाल्छ किनभने एक दिन बन्द हुँदाखेरिमा त्यत्रा सरकारी सार्वजनिक संस्थानका सारा गाडीहरू तैपनि के हुन्छ भनेर भने यसमा पनि उपाय त छँदै छ, पास लिएर चलाइहाल्छ, मेरो कोही कुनै प्रोग्राम पऱ्यो भने यस्तो प्रोग्राम छ अफिसियल प्रोग्राममा पनि हिँडिहाल्छ हो, त्यसले गर्दा सोचेको जस्तो बचत त भाव होइन, केही केही मात्रै बचत भाव। अहिले चाहिँ भर्खर यो एउटा जेएनजी मुभमेन्ट पछि चाहिँ अलिकति डराउनु लागिरहेछ नि त त्यो त्यस्तो गाडी चाहिँ हतपत प्रयोग थियो तपाईँले भने पिकनिकमा चाहिँ प्रयोग गर्दै सामान्यतया के हुन्छ एक दिन चाहिँ रेस्ट गर्ने बच्चाहरूको ऊ चाहिँ स्कुलबाट आसन थाकिया हुन्छन् भनेर कपडा धुने नुहाउने गर्दा पनि एक दिन छुट्टी भयो भने उनीहरू पक्कै पनि कहीँ जान्छ, कहिले जू जान्छन् कहिले फन पार्क जान्छन् कहिले कहाँ जान्छन् होइन बच्चा लिएर, अथवा आफै सिनियर छन् भने आफै कहीँ कुनै ठाउँको प्रोग्राम बनाउँछन्। त्यसैले पर्यटन आन्तरिक पर्यटनको लागि पनि राम्रो छ। मैले खालि एउटै शर्त अहिले भनेको कुरो चाहिँ फेरि पनि म याद गर्न गराउन चाहन्छु, साँच्चै मर्का परेको सेवाग्राहीको अत्यावश्यक सेवा नरोकिने गरी पालो पालो बिदा दिएर एउटा सिफ्टमा कर्मचारीहरू राख्यो भने यो राम्रो छ।
4: अब यसलाई सतै उपाय भनेर बुझ्ने कि के बुझ्ने कसरी बुझ्ने?
5: हामी कहाँ चाहिँ के भएन भने हामी कहाँ भएन मैले भने हाम्रो जियोग्राफिकल कारणले टाढा टाढाका मान्छे दुई दिन तिन दिन हेरेर आउँछन्, उसले पनि एक दिन काम भएन भने तिन दिनसम्म बस्नुपर्ने हुन्छ जुन गाह्रो छ। त्यसो भएको हुनाले हामीले के गर्नु पर्यो भने सिफ्टमा कर्मचारी राखिदिनु पर्यो, अस्पतालको इमर्जेन्सी भने जस्तो होइन, ब्याङ्कहरूमा मैले भने नि म आफैले भोगेको अनुभव मेरो एउटा काम थियो गएको खुलिया रहेछ, दुईजना कर्मचारी छन् स्टाफ छन् ग्लोबल आइएमए, अनि के हो भने त हाम्रो त्यो डिपोजिट लिने कामसम्म हुन्छ अरू हुँदैन, अनि त्यो पनि भयो अत्यावश्यक सेवा चाहिँ रोक्नु हुँदैन, त्यसको लागि सिफ्टमा कर्मचारीहरू तोक्नुपर्छ, त्यो भयो भने यो सिस्टम लागू गर्न इन्टरनेट अन्तर्राष्ट्रिय मापदण्ड अनुसार पनि ठिक छ।
4: अर्को पक्षबाट हेर्दाखेरि त तपाईँको सार्वजनिक यातायातहरू पनि चलिरहेछन्, निजी अफिसहरू पनि खुलिरहेछन् चलिरहेछन्, अरू दैनिकीका कामहरू पनि भइरहेका छन्। अब यो सरकारी कार्यालय बन्द गर्दा चाहिँ कति नै पो इन्धन बचत भयो होला र?
5: त्यो पनि ठिक भन्नु हो, त्यो पनि ठिक भन्नु, तैपनि सरकारी गाडीहरूको नम्बर धेरै छ ती गाडीहरूको खपत हो, तर के हुन्छ त्यसमा पनि तपाईँको 25-30% त कार्यक्रमै परिहाल्छ हिँडिहाल्छन्, अनि फेरि सचिवले पास बनाइदियो भने त्यो पनि चलेकै हुन्छ होइन। तपाईँले भने आफै के भने सामान किन्न जान अथवा मनोरञ्जन गर्न जान अथवा पिकनिक जानसम्म रोकिया होला त्यसले कति बचत होला, त्यो होइन, त्यो भन्दा पनि ठुलो तर्क दिइरहेको छु मैले, यसले उत्पादकत्व बढाउँछ, धेरै थाकेको कर्मचारीले काम गर्न सक्दैन, इरिटेसन हुन्छ, दुई दिन छुट्टिएपछि रेस्टमा जब दुई दिन छुट्टिएपछि आउँछ उसको अलि पुनर्ताजगी हुन्छ र उसले काम गर्न उसको जोस हुन्छ। अर्को कुरो उसले सामु सोसल रिलेसनहरू राख्न सक्छ होइन, दुई दिन छुट्टिएपछि एक दिन चाहिँ उसले त्यसमा उपयोग गर्न सक्छ, जसले गर्दा उत्पादकत्व त बढ्छ नै, त्यो हाम्रो एउटा एजम्सन हो र मलाई पनि ठिकै जस्तो लाग्छ किनभने आफू पनि कर्मचारी भावनाले। त्यसैले गर्दा अर्को कुरो त यो अन्तर्राष्ट्रिय मापदण्ड अनुसार पनि ठिकै हो कि संसारभरि दुई दिन चाहिँ हामी कहाँ चाहिँ किन चाहिँ एक दिन होइन, इन्टर हामी पनि आइएलओको कन्भेन्सनको पार्टी हो, त्यसो भएको हुनाले आइएलओले 5 days week 5 दिनको हप्ता 40 घन्टाको हप्ता उनीहरूको फर्मुला नै हो, अनि त्यो त लागू गर्नु पर्यो नि।
4: अर्को पक्ष भनेको तपाईँले पटक पटक पनि भनिरहनु भएको छ बन्द गरे पनि आम व्यक्तिले पाउनुपर्ने सेवा सुविधा चाहिँ बोकी नै भएन भन्ने कुरा तपाईँले बताइरहनु भएको छ, अब त्यो बन्द पनि भइरहेको छ, आम नागरिकले अलिकति प्रभावित भएको पनि गुनासो गरिरहनु भएको छ होइन, अब यसलाई चाहिँ कसरी हेर्ने हो?
5: अहिले तपाईँको दुई तिन ठाउँमा कम्प्लेन आएर देखिन्छ, पहिलो कुरो त्यो दुर्गमबाट आउने सेवाग्राही हो, दोस्रो हस्पिटलमा यो हस्पिटलमा त्यो भएन दुई दिन छुट्टी चाहिँ नि सम्भव छैन, यो हाम्रो हस्पिटलमा गाह्रो हुन्छ भन्ने खालको कम्प्लेनहरू आइरहेको छ होइन, त्यो भएको हुनाले त्यहाँ पनि त त्यस्तो सिफ्टमा राख्न सकिन्छ नि, जस्तो इमर्जेन्सी ओपनै हुनु पर्यो ओपिडी बन्द होला तर अरू सर्भिस त बन्द हुनु भएन नि होइन, त्यस्तै गरी तपाईँको चाहिँ अरू अरू सेवामा पनि यसै गरी लागू गर्न सकिन्छ, सिफ्टमा कर्मचारी राख्ने त्यसले अर्को दिन छुट्टी पाउँछ होइन, र इमर्जेन्सी सेवा नरोक्ने कुनै डिसिजनै गर्नुपर्ने कुरो हो भने बेग्लै कुरो न त इमर्जेन्सी सेवाहरू नरोक्ने गर्यो भने यो अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल छ र यो थाई रूपमै लागू गरे पनि हुन्छ।
4: अब नागरिकले गुनासो गरेपछि त होइन, अब कार्यक्रमलाई प्रभावकारी मान्ने कि नमान्ने?
5: होइन, नागरिकले गुनासो गरेपछि प्रभावकारी छैन भन्नु पर्यो नि त, त्यो त स्पष्टै छ त, नागरिकहरूले जस्तो हस्पिटल गुनासो मैले सोच्नु नै हालेँ, त्यो हस्पिटल धेरै न्युजमै आयो कि हामीलाई यस्तो छ गाह्रो भयो भनेर होइन, हस्पिटल सारा बन्द छ भने अनि होइन हामी चाहिँ यस्तो यस्तो छ हामीलाई चाहिँ दुई दिन छुट्टी भएन भने हामी कसरी काम गर्ने, फेरि डक्टर र उहरू नर्सहरू हामी दुई दिन छुट्टी चाहिन्छ उहाँहरू भने अब सेवाग्राहीले भने होइन त्यस्तो हुनु हुँदैन हामीलाई गाह्रो भयो एउटा हस्पिटलमा पनि यसो सेवा पाइयो. यी चिजहरूलाई ब्यालेन्स गर्नको लागि उपाय भनेको त्यही हो. तपाईँको ओपिडी बाहेक हस्पिटल रोकिनु हुँदैन, अत्याधिक सेवा अरू सरकारी कार्यालयमा रोकिनु हुँदैन, सिफ्टमा कर्मचारी राख्नुपर्छ केही एक दुईजना एकजना उनीहरूले अर्को दिन बिदा दिएर यसो गयो भने चाहिँ यो ठिकै हुन्छ. अन्यथा त फेरि त्यो पहिलेको जस्तै असफल हुन्छ, दुईपटक असफल भइसक्यो.
6: अस्पतालमा नै यस्तो अवस्था आउनु र नागरिकले सोचे अनुसारको सेवा नपाउनु भनेर हामीले भर्खर भर्खर तपाईँले पनि मैले देखेको छु सुनेको छु भन्ने कुरा गराउनु, यो चाहिँ कतिको भनौँ न संवेदनशील अथवा जटिल अवस्था हो.
5: त्यसै पनि सरकारी सेवामा जनता सन्तुष्ट छैन, जति दिन चलाए पनि सरकारी सेवाका सरकारी कर्मचारीहरू जनताका डार्लिङ हुन सकेका छैन, ढिलासोची छ भन्छन्, हामीलाई सेवा दिएन, हामीलाई शास्ति र हैरानी दियो भन्छन्, त्यहाँ घुस खुवाउनुपर्छ भन्छन्. यस्तो अवस्था भइरहेको बेला फेरि दुई दिन छुट्टी भएर फेरि आएर चाहिँ तपाईँको फेरि चाहिँ त्यो अत्यावश्यक सेवा पनि पाएन भने त्यसको आक्रोशले यो त फेरि असफलै हुन्छ. त्यसको उनीहरूले के बुझिदिनुपर्छ भने जनताको भन्दा ठुलो कोही छैन, जन त्यसैले विभिन्न प्रयोगहरू भएको छन् संसारमा. खालि जनतालाई प्लिज खुसी गराएर सरकारी सेवा पनि राम्रो छ है भन्ने पारेर सरकारले आफ्नो वैधानिकता बढाउने, सरकार ठिक छ भन्ने पारे. अहिले के हुन्छ, एउटा सामान्य एउटा जिल्लाको अफिसमा गएर काम भएन भने यो चोर सरकार भन्छ, सरकारलाई गाली गर्छ नि एउटा कर्मचारीको गल्ती भयो भने. यस्तो अवस्था आउनु दिनु भएन. त्यसैले अरू देशहरूमा सेवाग्राहीलाई नै राखिदिने गरिरहेको छ, समिति बनाएर त्यो सेवा दिने ठाउँमा डिजाइन र डेलिभरी भन्छौँ हामी. सर्भिस कस्तो चाहिन्छ भने उसै नै ऊ समेत बसेको एउटा कमिटीले गर्ने, एउटा कमिटी बनाइदिन्छ सेवाग्राहीको अनि त्यो अफिसमा एट्याच गरिदिन्छ. अहिले अफिसको प्रोसेसमा नै त्यसलाई परामर्श नागरिक परामर्श समिति भनौँ अथवा जे भनौँ त्यो राखिदिएपछि उसैले निर्धारण गर्छ कस्तो सेवा चाहियो. अहिले हामीलाई थाहा नै छैन सरकारी अफिसहरूलाई जनताले के सेवा चाहियो भने, मैले एउटै सेवा दिन्छौँ सबैले किन त भएन, जनतालाई एउटै सेवा चाहियो होइन नि, फरक फरक वर्गलाई फरक फरक खालको सेवा चाहिएछ अनि त्यो पनि थाहा छैन. हामी एकै खालको सेवा दिन्छौँ सबैले, त्यो पनि ढिला सृष्टि गर्छ. त्यसैले दुबईको अमीर शासक मोक्तमले उसले के गर्यो भने लाइफ साइकल एनालिसिस भनेर जीवनको विभिन्न चरणमा ककसलाई के आवश्यकता पर्छ एनालिसिस गरिसकेपछि उसले प्याकेज प्याकेजमा सेवा ल्यायो. एउटाको नाउँ थियो फुल नेस्टर, गोड भरिएको बच्चा भरि बढी भएको फुल नेस्टर छुट्टै सेवा उनीहरूलाई. उनीहरूलाई के चाहिन्छ भने एजुकेसनमा छुट यहाँ के हो, अनि त्यसपछि अर्को इन्जिन नेस्टर बच्चै नभएको बुढाबुढी छ नि बच्चा, उनीहरूलाई इन्सुरेन्स जस्ता के. यसरी फरक फरक प्याकेज फरक फरक वर्गलाई हुने गरी ल्याएपछि सन्तुष्टि छ त्यहाँ. त्यसपछि उनीहरू के भने ह्याप्पिनेस मिटर भनेर राखेको छ, कुनै सन्तुष्टि भएको भएन सरकारी अफिसमा थिच दिनुपर्ने कम्प्युटर ह्याप्पिनेस मिटर त्यसको नाउँ. यस्तो यस्ता प्रयोग मैले उदाहरण मात्रै भने त्यस्तो धेरै देशमा प्रयोग भएको छ, त्यस्तो धेरै देशमा. अनि त्यसैले गर्दा के हुन्छ भने अब अरू देशमा त्यति अगाडि गइसके, सरकारी सेवा पनि निजी क्षेत्रभन्दा कम छैन है. अनि इनोभेसन ड्रिभेन गभर्मेन्ट आइडिजी भन्छौँ हामी, आज एउटा निजी क्षेत्रभन्दा पनि सरकार चाहिँ नयाँ प्रविधि नयाँ खालका विचारहरू ल्याउन अगाडि छ भन्ने देखाउने त्यस्तो कन्सेप्ट आइसक्यो. अब हामी कहाँ चाहिँ फेरि उही पुरानो उही नियमित प्रक्रियाको कुरो उही ढिला सृष्टिको कुरो भइरहेछ. किसिमको हुनाले सरकारलाई त सजेसन के हो त भने यो अरू देशको प्लेटफर्मबाट सिक्नुपर्छ, आफू गर्न नजान्ने हो भने उनीहरूबाट सिक्नु पर्यो कि आफैले नयाँ कुरो ल्याउनु पर्यो, होइन भने सिक्नु पर्यो. त्यसले सिकिसकेपछि के हुन्छ भने ती चिजहरू लागु गरेर जनतालाई राम्रो सेवा दिएपछि मात्रै सरकारको वैधानिकता बढ्ने हो नि.
6: हामी यति बेला कार्यक्रममा बदलिँदै नेपालमा छौँ र आजको विशेष कार्यक्रममा हामी पछिल्लो समय सरकारले हप्तामा दुई दिन कार्यालयमा सरकारी बिदा दिएको र सँगसँगै त्यसको प्रभावकारिता कस्तो देखियो र पछिल्लो समय सरकारी कार्यशैलीमा चाहिँ के परिवर्तन आएको छ भन्ने विषयमा प्रशासन विज्ञ उमेश मैनालीसँग कुराकानी गरिरहेका छौँ. हामीले सरकारी कार्यालयको बारेमा कुराकानी गर्यौँ, हामीले स्वास्थ्य क्षेत्रको भनौँ अस्पतालको विषयमा केन्द्रित रहेर कुराकानी गर्यौँ, अर्को भनेको विद्यालय शिक्षा क्षेत्रमा पनि यसको असर देखिएको छ, पठन पाठन व्यवस्थापनका कुराहरू छन्, यसलाई चाहिँ कसरी हेर्नु भएको छ?
5: हेर्नुहोस् यो कस्तो हुन्छ भने यो अहिलेको जेएनजी मुभमेन्ट पछि बनेको सरकारबाट जनताले धेरै आशा गरिरहेछ. यो लामो समयको पहिलेका पार्टीहरूको असन्तुष्टिको रिफ्लेक्सनमा यो सरकार आयो, त्यसमा उनीहरूले यसबाट नयाँ चिजहरूको अपेक्षा गरिन्छ, नयाँ चिज आउला नयाँ केही होला भन्दाखेरि अब अहिले के देखियो छ भने अन्त यो अहिले समालोचना यसलाई आलोचना गर्ने बेला पनि भएको छैन, त्यसको मूल्याङ्कन गर्ने बेला पनि भएको छैन. तैपनि केही चिजहरू चाहिँ फटाफट निर्णय आए, त्यो कार्यान्वयन कसरी हुन्छ नि हेर्नु छ यो शिक्षामा त्यो शिक्षामा के भयो त भने अब यो बच्चाहरूलाई कति कहिले सडन क्लाससम्म जाँच नलिने बोझ नदिने होइन भने फरक खालको विदेशी शैली विदेशमा त्यस्तै हुन्छ यो जाँचमा हामी के भन्यो पेपर र पेन्सिलको जाँचले कसैको पनि योग्यता परीक्षण हुँदैन त्यो राम्रो परीक्षा नै होइन सबै ठाउँमा पेपर पेन्सिलको जाँच जाँचै होइन लिमिटेड समयमा तँलाई यो लेख भनेर दिएको त्यसले कहीँ केही पनि मेरिटको मूल्याङ्कन गर्दैन त्यसै उसलाई आफ्नो किसिमको प्रतिभाहरू प्रस्फुटित हुँदैन उसलाई किताबको भारी नबोकाउने उसलाई चाहिँ नि जाँचको लोड नदिने बच्चालाई सडन क्लासमा उनीहरूको अटोमेटिकल्ली उनीहरूको एसेसमेन्ट गर्ने माथि लाने हो यस्तो खालका यो वैधानिक सिस्टम हो जुन म पनि सराहनीय सराहना गर्छु होइन त्यो राम्रो कार्यक्रम ल्याएको छ तर फेरि अब फेरि कस्तो हुन्छ भने सामान्य त अब यो निजी विद्यालय ट्याक्स लाउने कहाँ कहाँ ट्याक्स लाउने भन्दाखेरि अनि शिक्षामा ट्याक्स लाउने स्वास्थ्यमा ट्याक्स लाउने भ्याट लाउने भन्दाखेरि फेरि मार त फेरि तिनै जनतालाई पर्छ कि त्यसै ठिक आएको छैन फेरि निस्केको छैन हौ मैले भने कुन चिज राम्रो छन् त्यस्तो इनोभेसन पनि आएको छ त्यो त म प्रशंसै गर्छु ठिक गरे हो तर अब अहिले अस्ति बजेट आयो बजेट आउँदा तल्लो वर्गलाई के छ त भनेर हेर्नु परेन तल्लो वर्गलाई के छ पनि त हेर्नु परेन मध्यम वर्गलाई ठिक छ उच्च वर्गलाई ठिक होला मध्यम वर्गलाई ठिक होला किनभने ट्याक्समा छुटहरू छ विभिन्न आयकरहरूमा ठिकै होला तलब बढाएको छ अलिअलि थोरै भए पनि हुन त 21% भन्छ नि त्यो 10% हो बढिया चाहिँ तै पनि 21% नै मान्यौँ ल त्यो भत्तालाई पनि जोडेर सबै ग्रेड सबै जोडेर भनिएको छ नि त्यस्तो ढाँट्नु हुँदैन 10% हो बढिया चाहिँ तलब वृद्धि अनि पर्फर्मेन्सको एलाउन्सलाई पनि तलब वृद्धि भनिएको छ त्यो होइन तै पनि के हो भने ल ठिक छ मध्यम वर्गलाई केही गरेको हो सरकारले धन्यवाद छ सरकारप्रति तर तल्लो वर्गलाई पनि त आउनु पर्यो नि मार्जिनलाइज ग्रुपको लागि पनि त आउनु पर्यो नि हो मार्जिनलाइज ग्रुपको लागि के आयो त भन्दाखेरि खालि त्यो दलितका बच्चालाई दिने खाजा छ नि त्यसमा बढाइदियो थोरै हो त्यो भए के भएको छ त्यही त के हुन्छ त भने हुन त अब अर्थमन्त्रीज्यूले भन्नुभएको छ मध्यम वर्ग सक्षम नहोइकन अर्थतन्त्र नै सुदृढ होइन भने मध्यम वर्ग लक्षित बजेट हो क्या त्यो निम्न वर्ग लक्षित होइन गरिब लक्षित होइन मार्जिनलाइज ग्रुप लक्षित नै होइन मध्यम वर्ग लक्षित बजेट हो त्यसले गर्दा के भने सरकारका कामको मिश्रित प्रतिक्रिया छ अहिलेसम्म मेरो अनि उसले उनीहरूले ल्याएको कार्यक्रम के छ अब सरकारी सेवा प्रवाहमा भन्नुहुन्छ भने करिब करिब बिचौलियाहरू भाग्न थाले त्यो राम्रो पछि हो बिचौलिया त कमसेकम त्यो जुन छ तिनीहरू नै हो घुस खुवाउने तिनीहरू नै हो कार्यालयसँग लिङ्क बढाउने त्यो त अहिलेको सरकारले त्यो त डिसमेन्टल त्यो त तस नस गरायो जस्तो देखिन्छ कति दिन हो चाहिँ मलाई थाहा छैन
6: यो शिक्षाकै प्रसङ्गमा अलिकति म केन्द्रित हुन चाहेँ सर जस्तै यो भर्खरै एसीको नतिजा पनि आयो होइन अब त्यो हाम्रो शिक्षाको गुणस्तर कस्तो हो भन्ने हामी सबैलाई धेरैलाई थाहा छँदैछ र यो जुन दुई दिनको विद्यालय गर्दाखेरि एउटा भनौँ न निजी विद्यालयहरूमा छुट्टै अभ्यास भयो अब निजीले चाहिँ आफ्नो तरिकाले सञ्चालन गर्नुभयो अनि सरकारीहरूले चाहिँ अलि ढिला सञ्चालन गर्नुभयो यो अभ्यासले चाहिँ फरक अभ्यास भनौँ न यसले चाहिँ त्यो थप शिक्षाको गुणस्तरमा पनि असर पर्छ कि
5: अब एसईको रिजल्ट कुरा गर्नुभयो योपल्ट चाँडो रिजल्ट गर्ने भनेर एसईको केही स्कुलमा परीक्षण गर्न लगाइयो स्वभावतः आफ्नो स्कुलका विद्यार्थीहरू फेल नहुन् भन्ने धारणा हुन्छ शिक्षकहरूको त्यति गर्दाखेरि पनि रिजल्ट कति पर्सेन्ट बढेको तपाईँहरूले हेर्नुभयो खास बढेन एक दुई पर्सेन्ट त्यो ती जान नल्याए त्यो भन्दा घट्दियो भने गुणस्तर सिद्धिरहेछ खस्किरहेछ मैले सङ्केत गरेँ त्यही स्कुलमा तिनकै मास्टरले नजाँतेको भए पहिलेको जति पनि पास हुँदैन थियो अर्को कुरो एसईमा को जाँच नै औचितहीन भइसक्यो अब 10+2 मात्रै राखिदिएको हुन्छ क्या त्यो त पहिले 10+2 थिएन विद्यालय लेभलमा एसएलसी मात्रै थियो र एसएलसी त ठुलो मानिन्थ्यो अब त 10+2लाई मान्यो भने होइन त्यसैले गर्दाखेरि शिक्षा र स्वास्थ्य सरकारको जिम्मा हो एउटा बुझ्नुपर्ने कुरो शिक्षा र स्वास्थ्य टोटल्ली सरकारको जिम्मेवारी हो शिक्षा र स्वास्थ्य सकिन्छ भने सबैलाई निशुल्क गरिदियो हुन्छ कहाँसम्म सकिन्छ निशुल्क नै होइन त्यसैले कुरो हुन्छ भने ती दुईटा चिज राज्यले आफ्नो दायित्वभित्र लिनुपर्छ त्यसलाई कति छुट गर्न सकिन्छ गर्नुपर्छ होइन अब फेरि एउटा छुट भएको छ अर्कोतिरबाट ट्याक्स लाउने अर्कोतिरबाट खिच्ने गर्नु पाइँदैन गर्नु हुँदैन
6: यसमा अर्को प्रसङ्गमा जान चाहे तपाईँले सुरुमै बताइ पनि सक्नु भएको छ कुरा के भन्दाखेरि विदेशमा यो दुई दिने छुट्टी चाहिँ सफल भएको भन्ने भन्ने हैन अब नेपालमा चाहिँ बेलाबेला विवादित हुने ठ्याक्कै कारण चाहिँ के हो
5: हाम्रो भौगोलिक अवस्था हाम्रो ब्युरोक्रेसीको हाम्रो कर्मचारी तन्त्रको मनो कल्चर संस्कृति यी सबैको कारणले यहाँ असफल भयो पहिलो कुरो त मैले भने हाम्रो यस्तो जियोग्राफिकल टेरेन छ डोल्पाको खोपा गाउँबाट आउने मान्छे चार पाँच दिन हिँडेर आउँछ सदरमुकाम सेवा लिन हो ती सेवालाई के चाहिँ स्थानीय तहसम्म पुर्याइदिनु पर्यो उही प्रत्यार्जन गरिदिनु पर्यो आउँछ अनि दुई दिन शुक्रबार एउटा काम भएन भने बिहिबार आयो शुक्रबार एउटा काम भएन भने त्यो चार पाँच दिन हिँडेर आएको मान्छे फेरि दुई दिन वेट गर्नुपर्छ सदरमुकाममा यो अवस्था चाहिँ हुनु भएन त्यो अरू देशमा हाम्रो फरक हो अरू देशमा यातायातको सहुलियत छ सारा छ कम्युनिकेसनको छ अनलाइन सर्भिस छ सारा छ होइन त्यसले गर्दाखेरि उहाँलाई असर पर्यो नि त हाम्रो त असर पर्छ नि हाम्रो जस्तो देशलाई त असर पर्छ
6: विदेशको भनौँ न यो जीवनशैली भनौँ त्यहाँको कार्यशैली भनौँ विशेष गरी कार्य संस्कृति भनौँ अथवा यो सार्वजनिक सेवा दिने तरिका भनौँ एउटा कुरा त्यो छ अब हामीले चाहिँ त्यहाँको नतिजा मात्रै नक्कल गरेका हौँ
5: होइन नक्कल गर्नु हुँदैन भने हामी नक्कल पनि गर्नुपर्छ मैले भने प्लेटफर्मबाट सिक्नुपर्छ तर हाम्रो आफ्नो परिस्थिति पनि हेर्नुहुन्छ अहिले मैले विल्सनको उदाहरण ल्याएको थिएँ चामल चाइनाबाट ल्याए पनि चप स्टिकले त खाँदैन भने चम्चाले खान्छौँ भनेको थियो क्या उसले भनेको थिएँ हामीले अलिअलि आफूको अनुकूल गर्नु त्यसैले के हुन्छ भने ती दुःख पाएर धाएर आउने मानिसहरू जो अनलाइनमा पनि अभ्यस्त छैन होइन हाम्रो के अरे उसमा अहिलेको कम्युनिकेसन टेक्नोलोजीसँग पनि अभ्यस्त छैन उनीहरू अफिसमै आउँछन् सेवा लिन त्यस्ता व्यक्तिहरूको लागि या त त्यो सेवा उनीहरूको नजिक पुर्याइदिनु पर्यो त्यो दुईवटा उपाय हुनसक्छ एउटा मोबाइल सर्भिस लैजाने वा उयो ठाउँमै गएर सेवा दिने दोस्रो वा स्थानीय तहलाई प्रत्यार्जन गर्ने उनीहरूको ओडामा त्यो बाहेक अन्य अवस्था चाहिँ भने सदरमुकाममा उनीहरू सेवा लिन आउने व्यक्तिहरूको सदरमुकाम नै आउनुपर्ने हुन्छ जस्तो नागरिक लिनु पर्यो अङ्कृत विवाहित महिलाले लिनु पर्यो यो त स्टुडियो बाहेकहरूको अधिकार हुँदैन त्यस्ता कुराहरूमा पनि हामीले रोक दिनु भएन एउटा सिफ्टमा कर्मचारी राखेर पनि रोक दिनु भएन त्यो भयो भने अनि यो सफल हुन्छ फेरि साँच्चै नै सफल हुन्छ अनि अन्यथा त यो अरू देशको नक्कल गरेर अर्थ छैन
6: अलिकति कर्मचारीको विषयमा पनि कुराकानी गरौँ अब 9 बजेदेखि कार्यालय सुरु गर्ने भनेको छ चलाइरहेको छ र केही कर्मचारीहरू अलिकति लामो दूरी हिँडेर चाहिँ कार्यालयसम्म पुग्नुपर्ने खाना त्यही अनुसारको उहाँको समय तालिका हुन्थ्यो पहिलेको 10 बजेदेखि 11 बजेदेखि जुन कार्यालय सुरु हुने बेलाको कुरा गर्दाखेरि र अहिले चाहिँ 9 बजेदेखि भएको छ त्यसले अलिकति फरक पनि परिरहेको छ उहाँहरूको लागि चाहिँ कतिको व्यावहारिक मान्न सकिन्छ
5: होइन कर्मचारीहरू त खुसी नै होला नि किनभने उनीहरू 9 बजी खान्थ्यो 8 बजी खान्छन् होइन अनि आजभोलि फेरि स्कुलहरू पनि कस्तो छ भने त्यो बच्चाहरू पनि 7 बजे लिन आउँछ भने बच्चा पनि हिँडिसकेका हुन्छन् त्यो केही होइन उनीहरूलाई केही दिन अभ्यस्त हुन मात्रै समय लाग्ने हो त्यसै कर्मचारी त दुई दिन छुट्टी पाएकोमा खुसी छन् मेरो आफ्नो धारणा चाहिँ यहाँ त सेवाग्राहीको कुरो हो सेवाग्राही र सरकारको कुरो होइन त्यस कारणले गर्दा के भने पहिलेको एउटा घटना सुनाउँमा चाहिँ अब यो म सहसचिव थिएँ त्यो बेला सचिव पनि भएन जुन बेलामा दुई दिन बिदा लागु भयो कृष्ण प्रसाद भट्टराई प्रधानमन्त्री हुनुहुन्थ्यो त्यो बेला एकजना मन्त्रीले हाम्रो मिटिङमा भनेको कुरो अझ पनि मलाई याद हुन्छ दुई दिन छुट्टी त गर्नै नहुनेछ किनभने त हामीलाई चाहिँ क्वार्टरमा बसै नहुने भयो कार्यकर्ताले घेरेर कमसेकम यहाँ मन्त्रालय खुलाएर मन्त्रालय आइन्थ्यो तिन आउन सक्दैन थियो अलिक कम हुन्थ्यो भिड त्यस कारण हाम्रो लागि पनि यो दुई दिन छुट्टी ठिक छैन होइन दुःख दिए कार्यकर्ताले भन्नुहुन्थ्यो अनि दोस्रो सेवाग्राहीले पनि दुःख पाए यो दुइटै कारणले सेवा गर्नु नभन्दै उहाँ इन्फ्लुएन्सियल मन्त्री हुनुहुन्थ्यो किशुनजीको नजिकको खारेजै गरिनु अर्कोपट्टि त एक महिनामै खारेनु त्यस कारणले गर्दा के हुन्छ भने यस्तो एडभोक डिसिजनहरू गर्नु हुँदैन हामीले इन्टरनेसनल स्ट्यान्डर्ड अनुसार जा भने गएको गई गरे ठिक छ यो सधैँको लागि लाग्यो भने तर सेवाग्राहीलाई पनि सन्तुष्ट पार्ने त्यसका उपाय खोज्ने
7: कार्यक्रम बदलिदो नेपालमा आज हामी हप्तामा दुई दिने विदाको अभ्यास यसको सकारात्मक र नकारात्मक पक्ष तथा प्रशासनिक क्षेत्रमा गर्नुपर्ने सुधारको विषयमा कुराकानी गरिरहेका छौं सरकारका पूर्व सचिव समेत रहनुभएका लोक सेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीसँगको थप कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
8: And I work for Michelin, worldwide franchise, India to Michigan. And I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome, super, wonderful,
9: excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin, Michelin, Michelin.
10: Safety!
9: Michelin, Michelin, Michelin.
11: World's number one tire brand.
12: Classic Techco 16th anniversary offer. Jati ma chahiyo, teti ma payo. Budget ra package tapai ke rozai ko. Aba internet TV ra Wi-Fi 6 router pani teti mai paincha. Classic Techco kunai pani plan kharid ma harek hafta 3 jana lai 3 mahina internet bonus ra masik 1 jana lai ru 12000 ko internet bonus. Samparka 9801004477. Classic Tech. Jati ma chahiyo, teti ma payo.
13: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
14: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
13: हाम्रा सेवाहरू
14: ओपिडी सेवा,
13: विशेषज्ञ ओपिडी सेवा,
14: निशुल्क औषधि वितरण,
13: सशुल्क फार्मेसी सेवा,
14: फिजियोथेरापी सेवा,
13: अकुपंचर सेवा,
14: योग परामर्श सेवा,
13: क्रियाकल्प सेवा,
14: पूर्वकर्म पञ्चकर्म सेवा,
13: छार सूत्र सेवा,
14: जलौका सेवा,
13: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
14: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
13: विस्तृत जानकारीका लागि
14: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ। फोन नम्बर 01-4110-696 98514-24063।
15: खाना पकाउने
13: अकुपंचर सेवा,
14: योग परामर्श सेवा,
13: क्रियाकल्प सेवा,
14: पूर्वकर्म पञ्चकर्म सेवा,
13: छार सूत्र सेवा,
14: जलौका सेवा,
13: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
14: प्रयोगशाला सेवा।

0: युगमा सानो असावधानीले पनि ठूलो दुर्घटना हुन सक्छ।
1: त्यसैले
0: ग्यास सिलिन्डर किन्ने बेलामै सिल कस्तो छ भनेर जाँच गरौं।
1: कुचिएको, पुरानो र मिति गुज्रिएको सिलिन्डर नकिनौ।
0: सिलिन्डर, रेगुलेटर र पाइपमा गुणस्तर चिन्ह हेरेर मात्र किन्ने गरौं।
1: ग्यास किनेर लैजाँदा र सकिएपछि फिर्ता गर्दा सिलिन्डर गुडाउने काम नगरौं।
0: ग्यास सिलिन्डर बालेको बेलामा उनी सिल्क जस्ता आगोले चाँडै टिप्ने लुगा नलगाऊ।
1: झ्यालडुका खुल्ला राखेर ग्यास बाल्ने गरौं।
0: खाना पकाउने काम सकिएपछि रेगुलेटर बन्द गर्न नबिर्सौ।
1: ग्यास चुलोको बर्नर सफा राखौ। कम्तीमा हरेक दुई वर्षमा ग्यास सिलिन्डरको रेगुलेटर र पाइप फेरौं।
0: ग्यास सिलिन्डर सकेसम्म खुल्ला ठाउँमा राख्ने गरौं।
1: रातो रङमा ग्यास बल्न थालेमा बन्द गरेर जाँच गरौं।
0: ग्यासको गन्ध आएमा बल्ने कुरा टाढा राखौं। बिजुलीको स्विच अन र अफ नगरौं।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: श्री धाकुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: काठमाडौँमा उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई फेरि स्वागत छ। आज हामी हप्तामा दुई दिने विधाको अभ्यास, यसको सकारात्मक र नकारात्मक पक्ष तथा प्रशासनिक क्षेत्रमा गर्नुपर्ने सुधारका विषयमा सरकारका पूर्व सचिव समेत रहनुभएका लोक सेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीसँग कुरा गरिरहेका छौं र उहाँसँगको कुराकानीमा हुनुहुन्छ साथी महेश गेवाली।
3: दुई दिन विदाले गर्दाखेरि कर्मचारीहरू पुनर्ताजगी हुनुहुन्छ, उहाँ रिफ्रेस भएर कार्यालय पुग्नुहुन्छ, त्यही अनुसारको सेवा दिनुहुन्छ, त्यति सच्ची व्यवहारमा देखिया छ?
4: अहिले त देखिया छैन। अहिले तपाईँलाई के लाग्छ, कार्यालयहरूमा जाँदाखेरि पहिलेको भन्दा राम्रोसँग काम भएको छ? मैले भने बिचौली हटिया छ, अरू केही फरक भएको छैन। जहाँ कर्मचारीहरूले घुमाएर खाने ठाउँ छ त्यो खान छोडेका छैन हो, त्यो ठाउँ हुन्छ क्या त्यो, अनि त्यो मान्छेको बाध्यता हुन्छ खुवाउँछ नै, ती चिजहरू रोकिनु पर्यो। दोस्रो कुरो के भने, एउटा मैले के भने, एउटा देखिएको प्रभाव भनेको जुन बिचौली मालबोधमा लेखनदास होइन, करमा अडिटर हो, यस्तै यस्तै अदालतमा वकिल, बिचौलियाको रूपमा जुन काम गर्ने चाहिँ वर्गहरू छ, त्यो वर्गलाई चाहिँ बिचौलियालाई चाहिँ अलिकति कसेको छ क्या अहिले, त्यसले गर्दाखेरि करप्सन घट लाग्यो भन्ने आशा गरे। दोस्रो, अब अनलाइनमा जोड गरिएको छ, अनलाइनमा जोड गरियो र इस्टोनियाको जस्तो 95% इस्टोनियामा अनलाइन छ क्या सर्भिस, त्यसै गरी नेपालको भन्दा करप्सन पनि घट्छ, अफिस पनि जानु परेन, घरबाटै काम हुन्छ होइन। ती चिजहरू अहिले केही अफिसमा भइसकेका छ, तपाईँको करमा भन्नुहोस् प्यानको नम्बर आउँछ, तपाईँको आफ्नो विवरण फट्टै आउँछ, जानु पर्दैन, अनलाइन पेमेन्ट गर्न सकिन्छ। लोक सेवामा जानुहोस्, अनलाइन फर्म भर्नुहोस्, अनलाइन पेमेन्ट गर्नुहोस्, मालेखा नियन्त्रण कार्यालयमा जानुहोस्, नेपालभरिको खर्च वन क्लिकमा आउँछ, भाषा त केही त। त्यसैले अनलाइनमा फोकस गरेको अहिलेको जुन गभर्मेन्टको परिषद त्यो चाहिँ ठिक छ, अनलाइनमा भइसकेपछि यस्ता खालको समस्या आउँदैन। तर जहाँ डिसिजन नै गर्नुपर्छ, जहाँ अनलाइनले मात्रै हुँदैन, जहाँ फिजिकल प्रेजेन्स चाहिन्छ, के हो त खाने यो अनलाइनमा, यहाँ यो ग्रिज मनी त्यो त खायो भने 10-20 रुपियाँ खाने, यो विषय खाने, तर मेजर ठाउँ त बाँकी छ नि, ती ठाउँहरूमा बडो व्यवस्थित, बडो चाहिँ त्यो त भने करप्सन नहुने, बडो पारदर्शी होइन व्यवहार हुनुपर्छ।
3: भनेपछि सहज रूपमा बुझ्दाखेरि जुन पहिला 6 दिनको भनौँ न कार्यालय समय थियो, त्यो बेलामा चाहिँ जुन नागरिकको गुनासो भनेको चाहिँ सहज सेवा प्रवाह भएन भन्ने एउटा गुनासो थियो, अहिले 5 दिनको छ, 2 दिनको छुट्टीको छ, अहिले तत्कालको लागि चाहिँ त्यो सम्भव छैन भनेर बुझ्नु पर्यो, ढाँचा नबुझ्नुहुन्छ,
4: गुनासो आउनु थालेको छ, गुनासो विशेष गरी मैले स्वास्थ्यको कुरो अहिले नै गरिहालेँ, त्यस्तै विभिन्न अरू ठाउँको पनि गुनासोहरू आइरहेको छ, हामीलाई सेवा चाहिँ ढिलो हुने भयो, 2 दिन छुट्टीले हामी यसरी बस्नु पर्यो, हामीलाई सेवा महँगो पर्यो, मुख्य कुरो आएर 2 दिन सरमा काम बस्नु पर्यो भने महँगो परेन, इक्विटी प्रिन्सिपल भन्छौँ क्या सरकारी सेवा प्रभावमा, हामी इक्विटी प्रिन्सिपल भनेर के भने, पछाडि परेकोलाई अगाडि ल्याउने अथवा त्यो पछाडि परेकोलाई झन् फेसिलिट दिने, यहाँ त उल्टो हो, त्यो दुर्गमको मान्छेले चाहिँ महँगो पर्यो, सुगमको ठाउँले आजको आज सेवा लिन्छ, घर आएर सोध्छ हो, उसलाई सस्तो पर्यो, त्यो दुर्गमको चाहिँ कहाँ 4-5 दिन हिँडेर आउँछ, त्यस्तो ठाउँ छ।

0: काठमाडौँ बस्नेलाई थाहा छैन,
1: काठमाडौँमा पनि कतै कतैसम्म ललितपुर
0: अनि त्यस्तो ठाउँबाट आउनेलाई ए धादिङ हुनुहुन्छ चार जानुपर्छ त्यत्रो त्यो नर्दन बेलको मान्छे दुई दिन तिन दिन अब यिनीहरूले चाहिँ लाई महको पर्यो यो त इक्विटी प्रिन्सिपलको खिलाफमा भने यो त झन् डिस्क्रिमिनेटरी भयो त्यसले त गरिब र पिछडीको वर्गलाई महको पर्ने सेवा भने यसमा के गर्ने भनेर सरकारले सोध्नु पर्यो उनीहरूको सेवा नरोकिने बा उनीहरू आउनै नपर्ने आउनै नपर्ने गर्यो भने राम्रो जस्तो कम्ती सेवा उहीँ गएर सेवा दिने गाउँमा महिनामा एकचोटि जाने कति दिनमा सकिन्छ जाने त्यही गएर सेवा दिने दोस्रो यी सेवाहरू स्थानीय तहको ओडामै प्रत्यार्जन गरिदिने नत्र त जसलाई सेवा दिनुपर्ने हो जसलाई चाहिँ हामीले विशेष रूपमा हेर्नुपर्ने हो स्टेटले राज्यले त्यसलाई झन् दुःख भयो
1: अर्को यो कार्यले समय पनि जुन लम्ब्याइएको छ नि नौदेखि पाँचसम्मको समय छ अब यसले चाहिँ व्यवहारमा चाहिँ कर्मचारीले त्यो समय पूर्ण रूपमा चाहिँ काम गरिरहेका छन् जस्तो लाग्छ कि के लाग्छ हजुर
0: त्यो चाहिँ कसो त्यो छल्न त खोजिहाल्छन् ढिलो हुन्छ हामीलाई भयो बस जाम भयो यताउता भनिहाल्छन् होइन तैपनि अहिले के छ त भने अब त्यो थमबाट हाजिरी लिने अनि त्यसपछि विभिन्न चाहिँ निगरानी गर्ने क्यामेराहरू राख्ने भावनाले अलिकति पहिलेको भन्दा चाहिँ सचेत भएको देखिन्छ कार्यालय समयमा
1: गुणस्तर चाहिँ बढेको छ कि छैन काम
0: गुणस्तर छैन गुणस्तर छैन नियमितता कुरा गरेँ मैले हाजिरी गुणस्तरमा त मलाई त्यस्तो फिल हुँदैन
1: फर्मालिटी मात्रै भयो
0: गुणस्तरमा छैन गुणस्तरमा देखिएको छैन देख्यो भने खुसी लाग्छ मलाई
1: अनि यो जुन सरकारसँग यो जुन निर्णयको प्रभाव मापन गर्ने चाहिँ कुनै स्पष्ट संयन्त्र छ
0: किन छैन विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरूले यसको मिजिट गरिरहेको हुन्छ हरेक वर्ष त्यसका पब्लिकेसनहरू आउँछ जस्तो वर्ल्ड ब्याङ्कले सुशासन सरकारको प्रभावकारिता कति छ नियमन कुन कति छ जनताले भोइस र एकाउन्टेबिलिटीको अवस्था के छ जनताले भोइस राख्न पाए कि पाएनन् जनताप्रति एकाउन्टेबल सरकार सही छैन होइन अनि रुल अफ ल कानुनको शासन सही छैन करप्सन कन्ट्रोल भा सही छैन अनि राजनीति थियो त सही छैन यीमा सुशासन टोटल सुशासनै ना को चाहिँ इन्डिकेटरहरू छ वर्ल्ड ब्याङ्कको छवटा जसले सुशासनको अवस्था कस्तो छ भनेर नाप्छ त्यसबाहेकका कैयौं संस्थाहरू छन् जस्तो ट्रान्सपेरेन्सी इन्टरनेसनल भ्रष्टाचार भोगी भइ नै हेर्छ सुधार भोगी भइ नै हेर्छ रुल अफ लको चाहिँ वर्ल्ड जस्टिस प्रोजेक्ट भन्ने संस्था छ त्यसले हेर्छ ह्याप्पिनेस रिपोर्ट भनेर निस्किन्छ वर्ल्ड ब्याङ्क अनि जनता कति खुसी छन् त्यसमा नाप्छ यिनी विभिन्न खालका राष्ट्रिय हाम्रो पनि त ट्रान्सपेरेन्सी नेपाल छ होइन यी विभिन्न संस्थाहरू छन् कहिले काहीँ चाहिँ हाम्रो स्टाफ कलेजले सर्वेक्षण गर्छ कहिले चाहिँ हाम्रो होइन अहिले सङ्घीय मामला सामान्य प्रशासन यो भूमि सुधार के केमा जोडिया छ के अरे नाउँ पनि भन्नै लामो छ ती तिनले पनि गर्छ यी सबैले नेपालमा सेवा प्रवाह सुधार भएको छ कि छैन सुशासन राम्रो भएको छ कि छैन नाप्छ त्यसो भएको हुनाले यो हेर्ने त एक वर्षपछि हेर्ने हो अब रिपोर्टमा हेर्ने हो
1: हजुर यो जुन अहिलेको सरकारको जुन सेवा प्रवाह छ नि अहिलेको समयमा जुन नयाँ सरकार आयो विशेष गरी नयाँ सरकार भन्ने गरिन्छ नयाँ सरकार आइसकेपछिको जुन सेवा प्रवाहहरूलाई चाहिँ तपाईँले कसरी समग्रमा कसरी मूल्याङ्कन
0: मैले अहिले नै मैले एउटा सङ्केत गरिसकेँ यो हाम्रा चाहिँ यी मिडल म्यानहरू यो विभिन्न बीचमा होइन यी गर्ने खालका मान्छेहरू बीचमा कर्मचारी र यो सेवाग्राहीको बीचमा जुन दलाली गर्थे तिनीहरूको प्रभाव घटेको छ त्यो राम्रो पछि हो होइन अनि अलिकति कर्मचारीहरूमा भय सञ्चार भएको छ भय सञ्चार फेरि थाई रूपमा भयो भने त्यसले गलत सन्देश जान्छ भय सञ्चार भने उनीहरूलाई दोहोर्छ कर्मचारीहरूलाई हकार्ने कर्मचारीहरूलाई थर्काउने त्यो फेरि गभर्मेन्टको इन्टेन्सन नभए पनि उनीहरूको नाउँमा अरूले यहाँलाई याद होला एउटा मान्छे जथाभाइ बोलेर प्रधानमन्त्री कार्यालयकै निर्देशनमा एरेस्ट भयो दैलेखमा होइन यस्ता घटनाहरू थुप्रो छ यो अन्तरिम कालमा यो सरकार गठन भएको केही समय यस्तो हुन्छ यसलाई अहिलेको प्रधानमन्त्रीज्यूले कडाईका साथ नियन्त्रण गर्नुपर्छ यो यस्ता गलत काम गर्नेहरू हो भने तिनीहरूलाई पनि कारवाही गर्नु थुनिदिनु यिनीहरूलाई कानुन दायरामा ल्याउनु नत्र फेरि कर्मचारीको मनोबल खस्यो भने तपाईँको सरकारले त काम गर्ने होइन काम गर्ने कर्मचारीले हो त्यसरी कर्मचारीलाई के भन्छ भने राज्यको सरकारको चौथो शाखा भनिन्छ राज्यका तीनवटा अङ्ग हुन्छन् व्यवस्थापिक कार्यपालिका न्यायपालिका यो तिनैवटा कर्मचारीबाट चल्छ त्यसरी कर्मचारी मनोबल माथि भएन कर्मचारीको भने जति सुकै ठूलो नारा दिए पनि जति सुकै राम्रो सरकार भने केही पनि असर रहेन त्यसैले यिनीहरूको मनोबल पनि गिर्नु हुँदैन अहिलेको अवस्था मलाई अलिकति लागेको र यसलाई सुधार गर्नुपर्ने भने कर्मचारीको मनोबल खसेको डराएको छ डराएको भयग्रस्त मानसिकतामा काम गर्न सकिँदैन त्यसले फुल पोटेन्सियल आफ्नो पूर्ण क्षमतामा काम गर्दैन नौ त पाँच वर्ष दिन्छ तर मोटिभेट हुँदैन काम त्यो चाहिँ राम्रो भएको छैन राम्रो भनेको ती दलालीहरू नियन्त्रण भएको छ होइन अर्को कुरो जुन फोकस गरिरहेको छ यी गभर्नेन्समा त्यो राम्रो सङ्केत हो तर त्यसको प्रभाव थिएन माइस त्यसै गरी मिश्रित प्रतिक्रिया हो यो
1: भनेपछि अहिले जुन कार्यालयहरूमा जुन कार्यालयको परिणामहरू आइरहेको छ बाहिर नतिजा त्यस्तो देखाइरहेको छ यो भनेको विशेष गरी मुख्य भएकै कारणले भनेर बुझ्ने अथवा त्यो सोचेतना आएको छैन अझै भनेर बुझ्न सकिन्छ कि मिल्छ कि मिल्दैन त्यसले
0: भने यस्तो छ मैले भने नि भने यो सुधारको जस्तो तपाईँको कर्मचारीले कति सेवा दियो कति टाइममा दियो जस्तो उदाहरण भनौँ तपाईँको पासपोर्टको अनलाइन छ एनआइडीको अनलाइन छ त्यो अहिले गभर्मेन्टले गरे होइन पहिले थियो हो अहिले अर्थको सबै तपाईँ रिट्रिभ गर्न सक्नुहुन्छ त्यो अहिले गभर्मेन्ट होइन पहिले थियो हो लोकसभामै त्यो अहिले गभर्मेन्ट पहिले थियो त्यो भन्दा नयाँ रिजल्ट आउनु पर्यो नि हो त्यो जगमै छ अहिले उहाँहरूले भन्नुहुन्छ ई गेटदेखि लिएर सारा ई गभर्नेन्समा मात्रै अस्ति बजेटमा हेर्नु हो नि कति ठाउँ छ होइन यी नै त्यो चाहिँ कार्यान्वयन हुनु पर्यो अनि मात्रै रिजल्ट देखिन्छ अहिले रिजल्ट खास उपलब्धिपूर्ण देखिया छैन है केही केही यी बीचका बिचौलियाहरूको नियन्त्रण भएको मात्रै हो त्यसैले गर्दाखेरि ठिक दिशामा गएको छ त्यो ई गभर्नेन्समा लागु राम्रोसँग गर्नुहोस् होइन अनि अब सरकारको नाउँमा सरकार सञ्चालन गर्ने पार्टीको नाउँमा अराजकता सृजना गर्नेहरूलाई नियन्त्रण गर्नुहोस् त्यो भयो भने ठिक दिशामा गइहाल्छ
1: हामी यति बेला कार्यक्रममा बदलिँदै नेपालमा छौँ र आजको विशेष कार्यक्रममा हामी पछिल्लो समय सरकारले हप्तामा दुई दिन कार्यालयमा सरकारी बिदा दिएको र सँगसँगै त्यसको प्रभावकारिता कस्तो देखियो र पछिल्लो समय सरकारी कार्यशैलीमा चाहिँ के परिवर्तन आएको छ भन्ने विषयमा प्रशासन विज्ञ उमेश मैनालीसँग कुराकानी गरिरहेका छौँ। ई गभर्नेन्सकै कुरा गर्दाखेरि हुन त अब अहिले भन्ने अवस्था आइसकेको छैन भन्न तपाईँले प्रश्न पाइसक्नु भएको छ त्यही पनि यो दुई तीन महिनाको जति समय बितिसकेको छ यसमा चाहिँ यो ई गभर्नेन्सको प्रभावकारिता
0: होइन अहिले पनि केही त देखिसकेको छ जस तपाईँको के हुन्छ भने सिंहदरबार भने ई पास पाउनुहुन्छ एउटा उदाहरण भने सानो तपाईँ नागरिक एप्समा जानुहोस् कसलाई भेट्ने भने हान्नुहोस् हो त्यसको एन्सर आउँछ तपाईँलाई पास कसलाई भेट्ने फलानलाई यस्तै त हो नि सुधार हुने भने केही त छ तर त्यति नै पुग्दैन क्या त्यतिले सुधार त्यसलाई ठुलो सुधार होइन त्यो सुधार नै देखिनु पर्यो साँच्चै नै जनताले को पर्सेप्सन जनताको यो पर्सेप्सन के हो भने हामीले अब त साँच्चै सेवा सहिलो छ पाउँदा अब चाहिँ हामी कार्यालयमा जाँदाखेरिमा पहिलेको जस्तो छैन धेरै सुधारमा कर्मचारीहरू पनि अर्कै भएछन् त्यो खालको फिलिङ पर्सेप्सन जनतामा आयो भने बल्ल सुधार भयो भने अहिले बेला भएको छ
1: भन्नुलाई यो कार्यालयमा भनौँ प्रशासनिक सेवा लिन जाँदाखेरि अहिलेको चरणमा चाहिँ त्यसको सुरुवात भइरहेको छ भनेर चाहिँ बुझ्नु चाहिँ पर्ने हो
0: होइन त्यो सुरुवात त भएको छ मैले भने सुरुवात नभएको होइन उहाँहरूले सुशासन र सेवा प्रवाहमा सुधार गर्न काफी योजनाहरू भट्टाभट ल्याउँदै हुनुहुन्छ त त्यसको कार्यान्वयन त हेर्नु पर्यो नि कार्यान्वयन हेर्ने बेला भएको छैन दोस्रो कुरो एउटा गलत ट्र्याकमा गएको त मैले अघि नै भने कर्मचारी तर्साउनु चाहिँ भएन कर्मचारी तर्साएर हुँदैन बदमास कर्मचारीलाई कारवाही गर्न ओके तर समग्र कर्मचारीलाई एउटा अपोजिसन जस्तो देखेर कर्मचारीले थर्काउनु लायो भने जस्तो सुकै राम्रा कार्यक्रम पनि असफल हुन्छ गर्ने तिनीहरूले हो डेलिभरी विङ त त्यही हो नि उहाँहरूको कार्यकर्ताले गएर सेवा दिने हो र अथवा सरकारका मन्त्री र प्रधानमन्त्रीले गएर सेवा दिने हो र त्यही ब्युरोक्रासी हो नि ड्राइभरले उसलाई ठिक ठाउँमा लानु पर्यो प्रधानमन्त्री ड्राइभर हो सुझाव हुनु उसले आफ्नो सवारलाई कसरी चलाउने उसै उसको हातमा छ नि त ठिक ठाउँ ल्याउनु पर्यो अनि राम्रो भइहाल्छ।
1: यो नयाँ सरकारभन्दा अगाडि जुन एउटा राजनैतिक दलको एउटा भनौँ न झुकाव एउटा कर्मचारीहरूमा पनि त्यो बढी छ भन्ने कुराहरू पनि सुनिन्छ र अहिले चाहिँ नयाँ सरकार आएको छ कर्मचारीहरू चाहिँ पुराना हुनुहुन्छ त्यसले गर्दाखेरि कार्य सम्पादनमा अलिकति फरक पर्छ अथवा प्रभाव पर्छ कि भन्ने कुराहरू पनि सुनिन्छ।
0: होइन राजनीतिकृत प्रशासन काम छैन राजनीतिकृत प्रशासन भने दलगत राजनीति दलगत राजनीतिसँग चाहिँ एफिलिएसन भएका विभिन्न युनियनहरू को कारणले प्रशासन विकृत भएको पक्कै हो. अब यसलाई नियन्त्रण चाहिँ कडाई रूपमा गर्न खोजियो. अब अहिले अध्यादेश ल्याएर युनियन खारेज गर्ने कुरा गरियो. त्यसलाई मैले पनि संसदमा बोल्दा बोलेकै हो, राज्य व्यवस्था समितिहरूमा सल्लाह दिन तपाईँहरू आधिकारिक युनियन बाहेक अरूलाई चाहिँ खारेज गरिदिनुहोस्, राख्नु हुँदैन यो दल पिछेको, दलको होइन, एउटा को चाहिन्छ आधिकारिक जसले आफ्नो गुनासोहरू आफ्ना सेवा शर्त पुर्याउन. तर यहाँ के हो भने त्यो दलगत राजनीतिक युनियनहरू खारेज गर्नु हामी सबैको समर्थन, तर आधिकारिक युनियन पनि खारेज गर्नु युनियनै नहुने भन्थ्यो. यो चाहिँ कति उपयुक्त छ मलाई चाहिँ ठिक लागेको छैन, किनभने यो लोकतन्त्र हो. लोकतन्त्रमा एउटा गैर राजनीतिक साँच्चै पेसागत, त्यो पनि अफिसरहरूको होइन, तलको कर्मचारीको नासुसम्मको राजपत्र अनङ्कितहरूको भोइस राख्ने एउटा युनियन त चाहिन्छ, किनभने त्यो हामीले स्वीकार हो आयोगको अफिसर नम्बर 87 त्यस कारणले गर्दा त्यो चाहिँ मलाई ठिक लागेको छैन. अरूसित राजनीति गर्ने हुँदैन नि, राजनीति गर्ने भए त राजनीतिमा लाग भइहाल्यो नि. किन तपाईँको कर्मचारी भएर फलानु पार्टीको शुभेच्छु, फलानु पार्टीको भातृ संगठन, अनि त्यसैको महाधिवेशन प्रतिनिधि भएर काम, त्यो त कहिले हुने काम थियो? त्यो त धर्मशाला भन्छु क्या म, धर्मशाला प्रवृत्ति थियो कर्मचारीको, होइन? हाम्रो पनि त विचार हुन्छ, हामी पनि त कहीँ भोट हाल्छौँ, कर्मचारीले पनि कहीँ भोट हाल्छ, तर त्यो काममा रिफ्लेक्ट हुनु भएन नि, भएन नि. हो, त्यसरी अमेरिकामा ह्याच एक्ट भन्ने छ, ह्याच भन्ने एउटा सांसदले बनाएको प्रस्ताव गरेको त्यो पास भयो, त्यसैले बोलचालमा ह्याच एक्ट भनिन्छ. त्यसमा के गर्नुहुन्छ के गर्नुहुन्छ सबै लेखियो. म अफिसमा गएँ गाडीमा, मेरो गाडीमा कसैले पोस्टर टाँस्यो पार्टीले, एउटा कुनै पार्टीको, त्यो ठिक छै छैन. अथवा म अफिसबाट अफिस टाइम पछि आएँ, मैले ड्रेस चेन्ज गरेँ, मेरो एउटा सम्मेलनमा म गएँ, मेरो एउटा कहीँ गएँ जाँदाखेरिमा त्यहाँ मैले पोलिटिकल एक्टिभिटीमा भाग लिन पाइन्छ कि पाएँ, यस्तो कुरो सबै लेखिदिएको छ. के भन्छ? पाइन्छ, तर अफिसियल दर्जा प्रयोग गर्नु पाएँ, अफिसियल व्यक्तिगत लेभलमा उसले आफ्नो कम्युनिटीमा भाग लिनु पाउँछ. यस्ता कुराहरू यहाँ पनि गर्दै भइहाल्छ नि.
1: अर्को प्रसङ्ग भनेको जुन सेवा प्रवाह, सेवा प्रवाहमा चाहिँ भनौँ न कर्मचारीहरूको विशेष गरी यो पारदर्शिता र जवाफदेहितामा चाहिँ के परिवर्तन भयो कि भएन?
0: अब यसो छ, पारदर्शिता केलाई भन्ने होइन, पारदर्शिता भनेको न पुरै ओपन हुने हो, नाङ्गो हुने होइन, न चाहिँ त्यो गुप्चुप कोठामा हामी के भन्छौँ कालो सिसामा हिँडे जस्तो, बाहिरकोले केही पनि नदेख्ने, आफै चाहिँ जम्मै देख्ने, त्यस्तो पनि होइन. त्यो पारदर्शिता पनि सीमा हुन्छ, तर पारदर्शिता सम्बन्धी कानुन आइसकेपछि त्यसलाई हामीले नै के गर्यौँ भने नेगेटिभ लिस्टमा राखेर यो चाहिँ सार्वजनिक गर्नु हुँदैन भन्ने एउटा कमिटी थियो मुकेश सचिव अध्यक्षतामा, फेरि खिच्यौँ कि होइन त्यसो. अब अहिले चाहिँ एउटा कुरा आएको छ, त्यो चाहिँ राम्रो छ होइन. अब अहिले के आएको छ भने सनसेट लका कुराहरू अहिलेको प्रधानमन्त्रीले ल्याइरहेको छ, न कुनै नयाँ कुरो पनि होइन, केही पनि होइन, त्यो अब कपी भयो सनसेट एक्ट, जहाँ चाहिँ एउटा निश्चित अवधिपछि त्यो ऐन आफै खारेज हुन्छ या त संशोधन गर्नुपर्छ. अब सनसेट एक्ट ल्याउनु भने सनसाइन एक्ट किन नल्याउनु? सनसेट एक्ट भने हामी कानुन बनाउनु नभए त्यो सबै सार्वजनिक गर्नुपर्छ, उधाउनुभन्दा पहिले देख्नु पर्यो सबैले के भन्छ. त्यसरी के भन्छ सनसाइन केस टु जर्म्स, सनसाइनले जर्म्स मार्छ भन्ने एउटा उखान बनाएछ, त्यो अमेरिकामा छ, धेरै देशमा छ. हामीले पनि सनसाइन एक्ट पनि ल्याइदियो हुन्छ नि, त्यो पनि त कपी नै गरिदिनु, त्यो पनि गरिदिने नि, किन बाँकी राख्नु होइन. त्यसैले गर्दाखेरि कि आफ्ना मौलिक कुराहरू ल्याउनु सक्नु पऱ्यो, होइन भने राम्रा कुरा ल्याउँदा अरू पनि ल्याइदिउनु. त्यसैले ठिकै छ, पारदर्शितामा चाहिँ कस्तो भने गोपनीयताको कुराहरू, राज्यको गोपनीयता हुन्छ, गोपनीयता अत्यन्त लिमिटेड कुराहरूमा हुनुपर्छ, अरू पारदर्शी हुनुपर्छ. अनि पारदर्शिता चाहिँ सुशासन ऐन र पारदर्शिता सम्बन्धी ऐन, सूचनाको हक सम्बन्धी ऐन 2064 जारी भएपछि जुन किसिमको अहिलेसम्मको अवस्था आयो, त्योभन्दा बढी अहिले मलाई त केही भएको जस्तो लाग्दैन, उस्तै छ.
1: अघिल्लो सरकारहरूले चाहिँ भनौँ न नागरिकको आवाज, भुइँ मान्छेहरूको आवाज सुनिन भन्ने धेरै गुनासो सुनिन्थ्यो, अहिले जुन नयाँ सरकार आएको छ
0: त्यही सुनिएको छैन
1: केही फरक छैन त्यो
0: सुन्नु न. अहिले अहिले अहिले चाहिँ भुइँ मान्छेको आवाज पहिलेकोले गभर्मेन्टले सुनेन, ओके सुनेन, त्यसले त भयो. अनि अहिलेको सरकारले सुन्नुपर्छै पर्दैन, त्यो भुइँ मान्छे भने को, त्यो भुइँ मान्छेको आवाज सुनिएको जस्तो लाग्छ तपाईँहरूलाई? छैन. घुन पिसाइमा साह्रै तल्लो वर्ग मार्जिनलाइज ग्रुपहरू पेलिएको छ, चाहे सुकुम्बासी हटाउँदा होस् चाहे तिनीहरूलाई पनि त सुनिदिनु पर्यो नि, उनीहरूको पनि त वेदना सुन्नु परेन. कहीँ चाहिँ उनीहरूको उनीहरूप्रति संवेदनशील नहुने मान्छे पनि काम लाग्छ त, लाग्दैन नि सुधार गर्नुपर्ने छ तर के भने केही कुराहरू राम्रा छन् मैले अहिले पनि भने ती चिजहरूलाई कन्टिन्युएसन दिएर अगाडि बढ्यो भने अनि केही समयपछि मूल्याङ्कन गर्न सकिन्छ
1: यो जति पनि निर्णय भनौँ प्रशासनिक आवश्यकता भन्दा बढी चाहिँ लोकप्रियता खोज्ने शैलीको निर्णय त होइन भन्ने कुराहरू पनि आरोपहरू पनि छन् नि
0: लोकप्रियतावाद छ नि लोकप्रियतावाद पनि देखिएन लोकप्रियतावादले के खोज्छ भन्दाखेरि उसले लोकप्रिय हुनु खोज्छ एउटा जनता तत्काल त्यसलाई जे मनपर्छ त्यही बोलिदिन्छ अब अहिलेको अहिले के छ बोल्नु नबोल्ने लोकप्रियतावादमा नै के भन्ने यसलाई होइन त्यसरी कुरा के हुन्छ भने लोकप्रियतावाद भनेको यस्तो हो पानी नभएको स्विमिङ पुलमा फाल लान लाइन्छ मैले भने साङ्केतिक कुरो पानी छैन यो स्विमिङ पुल हो यहाँ हामाल हामपाल त अनि टाउको फुटेर मर्छ होइन लोकप्रियतावाद भने त्यस्तो खतरा चिज हो सही कुरो बोलिदिनुपर्छ नेताले अप्रिय लाग्ने कुरो भन्ने अप्रिय लाग्ने कुरो भन्ने अहिलेको प्रधानमन्त्रीज्यूले अप्रिय कुरो कहिले काहीँ बोलिनु हो भने त्यो चिज थाहै हुन्छ क्या तर उसले सही कुरो बोल्यो भन्ने हुन्छ होइन त्यसैले गर्दाखेरि लोकप्रियतावाद सरकारमा गइसकेपछि लागू गर्नु हुँदैन दीर्घकालीन सोचको कुराहरू गर्नुपर्छ
1: कर्मचारीले जुन सेवा प्रवाह सुधार र नागरिकले चाहिँ सजिलो सेवा पाउने वातावरण चाहिँ कसरी बनाउनु पर्छ
0: अरू देशहरूमा प्रयोग भइसक्यो त्यो भनेको डिजाइन र डेलिभरीमा सेवा ल्याउने व्यक्ति नै बस्नुपर्छ न त सुधार हुँदैन जति गफ गरे पनि त्यो भनेको नागरिक कर्मचारी नागरिक परामर्श समिति विभिन्न नाम एउटा समिति फर्म गरिदिने त्यहाँ उपभोक्ता मञ्चका प्रतिनिधि राखिदिने त्यहाँ चाहिँ तपाईँका बौद्धिक प्राज्ञिक व्यक्तिहरू राख्ने त्यहाँ समाजका प्रतिष्ठित व्यक्तिहरू राखिदिने हो यस्ता व्यक्तिहरू भएको एउटा कमिटी त्यहाँ आज्यास गरिदिनुपर्छ जसले सेवा कस्तो चाहियो पनि भन्छ सेवा कसरी डेलिभरी गर्ने पनि भन्छ अनि त्यो चाहिँ सिस्टम भयो पद्धति त्यसले मात्रै काम गर्छ त्यसैले गर्दा यस्तो चिजतिर जानु पर्यो
1: अर्को प्रसङ्ग भनेको नेपालमा त अब अरू विधाहरूदेखि लिएर सार्वजनिक विधाहरूको कुरा गर्दाखेरि धेरै भए अब त्यसलाई कटौती गर्नुपर्छ भन्ने कुराहरू पनि उठिरहेको छ तपाईँलाई चाहिँ के लाग्छ
0: ठिकै हो विधा बढी नै भयो होला दुई दिन छुट्टी भए जस्तो फेरि अब अर्को 52 हप्ता हुन्छ 52 104 भयो होइन अनि अरू थुप्रै विधा छन् त्यसलाई घटाउनुपर्छ त्यसमा सहमत नै छ तर अरू देशको उदाहरण भन्नुहुन्छ भने युएन लगायत होइन क्रिस्चियन देशहरूमा क्रिसमस देशमा कति दिन बन्द हुन्छ कति दिन काम हुँदैन त्यो कसैले स्टडी गरिरहेछ धेरै लामो अवधि सारा युएनको प्रोग्राम समेत थकित हुन्छ है हाम्रो त कमसेकम तपाईँको 6-7 दिन दसैँ बिदा दिँदा उल्का गर्छन् होइन त्यसले गर्दा ठिक हो बिदा बढी दिनु हुँदैन बिदाको बढी नै भाव नेपालमा त अरू देशमा नि बढी छ मैले सङ्केत मात्रै गरेँ दुई दिन छुट्टी अरू देशमा छ क्रिसमस जस्तोमा लामो समय बिदा हुन्छ केही कामै हुँदैन होइन कहिले के दिए भन्छ कहिले के दिए भन्छ त्यो क्रिस्चियनहरूको मुस्लिमहरूको त्यस्तै छ कतिवटा चार छन् होइन त्यसैले गर्दाखेरि छ विधा चाहिँ बढी नै भाव त्यसमा त म पनि सही गरेँ
1: अन्तिममा विज्ञको हिसाबले सरकारलाई सुझाव सल्लाह दिनुपर्दाखेरि के कस्ता सुझाव सल्लाहहरू दिन चाहनुहुन्छ
0: पूर्ण फोकस सुशासनमा हुनुपर्छ अरू गफसफमा होइन नागरिकले पाउने दैनन्दिनको सेवाहरूमा फिल हुने गरी व्यापक सुधार हुनुपर्छ व्यापकै होइन त्यस कारण त्यो प्रयास भएको पनि होला मिडल म्यानहरूदेखि लिएर होइन यीहरूलाई चाहिँ कन्ट्रोल गरेको राम्रो छ त्यतिले पुगेको छैन साँच्चै सुधार गर्ने हो भने अब फोकस नै के भने जनताले दैनिक पाउने सेवाहरूमा कति सुधार धेरै छ धेरै मैले भने नि त्यो ल्याउने नागरिकलाई नै संलग्न गराउने उनीहरूको गुनासो छन् भोइस राख्न पाउने कि नपाउने जनताले मलाई चित्त बुझेन भने मैले भोइस राख्न पाउने न म व्यापक त्यस्ता मञ्च र एरेनाहरू फोरो म्यान एरेनाहरू हुनुपर्छ धेरै ठाउँ उसले भन्ने ठाउँ त्यस्तो ठाउँहरू बनाइदिनु पर्यो होइन अनि मैले साँच्चै सेवा पाइनँ सरकारबाट भने मैले एक्जिट गर्न पाउँछु भएन अर्को सेवा लिने ठाउँ छै छैन विकल्प दिने नानी मलाई यस्ता चिजहरू सोच्नुपर्छ जसको विकल्प छ विकल्प पनि राखिदिनुपर्छ भोइस राख्ने ठाउँ एरेना र फोरम जाइन्छ सेवा लिने व्यक्तिको समिति बनाएर त्यसलाई प्रक्रिया र संरचनाभित्र राखिदिनुपर्छ त्यति पनि भइहाल्छ
1: तपाईँको महत्वपूर्ण समय र जानकारीका लागि तपाईँलाई धेरै धन्यवाद
0: हस् धन्यवाद मलाई पनि यो समय दिनुभयो यो उज्यालो नेटवर्कलाई धन्यवाद
2: उहाँ हुनुहुन्थ्यो सरकारका पूर्व सचिव समेत रहनुभएका लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनाली आज हामीले हप्तामा दुई दिने विधाको अभ्यास यसको सकारात्मक र नकारात्मक पक्ष तथा प्रशासनिक क्षेत्रमा गर्नुपर्ने अरू सुधारको विषयमा कुरा गर्यौं काठमाडौँमा उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न रेडियो स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालको समय आजलाई सकिन लागेको छ। बिहान 8 बजे प्रसारण भएको यो कार्यक्रम बेलुकी 8 बजे पुनः प्रसारण हुन्छ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै महेश गेवाली र म मिलन तिमिल सिन्हा बिदा हुन्छौ।

0: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
1: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौं।
0: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
1: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
0: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा।
1: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
0: कार्यक्रम सड़क र सवारी।
2: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 मा भर्ना खुल्यो।
2: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
3: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
2: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 सम्पर्क गर्नुहोला।
4: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
5: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
6: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
5: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
6: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
4: सुविसु, छिटो पनि सुरक्षित पनि।
7: थप जानकारी तथा बुकिङका लागि
8: 01-42-35-888 98-12-35-888।
2: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिन भन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
9: गोदावरी नगरपालिकाको अत्यन्त जरुरी सूचना। यस नगरपालिकाभित्र सञ्चालनमा रहेका पसल, व्यवसाय, फर्म, उद्योग, बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय गोदावरी नगरपालिकामा व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्नुहुन हार्दिक अनुरोध छ। यस नगरपालिकामा दर्ता भएका सम्पूर्ण व्यवसाय, पसल, फर्म, उद्योग, बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय प्रत्येक नयाँ आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ। व्यवसाय नवीकरण आर्थिक वर्षको 60 दिन भित्र दर्ता गरी नगरपालिकाबाट प्रदान गरिने छूट प्राप्त गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। गोदावरी नगरपालिका, ललितपुर।

0: श्री भाकुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राष्ट्रमन्त्री खनाल र जयशंकर बीच दिल्लीमा द्विपक्षीय वार्ता, विभिन्न 3 वटा निर्णय, 3 दिने भ्रमण सकेर खनाल आज स्वदेश फर्किने। पहाड़ी र हिमाली क्षेत्रमा अझै केही दिन वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने। आज विश्व खाद्य सुरक्षा दिवस, नेपालमा पनि मनाइँदै सुरक्षित खाद्य वस्तुको सुनिश्चितताका लागि साझा प्रयास आवश्यक। लेबनानमा इजरायली आक्रमण, सेनाका उच्च अधिकारी सहित 12 जनाको ज्यान गयो। र एसियाली खेलकुद क्रिकेट छनौटको फाइनलमा पुग्न ओमानले नेपाललाई 95 रनको लक्ष्य दियो। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेश मन्त्री एस जयशंकर बीच नयाँ दिल्लीमा हिजो द्विपक्षीय वार्ता भएको छ। वार्तामा दुई देशबीचको व्यापार, आर्थिक सहकार्य, सीमापार सम्पर्क सञ्जाल, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन तथा जनस्तरको सम्बन्ध विस्तारका विषयमा विस्तृत छलफल भएको नेपाली दूतावास नयाँ दिल्लीले निकालेको विज्ञप्तिमा उल्लेख छ। दुवै देशका मन्त्रीले नेपाल भारत सम्बन्धको समग्र अवस्थाबारे समीक्षा गर्दै दुई देशबीचको दीर्घकालीन साझेदारीलाई थप सुदृढ़ बनाउने प्रतिबद्ध व्यक्त गरेका छन्। साथै विभिन्न 3 वटा निर्णय पनि भएको छ। नेपाल र भारत बीच व्यक्ति व्यक्ति बीच हुने सीमापार डिजिटल भुक्तानी प्रणाली संचालनमा ल्याउने घोषणा गरिएको छ। यो व्यवस्था यसअघि नेपाल क्लियरिङ हाउस लिमिटेड र भारतको नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इण्डिया बीच भएको समझदारी पत्र अन्तर्गत कार्यान्वयनमा आएको हो। यसले भविष्यमा नेपाल र भारत बीच डिजिटल कारोबारलाई थप सहज, छिटो र औपचारिक बनाउने अपेक्षा गरिएको छ। त्यस्तै भूकम्प लगत्तै भारत सरकारको विकास सहयोगमा नेपालमा निर्माण गरिएका 72 वटा स्वास्थ्य क्षेत्रको तथा 12 वटा सांस्कृतिक क्षेत्रका गरी कुल 84 पुननिर्माण परियोजना नेपाललाई हस्तान्तरण गर्ने घोषणा गरिएको छ। अर्को काठमाण्डु विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङ अन्तर्गतको सेन्टर फर डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर एण्ड आर्टिफिसियल इन्टेलिजेन्स र भारतको डिजिटल इण्डिया भाषिणी डिभिजन बीच समझदारी पत्र आदान प्रदान गरिएको छ। यो सहकार्य भोइस फर्स्ट भन्ने भाषा अनुवाद गर्ने प्लेटफर्म निर्माणका लागि राष्ट्रिय डिजिटल पूर्वाधार विकास गर्ने उद्देश्यले गरिएको हो। यसले नेपाली भाषासहित विभिन्न भाषामा एआईमा आधारित अनुवाद प्रणाली विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। भेटमा विदेश मन्त्री जयशंकरले प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग दुवै देशको कल्याणका लागि मिलेर काम गर्ने प्रतिबद्धता पुनः दोहोर्याउनुभयो। परराष्ट्र मन्त्री खनाल विदेश मन्त्री जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा भारतको औपचारिक भ्रमणका लागि अस्ति शुक्रबार नयाँ दिल्ली जानुभएको थियो। परराष्ट्र मन्त्री खनाल आज काठमाडौँ फर्किने कार्यक्रम छ। देशका पहाड़ी र हिमाली क्षेत्रमा अझै केही दिन वर्षाको सम्भावना छ। पहाड़ी र हिमाली क्षेत्रमा मौसम बदली भई केही दिन पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तर देशको तराई क्षेत्रमा भने तातो हावा चल्नेछ। तातो हावाले अत्याधिक गर्मी बढ़ने महाशाखाले जनाएको छ। अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका धेरैजसो हिमाली तथा पहाड़ी भागमा बदली छ भने तराईमा आंशिक बदली छ। आज दिउँसो कोशी प्रदेशको केही ठाउँ, मधेश, बागमती र गण्डकी प्रदेशको थोरै ठाउँमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा को सम्भावना छ। बागमती र गण्डकी प्रदेशमा अबका केही दिन मध्यम वर्षा हुने अनुमान छ। साप्ताहिक मौसम पूर्वानुमान अनुसार आउँदो शुक्रबार र शनिबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका थोरै ठाउँमा मध्यम तातो लहर हुने, साथै कोशी, बागमती र गण्डकी प्रदेशको तराई भागका केही ठाउँमा तातो दिन हुने सम्भावना छ। आज विश्व खाद्य सुरक्षा दिवस नेपालमा पनि मनाइँदैछ। सुरक्षित खाद्य वस्तुको महत्वबारे जनचेतना अभिवृद्धि गर्न खाद्य सुरक्षा सबैको जिम्मेवारी भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी दिवस मनाउने गरिन्छ। संयुक्त राष्ट्रसंघीय महासभाले सन् 2018 एक प्रस्ताव पारित गर्दै जून 7 तारीखलाई विश्व खाद्य सुरक्षा दिवसका रूपमा घोषणा गरेको हो। घोषणापछि सन् 2019 विश्वभर खाद्य सुरक्षा दिवस मनाउन थालिएको हो। दिवसको प्रवर्धन तथा समन्वय विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन एफओले संयुक्त रूपमा गर्दै आएका छन्। दूषित खाद्य वस्तुका कारण विश्वभर हरेक वर्ष झण्डै 60 करोड़ मानिस बिरामी पर्ने गरेको तथ्याङ्क छ। डब्ल्यूएचओको अनुसार खाद्यजन्य रोगका कारण वार्षिक झण्डै 4,20,000 जनाको ज्यान जाने गर्छ। सुरक्षित र पोषणयुक्त खाद्य वस्तुमा पहुँच मानव जीवन र स्वास्थ्यको लागि अपरिहार्य मानिन्छ। दूषित खाना वा पानी मार्फत शरीरमा प्रवेश गर्ने ब्याक्टेरिया, भाइरस, परजीवी तथा रासायनिक पदार्थको कारण विभिन्न खाद्यजन्य रोग फैलिने गर्छन्। यस्ता जोखिमहरू प्राय नाङ्गो आँखाले देख्न नसकिने भएकोले खाद्य सुरक्षालाई अझ चुनौतीपूर्ण विषयका रूपमा हेरिएको छ। विशेष गरी पाँच वर्ष मुनिका बालबालिका सहित महिला, द्वन्द्व प्रभावित समुदाय, आप्रवासी तथा अन्य कमजोर वर्ग प्रभावित हुँदै आएका छन्। खाद्य वस्तुको उत्पादन, संकलन, प्रशोधन, भण्डारण, ढुवानी, वितरण, तयारी तथा उपभोगका हरेक चरणमा सुरक्षाका मापदण्ड पालना गरिएमा खाद्यजन्य रोगको जोखिम उल्लेखनीय रूपमा घटाउन सकिन्छ। सरकार, उत्पादक, व्यवसाय, वैज्ञानिक, नागरिक समाज र उपभोक्ताको साझा प्रयासबाट मात्र सुरक्षित खाद्य वस्तुको सुनिश्चितता गर्न सकिने विज्ञको भनाइ छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। बाढ़ीका कारण अवरूद्ध भएको खोटाङको दिक्तेल चखेवा भन्ज्याङ सड़क सञ्चालनमा आएको छ। दिक्तेल रूपाकोट मजुवागढ़ी नगरपालिका 8 बुवालुङ पाङ्गु खोलामा आएको बाढ़ीले सड़क अवरूद्ध थियो। मध्य पहाड़ी लोकमार्गमा पर्ने दिक्तेल चखेवा भन्ज्याङ सड़कमा अस्ति शुक्रबार वर्षापछि बाढ़ी आएको थियो। पंखु खोलाभन्दा माथिबाट आएको लेदोसहितको बाढ़ीले झण्डै 25 मिटर सड़क बिग्रेको थियो। अवरूद्ध सड़क दिक्तेल रूपाकोट मजुवागढ़ी नगरपालिका, नेपाली सेनाको रणभीम गण मुडे ब्यारेक, जिल्ला प्रहरी कार्यालय खोटाङ र स्थानीय बासिन्दाको पहलमा खुलेको हो। सड़क खुलेपछि भोजपुरबाट दिक्तेल हुँदै काठमाडौँ र काठमाडौँबाट दिक्तेल हुँदै भोजपुरतर्फ जाने गाड़ी चल्न थालेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभयो। पंखु खोलामा 2073 सालमै मोटरेबल पक्की पुल निर्माण गरेर सञ्चालनमा ल्याउने गरी निर्माण कम्पनीले काम थालेको थियो, तर ठेकेदारको लापरवाहीको कारण पुल निर्माण नहुँदा खोलाबाटै वारपार गर्नुपर्ने बाध्यता छ। जेठको पहिलो हप्तादेखि शुरू भएको सुक्खा खडेरीले धानको ब्याड सुक्न थालेपछि उदयपुरका किसान चिन्तित बनेका छन्। असार साउनमा रोपाई गर्न किसानले राखेको धानको ब्याड पानी नपरेपछि सुक्न थालेको हो। अनि तातो र खडेरीले त्रियुगा तथा चौदण्डी गरी नगरपालिका क्षेत्रमा ब्याड चिरा पर्न थालेको किसान बताउँछन्। त्रियुगा नगरपालिका एक जोगी दहका किसान मोहनदेव चौधरीले ब्याड राम्रो नभई रोपाईमा समस्या पार्ने बताउनुहुन्छ। त्रियुगा नगरपालिका 13 पोर्ताहाका किसान प्रेमप्रसाद दाहालका अनुसार जेठमा ब्याड राखेको तर खडेरीसँगै बिउ उम्रन सकेको छैन। जिल्लामा असारको तेस्रो हप्तादेखि साउनको तेस्रो हप्तासम्म रोपाई हुने गरेको छ। धेरैजसो किसानले वैशाखको अन्तिम हप्तादेखि जेठको पहिलो हप्ताभित्र ब्याड राख्ने गरेका छन्। अब विदेशको खबर। दक्षिण लेबनानमा इजरायलले गरेको पछिल्लो आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारी सहित कम्तीमा 12 जनाको ज्यान गएको छ। अमेरिकाको मध्यस्थतामा दुई देशबीच सशस्त्र युद्ध विरामको सहमति भएको केही दिनमै इजरायलबाट ठूलो आक्रमण भएको हो। लेबनानको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति मार्फत इजरायली आक्रमण खरदाली नबातीह क्षेत्रलाई लक्षित गरी भएको जनाएको छ। सुरक्षाकर्मी चढ़ेको एउटा गाड़ीमा भएको आक्रमणमा सेनाका उच्च अधिकारीले पनि ज्यान गुमाएका अल जजिराले जनाएको छ। इजरायली सेनाले यो आक्रमण सक्रिय युद्ध क्षेत्रमा भएको दावी गरेको छ। यो क्षेत्रमा आवत जावतका लागि इजरायली सेनासँग समन्वय आवश्यक पर्ने उसको भनाई छ। लेबनानका राष्ट्रपति जोसेफले आक्रमणको निन्दा गर्नुभएको छ। अब खेल खबर। एसियाली खेलकुद क्रिकेट छनौट अन्तर्गत पहिलो सेमिफाइनलमा अहिले नेपाल र ओमानले खेलिरहेका छन्। सिंगापुरमा भइरहेको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको ओमानले नेपाललाई जितका लागि 95 रनको लक्ष्य दिएको छ। ओमान 19 ओभर 4 बलमा 94 रन बनाउँदा अल आउट भयो। नेपालका करण केसीले 3 तथा सन्दीप लामिछाने र सोमपाल कामीले समान 2-2 विकेट लिए। नेपालले ताजा अवस्थामा 2 ओभर 1 बलको खेल सकिदा 2 विकेट गुमाएर 28 रन जोडेको छ। नेपाल समूह ए को विजेताका रूपमा र ओमान समूह बी को उपविजेताका रूपमा सेमी फाइनलमा पुगेको हो। आजको खेल जित्ने टोली फाइनलमा पुग्नेछ। आज हुने अर्को सेमी फाइनल खेलमा मलेसिया र हङकङले खेल्दैछन्। चारभञ्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। परराष्ट्र मन्त्री खनाल र जयशंकर बीच दिल्लीमा द्विपक्षीय भेटवार्ता, विभिन्न 3 निर्णय। 3 दिने भ्रमण सकेर खनाल आज स्वदेश फर्किने। पहाड़ी र हिमाली क्षेत्रमा अझै केही दिन वर्षाको सम्भावना, तराईमा गर्मी बढ़ने। आज विश्व खाद्य सुरक्षा दिवस, नेपालमा पनि मनाइँदै सुरक्षित खाद्य वस्तुको सुनिश्चितताका लागि साझा प्रयास आवश्यक। लेबनानमा इजरायली आक्रमण, सेनाका उच्च अधिकारी सहित 12 जनाको ज्यान गयो। र एसियाली खेलकुद क्रिकेट छनौटको फाइनलमा पुग्न नेपाल ओमानले दिएको 95 रनको लक्ष्य पछ्याउँदै।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: Esto, esto. ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
6: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya!
7: Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
8: 40-29-81. वेबसाइट झुले.com.np।
9: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
10: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
9: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
11: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
12: फोन 056-494-333, 493-555।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्जाङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाले कक्षा 11 र 12 को छात्रवृत्ति कोटा अन्तर्गत पहिलो मनोनयन सूचीबाट 3735 जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिश गरेको छ। शैक्षिक सत्र 83-84 का लागि कक्षा 11 र 12 मा अध्ययन गर्न चाहने छात्रवृत्ति छनौट परीक्षाबाट योग्यताक्रमको अन्तिम सूचीमा परेका नामबाट भर्नाका लागि हिजो सिफारिश गरिएको परीक्षा समितिका संयोजक नमराज ढकालले जानकारी दिनुभयो। यसअघि प्रकाशित अन्तिम योग्यताक्रम विद्यार्थीले आवेदन दिँदा रोजेको विषय र शिक्षण संस्थाको प्राथमिकता क्रमका आधारमा साधारण एवं आरक्षण र समूहगत रूपमा तोकिएको संख्याका आधारमा नाम सिफारिश गरिएको उहाँले बताउनुभयो। अस्ति शुक्रबार बसेको परीक्षा समितिको निर्णय अनुसार मनोनयन सूची प्रकाशन गरिएको छ। छात्रवृत्ति परीक्षाको रोल नम्बर, जन्ममिति र पासवर्ड मोबाइल र इमेल प्रयोग गरेर मनोनयन पत्र प्रिन्ट गर्ने व्यवस्था मिलाइएको छ। मनोनयन पत्र लिएर एजेट 27 गतेभित्र तोकिएको शिक्षण संस्थामा अनिवार्य रूपमा भर्ना भइसक्नुपर्ने परीक्षा समितिका संयोजक ढकालले जानकारी दिनुभयो। ललितपुरको गोदावरी नगरपालिका फूलचोकी घुम्न गएका एक युवती सहित चारजनालाई प्रहरीले सकुशल उद्धार गरेको छ। हराएका उनीहरूलाई प्रहरीले खोजी गर्ने क्रममा फूलचोकी झरना क्षेत्रमा फेला पारी सकुशल उद्धार गरेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो। हिजो दिउँसो फूलचोकी क्षेत्रमा दुई विद्यार्थी हराएको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी परिसर ललितपुरको टोली तत्काल खोजी तथा उद्धार कार्यमा खटिएको थियो। बाघ बजारमा रहेको एक एकेडेमीका शिक्षक तथा विद्यार्थीसहित 148 जनाको टोली फूलचोकी भ्रमणमा गएको थियो। तीमध्ये दुईजना विद्यार्थी समूहबाट हराएका थिए। त्यस्तै अर्को छुट्टै चार सदस्यीय समूहका दुईजना पनि फूलचोकी झरना क्षेत्रमा अल्पत्र परेका थिए। ती सबैलाई उद्धार गरेर उनीहरूलाई आफन्तको जिम्मा लगाइएको छ। मकवानपुरको इन्द्र सरोवर गाउँपालिका तीन धाराढोलाको दक्षिणकाली सड़क खण्डमा दुईवटा गाड़ी ठोक्किँदा भएको दुर्घटनामा एकजनाको ज्यान गएको छ। ना 1Z7207 नम्बरको जीप र BAA9768 नम्बरको अर्को जीप ठोक्किँदा भएको दुर्घटनामा एकजनाको ज्यान गएको र 18 जना घाइते भएका हुन्। दुर्घटनामा घाइते भएका काभ्रेको पनौती नगरपालिका घर भई काठमाडौँ बस्दै आएका 37 वर्षीय पूर्णबहादुर तामाङको उपचारको क्रममा बीएनबी अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ। घाइतेको बीएनबी अस्पताल, बौद्ध अस्पताल र ट्रमा सेन्टरमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक राजप्रसाद कुर्मीका अनुसार काठमाडौँको पेप्सी कोलाको एक पानी कम्पनीमा कार्यरत कामदारहरू पिकनिकका लागि सिस्नेरी पुग्दा अनियन्त्रित भई पल्टिने क्रममा अर्को जीपसँग ठोकिएको थियो। भक्तपुर मध्यपुर थिमीको संस्कृति र सम्पदाको संरक्षणका लागि चित्रकलामा मध्यपुरका सम्पदाहरू कार्यक्रम शुरू गरिएको छ। मध्यपुर थिमी नगरपालिका आठ बोर्डेको आयोजनामा तथा इमेजिङ आर्ट एण्ड ट्रेनिङ सेन्टरको सहनियोजनमा हिजोदेखि कार्यक्रम शुरू गरिएको हो। मध्यपुर थिमीको संस्कृति र सम्पदालाई 25 जना कलाकारले चित्रमा उतार्दैछन्। वडा अध्यक्ष रमेश थापा श्रेष्ठले यस्ता चित्रले पछिल्लो पुस्तालाई ज्ञान हस्तान्तरण गरी हराएका सम्पदा पुननिर्माणका लागि सहयोग पुग्ने बताउनुभयो। चित्र निर्माण भएपछि आउने शनिबार चित्रकला प्रदर्शनी गरिनेछ। बिहान 9 बजेको राष्ट्रिय र चार भन्जाङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पहाड़ी र हिमाली क्षेत्रमा अझै केही दिन वर्षाको सम्भावना, तराईमा गर्मी बढ़ने। काठमाडौँ महानगरको कक्षा 11 र 12 को छात्रवृत्ति कोटा अन्तर्गत पहिलो मनोनयन, 3735 जना विद्यार्थी छात्रवृत्तिमा भर्नाका लागि सिफारिश र फूलचोकीमा हराएका चारजनाको सकुशल उद्धार। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज
1: सड़क सुरक्षा जीवन रक्षा।
2: ओ गुरुजी, पैदल यात्रीलाई किन पेल्नुहुन्छ? तपाईँ त सड़क खुल्ला हुना साथ दौड़िन सक्नुहुन्छ, तर पैदल यात्रीले त तपाईँको जस्तो सुविधा पाउनन् त।
1: श्री प्रदी तथा टाटा मोटर्सको सहकार्य

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: सीधा कुरा प्रश्न विचार काठमाडौँमा 90 MHz तपाईँ उज्यालो रेडियो नेटवर्कमा अब सुन्न सक्नुहुन्छ लोक चाँचरी।

0: बर्बादै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ, मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर, भनेको मानिनौ, म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु, घर बलियो छ त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: रारा चाउचाउ, ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौं।

0: Mania Extreme Energy Drink.
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज

0: के तपाईँलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ?
1: के तपाईँलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
2: यदि त्यसो हो भने अब चिन्ता नगर्नुहोस्,
3: किनभने मणिपाल सुचन अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री
4: यही जेठ 30 गते शनिबार
5: भागलुङ मेडिकल हल कुस्मा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
1: त्यसैले हात खुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, घुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा कामने, ओछ्यानमा पिसाब गर्ने, योनिजा नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागू औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, ब्रिया परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
4: याद गर्नुहोला डाक्टर र आउने मिति
5: यही जेठ 30 गते शनिबार
1: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
6: सम्पर्क फोन नम्बर 0774-2227
1: 24027।
6: सम्पर्क मोबाइल नम्बर 98572597
1: 98581898918।
7: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
8: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
7: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
8: अध्यापन हुने विषयहरू
7: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
8: विशेषताहरू
7: विषय विज्ञद्वारा अध्यापन गराइने
8: अत्याधुनिक प्रयोगशाला
7: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
9: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: तिमीसँग नै सँगै मर्ने अठोट थियो, तर तिम्रो नाटकीय मायाले आज पागल बनेको छ। भन न, यही निष्ठुरी कुन जन्मको बदला लियौ?
1: नेपाली लोक तथा दोहोरी गीतका अनुरागीहरूका लागि फेरि अर्को उत्कृष्ट स्वाद, भोजराज गदालको लोक दोहोरी गीत हिजो माया। भोजराज गदालको मनछुने लय तथा शब्द सृजना भित्र फुलेन्द्र विश्वकर्मा र अप्सरा खरेलको सुमधुर आवाज। विशेष डिजिटल म्युजिक प्रणाली मार्फत अब बजारमा। सल्लाह र सुझावका लागि भोजराज गदाल, मोबाइल नम्बर 9840 54 26 96। विशेष सहयोगी कपिल राज गिरी।
2: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: परियोजना हस्तान्तरण गर्नुभएको हो। यस्तै भारत र नेपालको राष्ट्रिय भुक्तानी प्रणाली इन्टरफेस बीच सीमा पार व्यक्तिगत रेमिट्यान्सलाई सहज बनाउनका लागि जोड लिंगेज संयुक्त रूपमा शुभारम्भ गरिएको छ। स्याङ्जाको कालीगण्डकी गाउँपालिका चार बनकसी रूद्रवेणी सड़क खण्डमा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा 11 जना घाइते भएका छन्। घाइते मध्ये 3 जनाको अवस्था गम्भीर छ। मलामी गएर फर्किने क्रममा लुम्बिनी प्रदेश 0076 0576 को नम्बरको ट्र्याक्टर अनियन्त्रित भई सड़कको नालामा पल्टिँदा स्थानीय 21 वर्षीय अंकित राणा, 40 वर्षीय मोहन घरती र 62 वर्षीय कृष्णबहादुर घरती गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते तीनैजनालाई मिशन अस्पताल पाल्पा लगिएको प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिनुभयो। अन्य घाइतेको कालीगण्डकी अस्पतालमा उपचार भइरहेको छ। आज विश्व खाद्य सुरक्षा दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदिन्छ। यसै वर्ष सबैतिर स्वच्छ खानपान खाद्यजन्य समस्याको समाधान भन्ने नारा तय गरिएको छ। सुरक्षित खाद्य वस्तुको महत्वबारे जनचेतना अभिवृद्धि गर्न सन् 2019 हरेक वर्ष जून 7 का दिन विश्वभर यो दिवस मनाउन थालिएको हो। यस दिवसले खाद्य सुरक्षा, जनस्वास्थ्य, कृषि, व्यापार, पर्यटन र दिगो विकास बीचको अन्तर सम्बन्धलाई उजागर गर्दै सुरक्षित खाद्य वस्तुको सुनिश्चितताका लागि सबै पक्षलाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेको छ। र एसियन गेम्सको पुरूष क्वालिफायरमा नेपाल फाइनलमा प्रवेश गरेको छ। आज बिहान भएको खेलमा ओमानलाई 8 विकेटले पराजित गर्दै नेपालले फाइनलमा स्थान सुरक्षित गरेको हो। सिंगापुरमा ओमानले दिएको 95 रनको लक्ष्य नेपालले 9.2 ओभरमा 2 विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा लोकेश बमले सर्वाधिक 44 रन जोड़े भने रोहित पौडेलले 21 तथा कुशल भुर्तेलले 20 रन बनाए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले 19.4 ओभरमा 94 रन बनाएको थियो। उसका लागि सुफियान मेहमूदले सर्वाधिक 38 र जुबिलाल बुलासीले 22 रन बनाए। नेपालका करण केसीले 3 तथा सन्दीप लामिछाने र सोमपाल कामीले 2 विकेट लिए। बिहान 10 बजेको थाहा अपडेट सकियो। रविन्द्र विदा हुन्छु। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
2: कमिंग अप नेक्स्ट
3: कार्यक्रम सुशेली।
4: सारङ्गीको तारदेखि टुङ्नाको धुनसम्म, हाकपारे र पालनदेखि देउडा र टप्पासम्म
5: कार्यक्रम सुसेली।
4: लोकगीत, लोक साहित्य र लोक संस्कृतिको संगम
6: कार्यक्रम सुसेली।
4: बिहान 10 बजेको समाचारपछि 11 बजेसम्म
6: कार्यक्रम सुसेली।
7: AIO.
8: Yes, AIO. All in one mart. The best place for shopping.
7: के छ र हो खास त्यहाँ?
8: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
7: वाउ, कहाँ छ र यो?
8: यही मीन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
9: All in one mart, helping make your life easier.
10: हेर त रगतै रगत भयो छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
11: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
12: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 MHz।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: जाति, धर्म, वर्ण र लिङ्गको आधारमा विवाद गर्नु मूर्खता हो। यो मूर्ख्याई कसैबाट कहीँ हुन नदिऊ। समझदारी र सहयोगका साथ सामाजिक सद्भाव कायम राखौं।
2: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्म नगरपालिका पर्वत
3: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
1: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ, लमजुङ, गोर्खा, स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
2: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: मानसिक समस्याबाट बच्ने उपायहरू।
4: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
3: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
4: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
3: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
4: असल साथीहरूसँग मात्रै संगत गरौं।
3: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
4: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
3: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
6: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
5: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
6: अध्यापन हुने विषयहरू
5: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
6: विशेषताहरू,
5: विषय विज्ञद्वारा अध्यापन गराइने,
6: अत्याधुनिक प्रयोगशाला,
5: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444, 543-333।
7: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी।

0: बीमा को लाभ दिए आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: ल ल बर्बादै भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो तर तपाईँको त केही भएको छैन
2: विचार नपुर्याइ घर बनाउँदा यस्तै हुन्छ मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु घर बलियो छ त्यसैले म सुरक्षित छु
3: ध्यान दिनुहोस् जीवनमा घर धेरै पटक बनाइदैन त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत
2: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी इट्टा चिप्स डस्ट वासिङ गरेको बालुवा बाटो खन्नका लागि एक्जाभेटर लोडर
3: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत
2: फोन 068-26-144 98-510-16-094 98-476-39691
4: इन्टरभेन्सनल रेडियोलोजिस विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
5: इन्टरभेन्सनल रेडियोलोजिस विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
4: उपचार सेवाहरू
5: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
4: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
5: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
4: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
5: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
4: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बुलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
5: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7-78-582-7-79-582-7-80
6: रेडियो दिदी बहिनी 95.2 मेगा

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: घरबाटै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-5-10-16-094, 98-4-76-39।
3: नमस्कार स्वयंसेविका दिदी।
4: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
5: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
4: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
3: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
4: हो त,
5: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
4: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: म दलित हो रे, मलाई धारामा पानी थाप्न नि दिँदैनन्, मलाई समाजले घृणा गर्छ, के म मान्छे होइन र?
8: दलित र गरिब दलित बीचको विभेद हामीले नै सुरुवात गरेका हौं, यसको अन्त्य पनि हामीबाटै हुनुपर्छ।
9: जनहितका लागि नेपाल सरकार, महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग, रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत।
10: रेडियो दिदी बहिनी 95.2 मेगा।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-778।
2: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
3: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
4: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
5: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: Sonia.
1: Extreme energy drink.
2: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
3: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
2: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
2: फारम वितरण सम्बन्धी विवरण अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
3: विशेष जानकारी एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
2: हाम्रा सेवाहरू धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
3: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
2: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुण्डुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003 420-001 मोबाइल नम्बर 98-576-21-917 98-576-36-567 र 98-451-20-736।
4: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो हो रेडियो दिदी बहिनी 95.5।

0: के तपाईलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ?
1: के तपाईलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
2: यदि त्यसो हो भने
3: अब चिन्ता नगर्नुहोस्, किनभने
4: मणिपाल सिटी अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री
5: यही जेठ 30 गते शनिबार
6: भागलुङ मेडिकल हल खुस्मा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
1: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, गुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा काम्ने, ओछ्यानमा पिसाब गर्ने, योनिका नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागू औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, ब्रिय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
6: याद गर्नुहोला डाक्टर र आउने मिति
5: यही जेठ 30 गते शनिबार
7: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
8: सम्पर्क फोन नम्बर 0774202727
7: 24027
8: सम्पर्क मोबाइल नम्बर 9857225597
7: 9851988918।
9: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
10: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
9: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
10: अध्यापन हुने विषयहरू
9: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
10: विशेषताहरू
9: विषय विज्ञद्वारा अध्यापन गराइने,
10: अत्याधुनिक प्रयोगशाला,
9: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 0615774444 543333।
11: होइन हो वारी कास्टर लाको लाई गरो, एक मुठी पानी तताइदेऊ बा।
12: नगराउनुहोस्, यहाँ आफूलाई मेला हेर्न जान ढिला भइसक्यो, त्यति पानी आफै तताएर खाइन्छ।
13: भाउजू के गर्नु भएको? उहाँ त हाम्रो ज्येष्ठ नागरिक हो नि, उहाँलाई त हामीले सम्मान पो गर्नुपर्छ।
12: हजुर, ज्येष्ठ नागरिक हाम्रा अभिभावक हुन्, ज्येष्ठ नागरिकलाई सम्मान गर्ने बानी बसालौ।
14: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत।
15: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: मानसिक समस्याबाट बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
4: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
3: उपचार सेवाहरू
4: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
3: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
4: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
3: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट।
5: शंखुवासभा, ओखलडुङ्गा, सुनसरी, रौतहट, महोत्तरी, दोलखा, काठमाडौँ, भक्तपुर, नुवाकोट, मकवानपुर, काभ्रे, सिन्धु, पाल्चोक, सिन्धुली, स्याङ्जा, कास्की पर्वत, बागलुङ, म्याग्दीको अधिवेशन भएको थियो। यस्तै गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँकी, बर्दिया, रोल्पा, कालीकोट, सल्यान, बैतडी, बझाङ र दार्चुलाको पनि अधिवेशन भएको छ। तीमध्ये केहीमा सर्वसम्मत र केहीमा मतदान भएको छ। आज उदयपुर, सोलुखुम्बु, खोटाङ, सिरास, चितवन, ललितपुर, तनहु, नवलपुर, गोर्खा, लमजुङ, अर्घाखाँची, रूपन्देही, प्युठान, सुर्खेत, जाजरकोट, दैलेख, रूकुम, मुगु, जुम्ला लगायतका जिल्लामा अधिवेशन हुँदैछ।
1: भारत भ्रमणमा रहेका परराष्ट्र मन्त्री शिशिर खनाल आज स्वदेश फर्कन्दै हुनुहुन्छ। भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा शुक्रबार जानुभएका मन्त्री खनाल आज फर्कन लाग्नु भएको हो। मन्त्री खनालको भ्रमणका क्रममा भारतको सहयोगमा 2072 सालको भूकम्प पछिको पुनर्निर्माण कार्यक्रम अन्तर्गत सम्पन्न 72 स्वास्थ्य संस्था तथा 12 सांस्कृतिक सम्पदा परियोजना भर्चुअल रूपमा हस्तान्तरण गरिएका छन्। भारतीय विदेश मन्त्री जयशंकरले सो परियोजना हस्तान्तरण गर्नुभएको हो। यस्तै भारत र नेपाल को राष्ट्रिय भुक्तानी प्रणाली इन्टरफेस बीच सीमा पार व्यक्तिगत रेमिट्यान्सलाई सहज बनाउनको लागि जोड लिंकेज संयुक्त रूपमा शुभारम्भ गरिएको छ। साथै नयाँ दिल्लीमा डिजिटल इण्डिया भाषिनी र काठमाडौँ विश्वविद्यालय बीच भोइस फास्ट भाषा अनुवाद प्लेटफर्मका लागि राष्ट्रिय डिजिटल पूर्वाधार सह निर्माण गर्न सम्झौता आदान प्रदानको समझदारी पनि भएको छ। छलफलमा व्यापार तथा आर्थिक सहयोग, सीमा पार कनेक्टिभिटी, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन र खेलकुद लगायत माध्यमबाट जनस्तरको सम्बन्ध प्रवर्धन गर्ने विषयमा समेटिएको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
5: प्रधानमन्त्री बालेन्द्र शाहको एक विवादास्पद पोस्टले सामाजिक सञ्जाल विभाजित बनेको छ। प्रधानमन्त्री शाहले गैराती सरकारी कर्मचारीलाई व्यङ्ग्य गर्दै आफूलाई पनि राजदूत बन्न मन लागेको अभिव्यक्ति फेसबुक मार्फत दिनुभएको थियो, जसमा भनिएको छ मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर छ भने यसो दिनुहोस् न। प्रधानमन्त्री पदमा रहेको व्यक्तिबाट निम्नस्तरको अभिव्यक्ति सार्वजनिक भएको भन्दै आलोचना शुरू भएपछि सरकारकै केही मन्त्री र रासोपाका सांसदहरू प्रधानमन्त्रीको स्टाटसमा कमेन्ट गर्न पुगेका छन्। जहाँ पदीय मर्यादा र गम्भीरता बिर्सेर हाँसी मजाक बनाउने प्रयास गरिएको छ, शिक्षा मन्त्री सस्मित पोखरेलदेखि सांसदहरू रंजु दर्शना, ज्वाला संग्रौला लगायतको कमेन्ट देखिन्छ। केही दिन अघि नेपाल सरकारका सचिव कृष्णहरी पुष्करले आफूलाई राजदूत बनाउन आग्रह गर्दै प्रधानमन्त्रीलाई एसएमएस गरेपछि प्रहरीले 7 घण्टाभन्दा बढ़ी समय नियन्त्रणमा लिएर केरकार गरेको थियो। त्यसै विषयसँग सम्बन्धित हुने गरी प्रधानमन्त्री शाहले स्टाटस लेख्नु भएको देखिन्छ, जसमा मन्त्री, सांसद, सल्लाहकार लगायत सहभागी भएर रमाइलो गराउने प्रयास गरिएको छ। यस विषयमा सामाजिक सञ्जाल प्रयोगकर्ता द्वारा विवादित देखिएका हुन्। कतिपयले प्रधानमन्त्रीलाई मेसेज पठाएको आरोपमा सचिवमाथि धरपकड़ गर्ने तर प्रधानमन्त्री आफैले निम्नस्तरको स्टाटस लेखेर मनोरञ्जन गर्ने परिपाटी राम्रो नभएको टिप्पणी गरेका छन्। त्यसमाथि मन्त्री र सांसदहरू प्रधानमन्त्रीको गम्भीर त्रुटिलाई सामान्यकरण गर्न कमेन्टमा उपस्थित भएको टिप्पणी गरिएको छ।
1: सर्लाइटको बरथवामा बैलगाडाले ठक्कर दिँदा घाइते बालकको आज उपचारको क्रममा मृत्यु भएको छ। हिजो बरथवा नगरपालिका सोह्रका खैरु पण्डितले चलाएको बैलगाडाले स्थानीय 9 वर्षीय सुभाष कुम्भाल घाइते भएका थिए। गम्भीर घाइते बालकलाई तत्काल उपचारको लागि बरथवा स्थित नगर अस्पताल पुर्याइएको थियो। त्यहाँबाट थप उपचारको लागि वीरगंज न्यूरो अस्पताल पुर्याइएकोमा बालकको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वेद प्रसाद गौतमले जानकारी दिनुभयो।
5: अछामको कमल बजार नगरपालिका साथ स्थित क्वालेखमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ, दुईजना घाइते भएका छन्। गैराती भएको दुर्घटनामा कमल बजार नगरपालिका साथका 34 वर्षीय कर्ण भाटको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका भाटको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो। घाइते हुनेमा मृतक भाटका 13 वर्षीय छोरा मीनबहादुर भाट र सोही ठाउँका 30 वर्षीय बद्री भाट रहेका छन्। जीप चालक प्रहरीको नियन्त्रणमा छन्। यस्तै स्याङ्जाको कालीगण्डकी गाउँपालिका 4 बनकसी रूद्रवेणी सड़क खण्डमा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा 11 जना घाइते भएका छन्। घाइतेमध्ये 3 जनाको अवस्था गम्भीर छ। मलामी गएर फर्किने क्रममा लुम्बिनी प्रदेश 001-0576 नम्बरको ट्र्याक्टर अनियन्त्रित भई सड़कको नालीमा पल्टिँदा स्थानीय 21 वर्षीय अंकित राणा, 40 वर्षीय मोहन घर्ती र 62 वर्षीय कृष्णबहादुर घर्ती गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
1: आज विश्व खाद्य सुरक्षा दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यस वर्ष सबैतिर स्वच्छ खानपान खाद्यजन्य समस्याको समाधान भन्ने नारा तय गरिएको छ। सुरक्षित खाद्य वस्तुको महत्वबारे जनचेतना अभिवृद्धि गर्न सन् 2019 हरेक वर्ष जून 7 का दिन विश्वभर यो दिवस मनाउन थालिएको हो। यस दिवसले खाद्य सुरक्षा, जनस्वास्थ्य, कृषि, व्यापार, पर्यटन र दिगो विकास बीचको अन्तर सम्बन्धलाई उजागर गर्दै सुरक्षित खाद्य वस्तुको सुनिश्चितताको लागि सबै पक्षलाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेको छ। दिवस मनाइरहँदा दूषित खाद्य वस्तुका कारण विश्वभर प्रत्येक वर्ष करिब 60 करोड़ मानिस बिरामी पर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका अनुसार खाद्यजन्य रोगका कारण वार्षिक करिब 4,20,000 जनाको मृत्यु हुने गरेको छ। पर्याप्त मात्रामा सुरक्षित र पोषणयुक्त खाद्य वस्तुमा पहुँच मानव जीवन, स्वास्थ्य र समग्र कल्याणको लागि अपरिहार्य मानिन्छ। दूषित खाना वा पानी मार्फत शरीरमा प्रवेश गर्ने ब्याक्टेरिया, भाइरस, परजीवी तथा रासायनिक पदार्थका कारण विभिन्न खाद्यजन्य रोग फैलिने गर्छन्। यस्ता रोगका कारण हरेक वर्ष करिब 1,25,000 बालबालिकाको मृत्यु हुने गरेको छ।
5: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
6: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
5: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज साताको पहिलो कारोबार दिन सुन तोलामा 8,200 र चाँदी 335 रूपियाँले घटेको हो। घटेको मूल्य अनुसार आज सुन एक तोलामा 3,800 रूपियाँ कायम भएको छ। चाँदी तोलामा 4,895 रूपियाँमा कारोबार भइरहेको छ। गत शुक्रबार एक तोला सुन 3,09,000 र त्यति नै परिमाणको चाँदी 5,230 रूपियाँमा कारोबार भएको थियो।
5: अब अन्तर्राष्ट्रिय समाचार। दक्षिण लेबनानमा इजरायलले गरेको पछिल्लो आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारीहरूसहित कम्तीमा 12 जनाको मृत्यु भएको छ। अमेरिकाको मध्यस्थतामा दुई देशबीच सशस्त्र युद्ध विरामको सहमति भएको केही दिनमा यो घातक आक्रमण भएको हो। लेबनानी सेनाका अनुसार खर्दाली नबातीह सड़कमा गुड़िरहेको एउटा सैन्य सवारी साधनलाई निशाना बनाएर गरिएको आक्रमणमा एक ब्रिगेडियर जनरल, एक क्याप्टेन र एक सैनिकको ज्यान गएको छ। इजरायली सेनाले भने उक्त आक्रमण सक्रिय युद्ध क्षेत्रमा भएको दावी गरेको छ। लेबनानी सेनाले इजरायलको यस कदमलाई कुनै पनि समाधानमा पुग्ने प्रयासलाई विफल पार्ने उद्देश्यले गरिएको क्रूर र नियोजित आक्रमण भनेको छ। लेबनानका राष्ट्रपति जोसेफ आउनले यसलाई लेबनानी सार्वभौम सत्ता र अन्तर्राष्ट्रिय कानूनको घोर उल्लंघन भन्दै कड़ा निन्दा गर्नुभएको छ। त्यस्तै प्रधानमन्त्री नवाब सलामले यसलाई जघन्य अपराध र सम्पूर्ण लेबनानी जनतामाथिको आक्रमणको संज्ञा दिनुभएको छ। यसैबीच लेबनानी सेनाका कमाण्डर जनरल रुडोल्फ हेकल आफ्ना पाकिस्तानी समकक्षी फिल्ड मार्शल असिम मुनिरसँग वार्ता गर्न पाकिस्तान प्रस्थान गर्नुभएको छ। पाकिस्तानले हाल अमेरिका, इजरायल र इरानबीच जारी युद्ध अन्त्यका लागि मध्यस्थताको प्रयास गरिरहेको छ। लेबनानमा भइरहेको इजरायली आक्रमणलाई यो वार्ताको मुख्य एजेण्डा मानिएको छ।
1: र अब खेल समाचार। नेपाल एसियन गेम्सको पुरूष क्वालिफायरको फाइनलमा प्रवेश गरेको छ। आज बिहान भएको खेलमा ओमानलाई 8 विकेटले पराजित गर्दै नेपालले फाइनलमा स्थान सुरक्षित गरेको हो। सिंगापुरमा ओमानले दिएको 95 रनको लक्ष्य नेपालले 9.2 ओभरमा 2 विकेट गुमाएर पूरा गर्यो। नेपालको जीतमा लोकेश बमले सर्वाधिक 44 रन जोड़े भने रोहित पौडेलले 21 तथा कुशल भोटेले 20 रन बनाए। त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको ओमानले 19.4 ओभरमा 94 रन बनाएको थियो। लागि सुफयान मेहमुदले सर्वाधिक 38 र जुबिल अल बुलासीले 22 रन बनाए। नेपालका करण केसीले 3 तथा सन्दीप लामी छानी र सोमपाल कामीले 2 विकेट लिए। समूह एकको विजेता बन्दै नेपालले सेमी फाइनलको यात्रा तय गरेको थियो। नेपालले अब उपाधिको लागि आजै मलेसिया र हङकङ बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
5: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: राष्ट्रपाको जिल्ला अधिवेशन आज पनि जारी। भारत भ्रमणबाट परराष्ट्र मन्त्री खनाल आज स्वदेश फर्कन्दै
5: प्रधानमन्त्रीको विवादित फेसबुक पोस्टले सामाजिक सञ्जाल विभाजित। मन्त्रीदेखि सांसदसम्म बचाउ र रमाइलोमा।
1: विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा 2 जनाको मृत्यु, 13 जना घाइते। विभिन्न कार्यक्रम गरी आज खाद्य सुरक्षा दिवस मनाइदिए।
5: इजरायली आक्रमणमा लेबनानका उच्च सैन्य अधिकारी सहित 12 जनाको मृत्यु। सार्वभौम सत्ताको घोर उल्लंघन भएको लेबनानको प्रतिक्रिया।
1: र ओमानलाई 8 विकेट हराउँदै नेपाल एसियन गेम्स क्वालिफायरको फाइनल प्रवेश।
5: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र रविन्द्र विदा हुन्छ। नमस्कार।
7: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com

0: घर बात भो नहीं ये सान भुईचालो अस्ति भर्खरे बनाये घर बच्चे तर तपाई को
1: विचार नपुराई घर बना ये मैं पहले भाई ओम श्री दक्षिण महाकाली क्रसर उद्योग सामान ल्याऊर मानिनौ म त अघि पछि पनि त्यहीबाट सामान ल्याउँछु घर बलियो छ त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस् जीवनमा घर धेरै पटक बनाइदैन त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इंजीनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिन द्वारा क्रसिंग गरिएका विभिन्न साइज का गिट्टी इट्टा चिप्स डस्ट वाशिंग गरेको बालुवा बाटो खन्नका लागि एक्जावेटर लोडर
2: साथै सम्पूर्ण सामानहरु मेसिन द्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबूत भविष्य को विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुंगा देखि बेनी जाने बाटो में लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39-691।

0: सामाजिक सञ्जाल जी छ्यानली जाँजी मरी बुझी मरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसु सुखन क्या खलो सुजी पिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिउ वेबसाइट एना यूआरएल चेक लना आख्या वा घटना तल आपिबै लागि समय समयरी आफैना पासपोर्ट फेरदिल परिमो नुए तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
1: सतर्क तन ठगे तब त क्या जोगिना
2: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
4: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
5: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
4: उपचार सेवाहरू
5: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
4: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
5: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
4: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
5: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
4: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बुलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
5: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7-78-582-7-79-582-7-80
6: वनमा त आगो लागेछ निभाउन जाऊ न
7: हो त नि एउटा सानो लापर भाइले सिङ्गो वन नै सखा भुने भयो
8: हाम्रो वन हाम्रो धन डरेलोबाट जोगाउन गरौ जतन वनमा डरेलो लगाउने कानूनी अपराध हो डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ वन जोगिए मात्र हामी जोगिन्छौ
9: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
10: के तपाईँलाई हातखुट्टा झमझम गर्ने टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ
11: के तपाईँलाई मुटु ढुकढुक गर्ने डर लाग्ने निद्रा नपर्ने छटपटे हुने गर्छ
10: यदि त्यसो हो भने
11: अब चिन्ता नगर्नुहोस् किनभने
12: मणिपाल शिक्षण अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री
13: यही जेठ 30 गते शनिबार भागलुङ मेडिकल हल कुस्मा बजार पर्वतमा आउँदै हुनुहुन्छ
11: त्यसैले हातखुट्टा झमझम गर्ने टाउको दुख्ने रिङ्गटा लाग्ने गुमाउने मुटु ढुकढुक गर्ने डर लाग्ने निद्रा नपर्ने छटपटी हुने झिझो लाग्ने दुब्लाउँदै जाने बढी रिसाउने जिउ आलस्य हुने मनमा बढी चिन्ता पर्ने छारे रोग हात खुट्टा काम्ने ओछ्यानमा पिसाब गर्ने योनिका नहुने अत्याधिक मात्रामा रक्सी सेवन गर्ने लागू औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला
13: यहाँ हरेक दिन सुगर जन्डिस जीपीटी जीओटी लिभर फंक्सनल टेस्ट एलएफटी युरिक एसिड बाथ टाइफाइड दिशा पिसाब परीक्षण ब्रिय परीक्षण गर्भ परीक्षण ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ
14: याद गर्नुहोला डाक्टर र आउने मिति
13: यही जेठ 30 गते शनिबार
15: स्थान बागलुङ मेडिकल हल बडगाउँ
16: सम्पर्क फोन नम्बर 0674-2227
15: 24027
16: सम्पर्क मोबाइल नम्बर 98572-597
15: 98511-9918
17: निकटमा दिदी बहिनी यो रेडियो दिदी बहिनी 95.3

0: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
0: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
1: विशेषताहरू
0: विषय विज्ञद्वारा अध्यापन गराइने
1: अत्याधुनिक प्रयोगशाला
0: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
2: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
3: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
2: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
3: सेवा लिने क्रममा चाहिने जानकारी
2: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
3: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
2: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
3: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा, पोखरा। फोन 061-552-493-552-494-582-778।
4: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
5: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
4: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सशस्त्र जानकारी गराउँदछौ।
5: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
4: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
5: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
4: हाम्रा सेवाहरू धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
5: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
4: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान, बानापाचा र द्वारेगौंडा, बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुडुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।

0: त्यस्तै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: धन्यवाद।
1: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
4: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: आज कस्तो झार भइहाल्छ भने हिजो धेरै खाइएछ, मलाई खुट्टा देख्नै सकिनँ यार, टाउको पनि दुखिरहेछ, घरमा मासन गाह्रो ह्या जान्न गर्छ।
6: सावधान, तपाईँको युवा जोश, जागर र अमूल्य समयलाई यसरी खेर नफाल्नुहोस्।
0: जनहितका लागि मोदी गाउँपालिका पर्वत।
7: स्वास्थ्य र शिक्षा बाल बालिकाको नैसर्गिक अधिकार हुन्। बाल श्रमबाट बाल बालिकालाई मुक्त गरी बाल अधिकारको संरक्षण गरौं। सामाजिक जनहितका लागि
0: मोदी गाउँपालिका पर्व।

0: घर परिवार बाल बालिकाको पहिलो पाठशाला हो। बाल्य अवस्थामा देखेका, सिकेका र भोगेका व्यवहारले उनीहरूको व्यवहार निर्धारण गर्ने हुँदा घर परिवारमा असल बानी व्यवहार गर।
1: जनहितका लागि मोदी गाउँ पालिका पर्वत।
2: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
3: अहिले दिउँसोको ठिक एक बज्यो।

पूर्व भाषा अनुवाद प्लेटफर्मका लागि राष्ट्रिय डिजिटल पूर्वाधार सहनिर्माण गर्न सम्झौता आदान प्रदानमा समझदारी भएको छ। छलफलमा व्यापार तथा आर्थिक सहयोग, सीमापार कनेक्टिभिटी, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन र खेलकुद लगायतका माध्यमबाट जनस्तरको सम्बन्ध प्रवर्धन गर्ने विषय समितिको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। सर्लाहीको बरथमा बैलगाडाले ठक्कर दिँदा घाइते बालकको आज उपचारको क्रममा मृत्यु भएको छ। हिजो बरथवा नगरपालिका सोह्रका खैरू पण्डितले चलाएको बैलगाडाले स्थानीय 9 वर्षीय सुभाष कुम्हाल घाइते भएका थिए। गम्भीर घाइते बालकलाई तत्काल उपचारको लागि बरथवा स्थित नगर अस्पताल पुर्याइएको थियो। त्यहाँबाट थप उपचारको लागि वीरगंज न्यूरो अस्पताल पुर्याइएकोमा बालकको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वेद प्रसाद गौतमले जानकारी दिनुभयो। अछामको कमल बगर नगरपालिका साथ स्थित क्वाल लेखमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ, दुईजना घाइते भएका छन्। गैराती भएको दुर्घटनामा कमल बजार नगरपालिका सातका 34 वर्षीय कर्णम भाटको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका भाटको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो। घाइते हुनेमा मृतक भाटका 13 वर्षीय छोरा मीन बहादुर भाट र सोही ठाउँका 30 वर्षीय बद्री भाट रहेका छन्। जीप चालकलाई प्रहरीले

नियन्त्रणमा लिएको छ। नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज साताको पहिलो कारोबार दिन सुन तोलामा 8200 र चाँदी 335 रूपियाँले घटेको हो। घटेको मूल्य अनुसार आज सुन तोलामा 3,800 रूपियाँ कायम भएको छ। चाँदी तोलामा 4,895 रूपियाँमा कारोबार भइरहेको छ। गत शुक्रबार सुन तोलामा 3,09,000 र त्यति नै परिमाणको चाँदी 5,230 रूपियाँमा कारोबार भएको थियो। र नेपाल एसियन गेम्सको पुरूष क्वालिफायरको फाइनलमा प्रवेश गरेको छ। आज बिहान भएको खेलमा ओमानलाई 8 विकेटले पराजित गर्दै नेपालले फाइनलमा स्थान सुरक्षित गरेको हो। सिंगापुरमा ओमानले दिएको 95 रनको लक्ष्य नेपालले 9.2 ओभरमा 2 विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा लोकेश बमले सर्वाधिक 44 रन जोड़ी भने रोहित पौडेलले 21 तथा कुशल भोटियाले 20 रन बनाए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले 19.4 ओभरमा 94 रन बनाएको थियो। उसका लागि सुफयान मेहमुदले सर्वाधिक 38 र जुबिल अल बुलासीले 22 रन बनाए। नेपालका करण केसीले 3 तथा सन्दीप लामिछाने र सोमपाल कामीले 2 विकेटले समूह एकको विजेता बन्दै नेपालले सेमी फाइनलको यात्रा तय गरेको थियो। नेपालले अब उपाधिको लागि मलेसिया र हङकङ बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। अहिले मलेसिया र हङकङ बीच प्रतिस्पर्धा चलिरहेको छ। दिउँसो 1 बजेको थाहा अपडेट सकियो। सन्चु बिदा हुन्छु। नमस्कार।

0: extreme energy drink.
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जाति, धर्म, वर्ण र लिंगको आधारमा विवाद गर्नु मूर्खता हो। यो मूर्ख्याई कसैबाट कहीँ हुन नदिऊ। समझदारी र सहयोगका साथ सामाजिक सद्भाव कायम राखौ।
1: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत।
2: अनि तयो कागज केमा थियो वा?
3: अँ झिल्काई,
2: के पर्सनल नम्बर ब्लक लैबी?
3: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर भए अफिसरी आएर ब्लक लैर खलखाई।
2: अनि बैंगरी
3: बैंगरी
2: अँ
3: चार चाहिँ तले लगपर्दी
2: चमल पति न आफै न मोबाइल नम्बर फेरिदिया बेर ब्लक तयाई विषय आफै न ब्याङ्क दे पनि जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी प्रज्ञा सचेत तल परिम
3: सतर्क तन ठगी तब्द क्या जोगिन
4: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
5: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
6: ल ल बर्बादै भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर बत्यो। तर तपाईँको त केही भएको छैन।
7: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ त्यसैले म सुरक्षित छु।
8: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
7: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर
8: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
7: फोन 068-26-144 98-510-16-094 98-476-39-691।
9: ए हेर्नुहोस् त यो समाचार त कस्तो असम्मको छ, शेयर गर्दिन कि क्या हो?
10: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
11: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
9: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
0: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ। चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदिए आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।
2: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
3: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
2: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
2: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
3: विशेष जानकारी, एसईई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
2: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
3: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
2: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचा र द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुडुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।
4: मानसिक समस्याबाट बच्ने उपायहरू।
5: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
4: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
5: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
4: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
5: असल साथीहरूसँग मात्रै संगत गरौं।
4: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
5: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
4: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: के तपाईँलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ?
8: के तपाईँलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
9: यदि त्यसो हो भने
10: अब चिन्ता नगर्नुहोस्, किनभने
11: मणिपाल सुचन अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री
12: यही जेठ 30 गते शनिबार
13: बागलुङ मेडिकल हल कुसुमा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
14: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, घुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा काम्ने, ओछ्यानमा पिसाब गर्ने, योनिजा नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागू औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
12: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, ब्रिय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
15: याद गर्नुहोला डाक्टर आउने मिति
12: यही जेठ 30 गते शनिबार।
16: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
17: सम्पर्क फोन नम्बर 0674-2027-2027। सम्पर्क मोबाइल नम्बर 98-572-597
16: 98-511-81-918।
18: हामीलाई छोरी होइन गौरी, छोरा चाहिएको छ, छोरा। त्यसैले तिमीले यो गर्भपतन गराउनै पर्छ।
19: म यो गर्भपतन गर्न सक्दिन। तपाईँलाई आमा चाहिन्छ, बहिनी चाहिन्छ, पत्नी चाहिन्छ, तर छोरी किन चाहिँदैन? तपाईँ जेसुकै भन्नुहोस्, म मेरो गर्भको छोरीलाई जन्म धेरै चढ्छु।
9: मलाई माफ गर गौरी, छोरा र छोरीमा मैले देखेको भिन्नता गलत रहेछ।
20: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा दृष्ट नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत
21: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।
22: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
23: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टीम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
22: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टीमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
23: अध्यापन हुने विषयहरू
22: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
23: विशेषताहरू,
22: विषय विज्ञद्वारा अध्यापन गराइने,
23: अत्याधुनिक प्रयोगशाला,
22: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061 577 444, 543 333।

0: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजेपछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
2: ब्याङ्की खैमज बिले चौधे एटीएम मोबाइल डे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खै बिले तोई माध्यम क्यारे न्योदे प्रे छली जानकारी री विषया न्यो कल पर्जिमो समय न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्योदे प्रे विवरण री विषया ब्याङ्की निल पर्जिमो न्यो ताने सतर्क तना ठजरिक्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।

0: लैंगिक हिंसा अन्त्यको प्रतिबद्धता, व्यक्ति समाज र सबैको ऐक्यबद्धता,
1: सामाजिक जनहितका लागि रेडियो दिदी बहिनीको सहकार्यमा नदी गाउँपालिका पर्वत
0: व्यवहार बदलौं, कार्यस्थलमा हुने हिंसाको अन्त्य गरौं।
1: सामाजिक जनहितका लागि सामुदायिक रेडियो दिदी बहिनीको सहकार्यमा नदी गाउँपालिकाको कार्यले पर्वत।

0: स्थलहरूको संरक्षण गरौं, सभ्य नागरिकको पहिचान दिलाऊ,
1: सामाजिक जनहित,
0: सार्वजनिक बाटोघाटो तथा धार्मिक स्थलहरूको संरक्षण गरौं, सभ्य नागरिकको
2: घर शान्ति नै विश्वको शान्तिको आधार।
3: ओइ केटा, त्यो पल्ला घरको विनयको भाइ छ नि, त्यो त न केटा न केटी हो रे नि त, हेर्नु कस्तो छ, बोल्नु पनि कस्तो गरी बोल्छ यार।
4: त्यसो गरी कसैलाई गिल्ला गर्नुहुन्न कि यार, त्यसमा त्यो विनोदको भाइको के दोष भन् त।
0: सार्वजनिक बाटोघाटो तथा धार्मिक स्थलहरूको संरक्षण गरौं, सबै नागरिकको
2: घर शान्ति नै विश्वको शान्तिको

0: उसका पनि मौलिक अधिकार त हाम्रो जस्तै त हुन् नि यार।
1: ठिक भनिस यार हरि, यस्ता व्यक्तिहरूलाई त हाम्रो सहयोग र सद्भावको खाँचो पो छ। लैंगिक तथा यौनिक अल्पसंख्यकहरूलाई हेलाको दृष्टिकोणले नहेरौं, उनीहरू प्रति पनि समान भाव कायम गरौं।
2: जनहितका लागि रेडियो दिदी बहिनीको सहकार्यमा नदी गाउँ पालिकाको कार्यालय पर्वत।
3: म योग प्रशिक्षक हरेक दिन योग ध्यान गर्नुहुन आग्रह गर्दछु।
4: म चिकित्सक बेला बेलामा स्वास्थ्य परीक्षण गराइरहनु हुन अनुरोध छ।
5: म प्रहरी जाँड रक्सी र चुरोट खैनी खानेलाई कडा कारवाही गर्नेछु।
6: म सामाजिक कार्यकर्ता समाजका सबैलाई नियमित स्वास्थ्य परीक्षण गर्न प्रेरित गर्ने गरेकी छु।
7: म पत्रकार स्वस्थ र पोषिलो खानाको महत्व सबैलाई बुझाउने गरेको छु।
4: यी पाँचै जनाले भनेको विषयमा तपाईँको पनि ध्यान जाओस्।
8: मेरो वर्ष 2074, म स्वस्थ, मेरो देश स्वस्थ, नेपाल सरकार स्वास्थ्य मन्त्रालय।
3: म योग प्रशिक्षक हरेक दिन योग ध्यान गर्नुहुन आग्रह गर्दछु।
4: म चिकित्सक बेला बेलामा स्वास्थ्य परीक्षण।

फलेवास नगर कार्यपालिका को अत्यंत जरूरी सूचना व्यक्तिगत घटना दर्ता समयमै गरौं कर तिरौं कुनै पनि निजी तथा सार्वजनिक संरचना निर्माण गर्दा नगरपालिकाबाट नक्सा पास र अनुमति पत्र लिएर मात्रै गरौं सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिहरूले नाम दर्ता र अध्यावधिक समयमै गरौं कुहिने नकुहिने फोहोर घरबाटै छुट्टाई सुरक्षित रूपमा विसर्जन गर्ने बानी बसालौं प्लास्टिक जन्य वस्तुको प्रयोग घटाऊ फलेवास नगर कार्यपालिकाको कार्यालय पर्वत।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्तस्राव आदि रोग को उपचार को लागि ₹10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रम मा चाहिने जानकारी
0: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोष को नम्बर।
1: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिक का संचय कर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा फोन 061-552-493-552-494-582-7178।
2: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में।
3: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी आईतवार देखि शुक्रवार सम्म साझा 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: उपचार सेवाहरू
3: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
2: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
3: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
2: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
3: शरीरमा जम्मा भएको पस पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
2: पाठेघरको मासु, युटेरिनो फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
3: थप जानकारीका लागि चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा फोन 061-582-7878-582-7979-582-7880।
4: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
1: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
0: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
0: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गते देखि 2083 जेठ 13 गते सम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
1: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
0: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
1: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
0: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।
2: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो हो रेडियो दिदी बहिनी।

0: भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-601।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदिए आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी,
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर,
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-778।

0: Media Extreme Energy Drink.
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिणमा काली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-601।

0: अब रारा चाउचाउ ब्राउन चिकन ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: जसको नाम नै पर्याप्त छ
2: दिदी बहिनी
1: दिदी बहिनी
2: दिदी बहिनी
1: रेडियो दिदी बहिनी हामी गर्न सक्छौ
2: हामी
1: गर्न सक्छौ
2: गर्न सक्छौ।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लेने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अधिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: के तपाईलाई हातखुट्टा झमझम गर्ने टाउको दुख्ने र रिङ्गटा लाग्ने समस्या छ
2: के तपाईलाई मुटु ढुकढुक गर्ने डर लाग्ने निद्रा नपर्ने छटपटे हुने गर्छ
3: यदि त्यस्तो हो भने
2: अब चिन्ता नगर्नुहोस्
4: किनभने मणिपाल सिटी अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री
5: यही जेठ 36 गते शनिबार
6: बागलुङ मेडिकल हल कुस्मा बजार पर्वतमा आउँदै हुनुहुन्छ
2: त्यसैले हातखुट्टा झमझम गर्ने टाउको दुख्ने रिङ्गटा लाग्ने गुमाउने मुटु ढुकढुक गर्ने डर लाग्ने निद्रा नपर्ने छटपटी हुने झुझो लाग्ने दुब्लाउँदै जाने बढी रिसाउने जिउ आलस्य हुने मनमा बढी चिन्ता पर्ने छारे रोग हात खुट्टा कामने ओछ्यानमा पिसाब गर्ने युनिजा नहुने अत्याधिक मात्रामा रक्सी सेवन गर्ने लागू औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला
6: यहाँ हरेक दिन सुगर जन्डिस जीपीटी जीओटी लिभर फंक्सनल टेस्ट एलएफटी युरिक एसिड बाथ टाइफाइड दिशा पिसाब परीक्षण ब्रिय परीक्षण गर्भ परीक्षण ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ
5: याद गर्नुहोला डाक्टर र आउने मिति
6: यही जेठ 36 गते शनिबार
2: स्थान बागलुङ मेडिकल हल बडगाउँ
7: सम्पर्क फोन नम्बर 0674202027
2: 24027
7: सम्पर्क मोबाइल नम्बर 98572597
2: 98511

0: चाहिन्छ।
1: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
2: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टीम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल माविने हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टीमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
2: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
2: विशेषताहरू
1: विषय विज्ञद्वारा अध्यापन गराइने,
2: अत्याधुनिक प्रयोगशाला,
1: प्रविधि मैत्री शिक्षा,
3: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
1: सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
4: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
5: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: उपचार सेवाहरू
5: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
2: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
5: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
2: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिव विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
5: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
2: पाठेघरको मासु, युटेरिनो फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
5: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
6: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
7: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
6: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
7: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
6: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म, न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
7: विशेष जानकारी, यसरी प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
6: हाम्रा सेवाहरू धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
7: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
6: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान, बानापाचार, द्वारेगौंडा, बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।
8: जसको नाम नै पर्याप्त छ,
9: दिदी बहिनी,
8: दिदी बहिनी,
9: दिदी बहिनी,
8: रेडियो दिदी बहिनी,
9: हामी
8: गर्न सक्छौ,
9: हामी
8: गर्न सक्छौ,
9: गर्न सक्छौ।

0: खासै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ, मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ, म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु, घर बलियो छ त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
3: के भयो, के को हल्ला खल्ला हो यो?
4: के हुनु, डोजर चलेको नि, अब त हाम्रा दुःखका दिन सकिए।
5: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
3: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
5: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
4: हो त है, हामीले त ध्यानै नदिएको।
5: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
6: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।
7: लौ नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
8: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सफा भन्नुभयो।
9: हाम्रो वन, हाम्रो धन, डरेलो बाटो जोगाउन गरौँ जतन। वनमा डरेलो लगाउनु कानूनी अपराध हो, डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौँ।
10: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
11: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
12: एसी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
11: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
12: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
11: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गते देखि 2083 जेठ 13 गते सम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
12: विशेष जानकारी, एसईई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
11: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
12: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ, समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
11: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान, बानापाचार, द्वारेगौंडा, बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुण्डुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-35-567 र 98-451-20-736।
13: सम
2: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: हो र, मैले त सोचेकै थिइनँ यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
6: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
5: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
6: अध्यापन हुने विषयहरू
7: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
6: विशेषताहरू
7: विषय विज्ञद्वारा अध्यापन गराइने
6: अत्याधुनिक प्रयोगशाला
7: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444, 543-333।
8: के तपाईँलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ?
9: के तपाईँलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
10: यदि त्यसो हो भने अब चिन्ता नगर्नुहोस्, किनभने
11: मणिपाल शिक्षण अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री
12: यही जेठ 36 गते शनिबार
13: बागलुङ मेडिकल हल खुस्मा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
14: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गट लाग्ने, घुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झुझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा काम्ने, ओछ्यानमा पिसाब गर्ने, योनिजा नहुने, अत्याधिक मात्रामा रक्त सेवन गर्ने, लागु औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
12: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, वृय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
15: याद गर्नुहोला डाक्टर र आउने मिति
12: यही जेठ 30 गते शनिबार
16: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
17: सम्पर्क फोन नम्बर 0674-2027
16: 24027।
17: सम्पर्क मोबाइल नम्बर 98572-597
16: 98511-81918।
18: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

तिम्रो कार छ तिम्रो लागि मुटु फरि मेरो प्यार छ डोन्ट वरी बेबी आजको सरकार छ मारा मार छ तेरो लागि त्यता तिरोको पुलिस पछ तेरो पछि पछि पछि कुन कता डुलिस बेबी डोन्ट बी पुलिस परि परि नजरकोमा हेल्प गार्ड मेरो

0: தின்லை கத்தி பைசனோ
1: राजा हुन्छ तिमी पनि त्यो रानी हुनेछ एक हाम्रो छुट्टै कहानी बनाउला प्रिन्सेस हामी घरि घरि विषय दिने कस्तो तिम्रो पानी अब नचाउ न पर पर जानी जानी मन नचिक आउँदा किन हुन्छ पानी पानी पैसा थाक्की त जान्छ अब सोच्ने पो हो कि मन मिल्ने साथी मलाई रोज्ने पो हो कि

0: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में।
1: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी आईतवार देखि शुक्रवार सम्म साझा 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिव विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
2: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
3: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
2: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
3: अँ है, बल्ल सम्झे, सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
2: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
3: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
2: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।
7: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो, खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
8: हो हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
9: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
10: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
11: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
10: हो नि, पोखरा, मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ, लङजुङ, गोर्खा, स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि, हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
9: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौं, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
10: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
1: चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
12: यस चरक मेमोरियल हॉस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलेसिस, मस्तिष्कको रक्तस्राव, आदि रोगको उपचारको लागि रु 10 लाख सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
12: सेवा लिने क्रममा चाहिने जानकारी
1: सञ्चय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर
12: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिकका सञ्चयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
12: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-778

0: उहाँले सदनमा माफी माग्नुपर्ने अडान राख्दै आएका छन्। यसै गतिरोधका कारण आगामी आर्थिक वर्ष 2083-84 नयाँ बजेटमाथिको छलफल समेत नराम्ररी प्रभावित बनेको छ। यता श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहलाई कड़ा चुनौती दिनुभएको छ। आज सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले प्रधानमन्त्री शाहलाई नेपालले भारतको सीमाना कहाँ कहाँ मिचेको छ त्यसको स्पष्ट प्रमाण बोकेर भोलिको संसद बैठकमा आउन चुनौती दिनुभएको हो। भोलि बिहान 11 बजे बस्ने संसद बैठकका लागि संसद सचिवालयले बजेट र नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक सहितका कार्यसूची तयार गरेको छ। त्यसअघि बस्ने प्रमुख सचेतकहरूको बैठकले राजनैतिक सहमति जुटाउन नसकेमा बजेटमाथिको छलफल र संसद बैठक अघि बढ़नेमा अझै अन्यल कायमै देखिएको छ।
1: यदि भोलि प्रतिपक्षी दलहरू र सरकारबीच सहमति भई संसद सुचारू भएमा नयाँ बजेटमाथि छलफल शुरू हुनेछ। संसद सचिवालयका महासचिव पदम प्रसाद पाण्डेका अनुसार भोलि बिहान 11 बजे बस्ने सम्भावित बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने र सांसदहरूका प्रश्नको जवाब दिनुहुनेछ। बैठकमा अर्थमन्त्री वाग्लेले विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक पेश गर्ने कार्यसूची छ। त्यस्तै पर्यटन मन्त्री खड़गराज पौडेलले पर्यटन विधेयकलाई समितिमा पठाउने र श्रम मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनका महासन्धिहरू संसदमा पेश गर्नुहुनेछ। यद्यपि प्रधानमन्त्री बालेन्द्र शाहले माफी माग्नुपर्ने अडानमा प्रतिपक्षी दलहरू अडिग रहेकाले भोलिको बैठकमै कार्यसूची टेबल हुन पाउँछन् वा पाउँदैनन् भन्ने कुरा राजनैतिक घटनाक्रममा नै निर्भर रहने देखिएको छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाभित्र आन्तरिक निर्वाचन र अधिवेशनलाई लिएर देशका विभिन्न स्थानमा विभिन्न विवाद उत्पन्न भएको छ। नगर तथा जिल्ला अधिवेशनको परिणाम र प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै कार्यकर्ताहरू आन्दोलित बनेका छन्। यसै क्रममा बाराको कलैया उपमहानगरपालिकाका पार्टी कार्यकर्ताहरूले पारदर्शिताको माग गर्दै आज काठमाण्डुस्थित रासपाको केन्द्रीय कार्यालय घेराउ र धरना दिएका छन्। कलैया नगर अधिवेशनबाट उमाशंकर रौनियार सभापतिमा निर्वाचित भई शपथ समेत लिइसके अवस्थामा मध्य प्रदेश समितिले विधान विपरीत सामाजिक सञ्जाल मार्फत पुनः निर्वाचन गराउने सूचना जारी गरेपछि विवाद शुरू भएको आन्दोलनरत कार्यकर्ताहरूले बताएका छन्। यता महोत्तरीमा पनि आन्तरिक विवादकै कारण रासपाको जिल्ला अधिवेशनको बन्द सत्र अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ। अधिवेशन निर्वाचन समिति महोत्तरीका संयोजक मनिष कुमार शाहका अनुसार विभिन्न पक्षबीच सहमतिको प्रयास जारी रहे पनि विवाद नसुल्झिएपछि तत्कालका लागि निर्वाचन प्रक्रिया रोकिएको हो। धनुषामा पनि विवाद सुल्झिएको छैन। त्यहाँ एक समूहले शनिबार रातिदेखि पार्टी कार्यालयमा तालाबन्दी गरेको छ। अध्यक्ष लक्ष्मेश्वर यादवले मनोमानी गरेको भन्दै तालाबन्दी गरिएको हो। यसअघि 5 पालिकाको अधिवेशनमा विवाद हुँदा कुटाकुट समेत भएको थियो। पार्टीभित्र अलोकतान्त्रिक चरित्र हावी भएको भन्दै यता काठमाण्डौ सातका संस्थापक उप संयोजक कैलाश सिलवालले पार्टी सभापति रवि लामिछानेलाई खुल्ला पत्र लेख्नु भएको छ। काठमाडौँ जिल्ला उपसभापति पदका वैधानिक उम्मेद्वार रहनुभएका सिलवालले उम्मेद्वारी फिर्ता लिन निर्वाचन अधिकृतले धम्की दिएको र फिर्ता नलिनु हुँदा आफूलाई जबरजस्ती मतदान प्रक्रियाबाट अलग राखिएको आरोप लगाउनु भएको छ। उहाँले फरक राजनैतिक संस्कार बोकेको पार्टीभित्रै कार्यकर्ताको आवाज दबाउने प्रवृत्ति मौलाएको भन्दै काठमाण्डको निर्वाचन प्रक्रियामाथि तत्काल निष्पक्ष छानबिन गर्न सभापति लामिछानेसँग माग गर्नुभएको छ।
1: भारत भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल भारत सीमा विवाद समाधानका लागि बेलायतको मध्यस्थता नखोजिएको स्पष्ट पार्नु भएको छ। नयाँ दिल्लीमा नेपाली तथा भारतीय संचारकर्मीहरूसँग कुरा गर्दै उहाँले प्रधानमन्त्री बालेन्द्र शाहको अघिल्लो अभिव्यक्तिलाई सच्याउनु भएको हो। यसअघि जेठ 17 गते प्रधानमन्त्री बालेनले संसदमा सीमा विवादबारे बेलायत सरकारसँग पनि संवाद भइरहेको बताएपछि विवाद सृजना भएको थियो। परराष्ट्र मन्त्री खनालले ऐतिहासिक तथ्य र प्रमाण जुटाउन बेलायतका पुस्तकालय वा संग्रहालयमा हुन सक्ने दस्तावेजमा पहुँचका लागि मात्र बेलायत र उसका राजदूतसँग चासो राखिएको प्रश्न पार्नु भएको छ। नेपाल र भारत बीचका सीमा सम्बन्धी विषयहरू आपसी संवाद र द्विपक्षीय कूटनैतिक माध्यमबाटै समाधान गर्न सरकार प्रतिबद्ध रहेको र यसमा कुनै तेस्रो पक्षको मध्यस्थता आवश्यक नरहेको मन्त्री खनालले बताउनु भएको छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं पूर्व गृहमन्त्री सुधन गुरूङले आफूले सफाई पाएर पुनः गृहमन्त्री बन्ने संकेत गर्नुभएको छ। राष्ट्रपा गोर्खाको पहिलो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेता गुरूङले आज यदि समितिबाट क्लीन चिट पाएर आफू पुनः गृहमन्त्री बनेमा शुरूका दुई महिना बधाई दिन र तस्विर खिच्न मन्त्रालय नआउन आग्रह गर्नुभएको छ। पुनः जिम्मेवारी पाएमा आफूले कामलाई मात्र प्राथमिकता दिने उहाँको भनाइ छ। आफ्नो सम्पत्तिको विषयमा उठेका प्रश्नहरूको छानबिनका लागि सहजीकरण गर्न मन्त्री पदबाट राजीनामा दिएको उल्लेख गर्दै उहाँले छानबिन समितिको प्रतिवेदन अहिले प्रधानमन्त्री कार्यालयमा पुगिसकेको र आफूले पूर्ण रूपमा सफाई पाउनेमा आशावादी रहेको बताउनु भएको छ।
1: प्रधानमन्त्री बालेन्द्र शाहको रेड जोनमा पर्नुभएकी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सरकारले शासकीय सुधारका 100 कार्यसूचीमा केन्द्रित भएर काम गरिरहेको दावी गर्नुभएको छ। काम देखाउनका लागि आज मन्त्रालयमा संचार कर्मीहरूसँगको भेटघाट गर्दै मन्त्री मेहताले प्रधानमन्त्री बालेन्द्र शाहले उक्त कार्यसूचीमा काम गर्न निर्देशन दिनुभएकाले त्यसलाई सम्पन्न गर्न आफूहरूको ध्यान केन्द्रित भएको सुनाउनु भएको हो। आफ्नो मन्त्रालयमा धेरै सुधारका कामहरू गर्नुपर्ने आवश्यकता रहेको स्वीकार गर्दै उहाँले आगामी दिनमा कार्यसूची अनुसारका कामहरू सम्पन्न गर्न लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। मन्त्रीमा आसीन भएको 3 महिना पुग्न लागिसक्दा समेत काम देखाउन नसकेर आलोचित हुनुभएकी स्वास्थ्य मन्त्री मेहताले यसअघि कार्यव्यस्तताका कारण संचार माध्यमहरूसँग पर्याप्त संवाद हुन नसकेकोमा क्षमा प्रार्थी रहेको बताउँदै अबदेखि मन्त्रालयको काम कारवाही पारदर्शी बनाउन सम्भव भएसम्म हरेक 15 दिनमा पत्रकारहरूसँग नियमित भेटघाट गर्ने आश्वासन बाँड्नु भएको छ।
0: सरकारले आगामी साउन महिनादेखि सबै राष्ट्र सेवक कर्मचारीहरूका लागि स्वास्थ्य बीमा कार्यक्रम बाध्यकारी बनाउने भएको छ। स्वास्थ्य मन्त्रालयमा पत्रकारहरूसँग भएको छलफलमा स्वास्थ्य सचिव डाक्टर विकास देवकोटाले बीमा कार्यक्रम सुधारका लागि आगामी आर्थिक वर्षको बजेट समेत अघिल्लो वर्षको 7 अर्बबाट बढ़ाएर 15 अर्ब रूपियाँ पुर्याएको जानकारी दिनुभएको छ। यतिबेला स्वास्थ्य बीमा कार्यक्रम देशभर गम्भीर आर्थिक संकटमा परेको छ। सरकारले विभिन्न अस्पतालहरूलाई 18 अर्ब रूपियाँ भन्दा बढ़ी बकेदा रकम भुक्तानी गर्न बाँकी छ। रकम नपाएपछि निजी अस्पतालहरू र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगायतका ठूला सरकारी अस्पतालहरूले समेत बीमा कार्यक्रमका सेवाहरू स्थगित गरेका छन्। बढ़दो आर्थिक संकट व्यवस्थापन गर्नकै लागि यसअघि उपलब्ध हुँदै आएको ओपीडी सुविधालाई समेत खुम्च्याएर 25,000 रूपियाँमा छारिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: कम बजेट प्राप्त भएकाले बजेटको आकार साविक भन्दा सानो हुने राज्य मन्त्री बमको भनाई छ। यसपटक सरकारले अधूरा योजना सम्पन्न गर्न बाहेक 25 लाख रूपियाँ भन्दा कम लागतका आयोजनाहरूमा बजेट विनियोजन नगर्ने नीति लिएको छ। त्यस्तै साना आयोजनाहरू वित्तीय हस्तान्तरण मार्फत स्थानीय तह मार्फत कार्यान्वयन गरिनेछ। यसै गरी उपभोक्ता समिति मार्फत योजना कार्यान्वयन नगर्ने तथा व्यक्ति र फर्मका नाममा बजेट विनियोजन नगर्ने नीति सरकारले लिएको छ।
1: कोशी प्रदेश सरकारले सातामा दुई दिन दिँदै आएको सार्वजनिक विदाको व्यवस्थालाई पुनर्विचार गर्दै कटौती गर्ने तयारी थालेको छ। मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेश सरकार मातहतका मन्त्रालय र कार्यालयहरूमा हप्ताको 6 दिन नै कार्य दिन बनाएर साविक झैं शनिबार 1 दिन मात्र सार्वजनिक विदा कायम गर्ने प्रस्ताव अघि सार्नु भएको छ। मुख्यमन्त्री कार्कीले सामाजिक सञ्जाल मार्फत यस प्रस्तावबारे सर्वसाधारणसँग सार्वजनिक रूपमा राय र सुझाव माग्नु भएको हो। उहाँका अनुसार हप्ताको 5 दिन मात्र काम गर्दा कार्यदिन नपुग्ने, सेवा प्रवाहमा अपेक्षित सुधार नआउने र इन्धन तथा खर्च बचत गर्ने मूल उद्देश्य समेत उल्लेखनीय रूपमा पूरा हुन नसकेको बताउनु भएको छ।
0: बागमती प्रदेश सरकारको श्रम रोजगार तथा यातायात मन्त्रालयले भने आफ्नो मातहतमा रहेका ट्राइड सेन्टरहरूमा विशेष अनुगमन शुरू गरेको छ। अनुमति पाएका कतिपय ट्रायल सेन्टरहरूले तोकिएको मापदण्ड पूरा नगरेको भन्दै केन्द्र सरकारमा गुनासो पुगेपछि केन्द्रको चासो र निर्देशनका आधारमा प्रदेश सरकारले यो कदम चालेको हो। काठमाडौँ, हेटौँडा, चितौन र काभ्रेको बनेपा लगायतका क्षेत्रमा संचालित ड्राइभिङ सेन्टरहरूको यथार्थ वस्तुस्थिति पत्ता लगाउन मन्त्रालयका प्राविधिक प्रमुखको नेतृत्वमा एक विशेष अनुगमन टोली गठन गरिएको छ। बागमती प्रदेशका यातायात मन्त्री जयराम थापाले सेन्टरहरूले मापदण्ड पालना गरे नगरेको विषयमा स्थलगत नाप जाँच गरी सत्य तथ्य प्रतिवेदन पेश गर्न निर्देशन दिनुभएको छ।
1: सिराहामा एसई र कक्षा 12 परीक्षा केन्द्रबाट जफत गरिएका परीक्षार्थीका मोबाइल फोन तथा स्मार्ट घड़ी पानीमा डुबाएर नशा विरूद्ध विद्यार्थी संगठनहरू आन्दोलित भएका छन्। संयुक्त विद्यार्थी संगठनले यस कदमको विरोधमा भोलि मध्याह 12 बजे जिल्ला प्रशासन कार्यालय सिराहामा विरोध प्रदर्शन गर्ने घोषणा गरेका छन्। विद्यार्थीलाई क्षतिपूर्ति दिए सरकार भन्ने मुख्य नाराका साथ हुन लागेको उक्त प्रदर्शनमा सहभागी हुन सम्पूर्ण विद्यार्थीहरूलाई आह्वान गरिएको छ। परीक्षाका नाममा जफत गरिएका मोबाइल फोनको उचित क्षतिपूर्ति उपलब्ध गराउन, विद्यार्थीमाथिको दमन अन्त्य गर्न र पीड़ित विद्यार्थीलाई न्याय सुनिश्चित गर्न दबाव दिने उद्देश्यले प्रदर्शन गर्न लागि संगठनले जनाएको छ। प्रशासनको यस गैर जिम्मेवार कदमप्रति अभिभावक, कानून व्यवसायी र विद्यार्थी संगठनहरूले गम्भीर आपत्ति जनाउँदै तत्काल न्याय र क्षतिपूर्तिको माग गरेका छन्।
0: वैदेशिक रोजगार सम्बन्धी ठगीका पुराना मुद्दाहरूलाई डिजिटल अभिलेखमा राखिने भएको छ। वैदेशिक रोजगार विभागले विक्रम सम्बत 2064 सालदेखि कागजी फाइलका रूपमा थन्किएका 40,000 भन्दा बढ़ी पुराना मुद्दाहरूलाई विद्युतीय प्रणाली मार्फत व्यवस्थित गर्न शुरू गरेको हो। विभागकी प्रवक्ता एवं सूचना अधिकारी बिन्दा आचार्यका अनुसार लामो समयदेखि थुप्रिएका ती मुद्दाहरूलाई क्रमबद्ध गर्ने, स्क्यान गर्ने र डिजिटल प्रणालीमा दर्ता गर्ने काम भइरहेको छ। हालसम्म 10,000 भन्दा बढ़ी मुद्दाको विवरण डिजिटल माध्यममा उतारिसकिएको छ। नयाँ प्रणालीले अनुसन्धान प्रक्रियालाई थप प्रभावकारी बनाउने र मुद्दाहरूलाई समयमै अदालतमा पेश गर्न सहज हुने विभागको भनाइ छ। विभागले अतिरिक्त कर्मचारी परिचालन गरेर आगामी 6 महिनाभित्र यी पुराना मुद्दाहरू फर्सेट गर्ने योजना बनाएको छ।
1: चर्को मूल्य वृद्धि र निर्माण सामग्रीको अभावका कारण अवरूद्ध भएको नागढुङ्गा मुगलिन सड़क खण्ड विस्तारको काम पुनः शुरू भएको छ।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। नेपालमा विद्युतीय सवारी साधन ईभी को थप प्रवर्धनका लागि मुलुकभर कम्तीमा 10,000 चार्जिङ स्टेशन निर्माण गर्नुपर्ने देखिएको छ। पूर्वाधार विकास मन्त्रालयले गरेको नेपालमा ईभी प्रवर्धनका लागि अवसर, चुनौती र सम्भावना सम्बन्धी एक अध्ययन प्रतिवेदनले सन् 2030 देशभर 10,000 संख्यामा चार्जिङ स्टेशन निर्माण गर्न सुझाव दिएको हो। हाल देशभर 1,000 जति मात्र चार्जिङ स्टेशन सञ्चालनमा छन्। हाल सञ्चालित अधिकांश चार्जिङ स्टेशनहरू काठमाडौँ, पोखरा र भरतपुर जस्ता मुख्य शहरी क्षेत्रमा मात्र केन्द्रित रहेकाले राजमार्ग र ग्रामीण क्षेत्रमा ईभी मार्फत लामो दूरीको यात्रा गर्न समस्या भइरहेको प्रतिवेदनमा उल्लेख छ।
2: नवील माइङले नेपाल र भारत बीचको सीमा पार भुक्तानीलाई थप सहज र सुरक्षित बनाउन नयाँ डिजिटल सेवाको शुरूआत गरेको छ। बैंकले युनिफाइड पेमेन्ट्स इन्टरफेस यूपी आईसँगको सहकार्यमा यो आधुनिक डिजिटल सेवा सञ्चालनमा ल्याएको हो। यो सेवाको शुरूआत भइसँगै अब नवील बैंकमा खाता भएका भारतीय नागरिकहरूले बैंकको मोबाइल एप प्रयोग गरेरै भारतमा रहेका आफ्ना परिवारलाई तुरन्तै पैसा पठाउन सक्नेछन्। त्यसै गरी नेपाली र भारतीय दुवै नागरिकले अब भारतबाट नेपालमा रहेका नवील बैंकका ग्राहकहरूलाई सजिलै, सुरक्षित र छिटो रकम पठाउन पाउने व्यवस्था समेत गरिएको छ। बैंकले नियम अनुसार यो सेवा मार्फत पठाइने रकमको सीमा पनि तोकेको छ, जस अन्तर्गत नेपालबाट भारततर्फ पैसा पठाउँदा दैनिक बढ़ीमा 15,000 भारतीय रूपियाँ र महिनामा अधिकतम 1,00,000 भारूसम्म पठाउन सकिनेछ। यस्तै भारतबाट नेपालतर्फ पैसा पठाउँदा भने दैनिक 2,00,000 भारूसम्म पठाउन सकिने व्यवस्था गरिएको छ।
1: अब विदेशका खबर। अमेरिका र इरान बीच कायम युद्ध विरामलाई मजबूत बनाउने प्रयास स्वरूप पाकिस्तानका विशेष दूत एवं गृहमन्त्री मोहसिन नकवीले इरानका विदेश मन्त्री अब्बास अराघचीसँग तेहरानमा भेटवार्ता गरेका छन्। इरानी समाचार संस्था तस्निमका अनुसार आज भएको भेटमा दुवै नेता बीच क्षेत्रीय सुरक्षा, अमेरिका इरान सम्बन्ध र जारी शान्ति प्रक्रियाबारे छलफल भएको छ। पाकिस्तानले गत अप्रेलदेखि लागू भएको अमेरिका इरान युद्ध विरामलाई दीर्घकालीन बनाउन मध्यस्थकर्ताको भूमिका खेल्दै आएको छ। यद्यपि इरानको युरेनियम सम्वर्धन, रोक्का गरिएको इरानी सम्पत्ति फुकुवा र स्ट्रेट अफ हर्मुजको समुद्री आवागमन जस्ता महत्वपूर्ण विषयमा अमेरिका र इरानबीच अझै पनि मतभेद कायम छ।
2: अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको गुप्तचर निकायले हालैका हप्ताहरूमा इजरायली जासुसीको सम्भावित खतराको स्तरलाई हाईबाट बढ़ाएर क्रिटिकल बनाएको छ। अमेरिकी संचार माध्यम एनबीसी न्यूज र द न्यूयोर्क टाइम्सका अनुसार इरानसँग जारी तनावका बीच इजरायलले अपनाएका आक्रामक रणनीतिका कारण यो कदम चालिएको हो। इजरायलले अमेरिकी उच्च अधिकारीहरूमाथि निगरानी तीव्र पारेको गुप्तचर मूल्यांकनले देखाएको छ। व्हाइट हाउसभित्र युद्ध अन्त्य र रणनीतिबारे भइरहेका आन्तरिक छलफलको गोप्य जानकारी पाउन इजरायलले जासुसी बढ़ाएको दावी गरिएको छ।
1: अब खेल खबर। सिंगापुरमा जारी एसियन गेम्स पुरूष क्रिकेट छनौट प्रतियोगिताको फाइनलमा नेपालले हङकङको सामना गर्ने भएको छ। आज भएको दोस्रो सेमी फाइनल खेलमा मलेसियालाई 6 विकेटले पराजित गर्दै हङकङले नेपालसँगको फाइनल भेट पक्का गरेको हो। मलेसियाले दिएको 115 रनको लक्ष्यलाई हङकङले 18 ओभर 2 बलमा मात्र 4 विकेट गुमाएर 120 रन बनाउँदै सहजै पूरा गर्यो। नेपाल र हङकङ बीचको यो उपाधि भिडन्त भोलि सोमबार सिंगापुरमा हुनेछ।
2: सन् 2026 विश्वकप प्रतियोगिताको तयारीमा रहेको इरानी राष्ट्रिय फुटबल टोलीका केही व्यवस्थापकीय तथा कार्यकारी अधिकारीहरूलाई अमेरिकाले प्रवेशाज्ञा भिजा नदिएपछि इरानले अमेरिकी सरकारको कड़ा आलोचना गरेको छ। इरानी फुटबल महासंघले वक्तव्य जारी गर्दै अमेरिकी कदम खेल भावना विपरीत, राजनीतिक प्रेरित र विभेद पूर्ण भएको आरोप लगाएको छ। भिजा नपाउनेहरूमा इरान फुटबल महासंघका अध्यक्ष, महासचिव, राष्ट्रिय टोलीका कार्यकारी निर्देशक र संचार निर्देशक जस्ता प्रमुख पदाधिकारीहरू रहेका छन्। इरानले यस विषयलाई अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा समक्ष उठाउँदै आवश्यक अधिकारीहरूको भिजा सुनिश्चित गराउन आग्रह गरेको छ। यता अमेरिकाले भने इरानी राष्ट्रिय टोलीका खेलाड़ीहरूका लागि आवश्यक भिजा प्रक्रिया सम्पन्न भइसकेको जनाएको छ।
1: प्रतिपक्षको अवरोधपछि स्थगित प्रतिनिधि सभाको बैठक भोलि बस्दै बजेटमाथिको अन्यल कायमै गतिरोध अन्त्यका लागि सभामुख अरियालद्वारा प्रमुख सचेतकहरूको बैठक आह्वान।
2: राष्ट्रपतिभित्र आन्तरिक निर्वाचन र अधिवेशनलाई लिएर विभिन्न स्थानमा विवाद। काठमाण्डुदेखि महोत्तरीसम्म अधिवेशन प्रभावित। केन्द्रीय कार्यालय घेराउ। धनुषामा तालाबन्दी।
1: अब सरकारी कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुन अनिवार्य। अस्पतालहरूको 18 अर्ब बक्रुता भुक्तानी हुन बाँकी। सुदूरपश्चिम प्रदेश सरकारले असारे गते बजेट ल्याउने। अधूरा योजनालाई प्राथमिकता।
2: अमेरिका इरान सम्बन्ध सुधार्न पाकिस्तान सक्रिय। गृहमन्त्री नकवी र विदेश मन्त्री अराग हसेबीच भेट। पेन्टागनमा जासूसीको जोखिम बढ़ेको खुलासा। इजरायली शीर्ष अधिकारीमाथि निगरानी बढ़ाएको दावी।
1: र एसियन गेम्स पुरूष क्रिकेट छनौटको फाइनल भोलि। नेपालले हङकङसँगको सामना गर्ने। इरानी फुटबल टोलीका प्रमुख अधिकारीहरूलाई भिसा नदिएको भन्ने अमेरिकाप्रति इरानको कड़ा आपत्ति। फिफाको ध्यान आकर्षण।
2: यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: Radio NRN 99.1.
1: ए लौ न लौ लौ चट्याङ पर्न आटो सबै जाने यता आउ त यता यो ठूलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: हरि शरण, म लक्ष्मी भुसाल, सुनिराछु रेडियो एनआरएन 99.1।
6: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी।

0: घर मात्रै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
3: अनि तयो कागज के मेथि वा
4: झिल्काई के पर्सनल नम्बर ब्लक लैबी
3: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बाई अफिसर आएर ब्लक लै र खलखाई
4: अनि बैंकरी
3: बैंकरी सर चाहिँ तले लगपर्दी
4: सम लगपर्दी न आफै न मोबाइल नम्बर फेर दिए बदिएर ब्लक तयार विषय आफै न ब्याङ्क देवी जानकारी पिन परिम दे आफै न ब्याङ्क
1: 94-98-476-39691।
3: अनि तयो कागज के मेथि वा
4: झिल्काई के

0: अरुण योरी थोनी देख्या सचेत तल परिम
1: सतर्क तना ठगी तब्द क्या जोगिना
2: सिद्धार्थ बैंगर क्याले जनहितरी जारी संदेश
3: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई
4: ए बाबु अँध्यारो छ टर्च बालेर जाऊ
5: आ पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु के
4: बर्खाको बेला छ अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
5: है बल्ल सम्झे सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
4: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
5: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
4: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
3: सतर्कता अपनाउने गरौं सुरक्षित बनौं
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल
8: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ
7: घातक रोग जस्तै मुटु रोग मुटुको शल्यक्रिया क्यान्सर मृगौला रोग डायलिसिस मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ
8: सेवा लिने क्रममा चाहिने जानकारी
7: संचय कोषमा दर्ता गर्दा राखेको नाम उमेर जन्ममिति र कोषको नम्बर
8: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ
7: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ
8: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061552493552494 582478

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: ए हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ। शेयर गर्दिन कि क्या हो?
2: रखनुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
3: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं। अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौं, जिम्मेवार संचार संस्कृति अपनाऊ।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
5: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
4: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
4: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गते देखि 2083 जेठ 13 गते सम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
5: विशेष जानकारी

0: यसरी प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
1: हाम्रा सेवाहरू धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
0: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
1: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003 420-001 मोबाइल नम्बर 98-576-21-917 98-576-36-567 र 98-451-20-736।
2: हुन्छ मुटु नारी कोनी चल्छ उसै गरी चो हाँक्न सक्छन् घर देश फरक अनि कहाँ भो नयाँ नेपाल निर्माणमा जुटेका छन् बराबरी हक अधिकारबाट वञ्चित नहुन् है कसै गरी
3: सुनिश्चित महिला अधिकार नै सुसम्पन्न नेपालको पूर्वाधार हो।
4: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत

0: के भयो के को हल्ला खल्ला भयो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
2: के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
0: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानीले न दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
1: हो त हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
4: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
5: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ पाँच बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
4: उपचार सेवाहरू
5: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
4: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
5: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
4: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
5: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
4: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बोलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
5: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7-78-582-7-79-582-7-80
6: के तपाईँलाई हातखुट्टा झमझम गर्ने टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ
7: के तपाईँलाई मुटु ढुकढुक गर्ने डर लाग्ने निद्रा नपर्ने छटपटे हुने गर्छ
8: यदि त्यसो हो भने अब चिन्ता नगर्नुहोस्
9: किनभने मणिपाल शिक्षण अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री
10: यही जेठ 36 गते शनिबार
11: भागलुङ मेडिकल हल खुस्मा बजार पर्वतमा आउँदै हुनुहुन्छ
9: त्यसैले हातखुट्टा झमझम गर्ने टाउको दुख्ने रिङ्गट लाग्ने घुमाउने मुटु ढुकढुक गर्ने डर लाग्ने निद्रा नपर्ने छटपटी हुने झुझो लाग्ने दुब्लाउँदै जाने बढी रिसाउने जिउ आलस्य हुने मनमा बढी चिन्ता पर्ने छारे रोग हात खुट्टा काम्ने ओछ्यानमा पिसाब गर्ने योनिजा नहुने अत्याधिक मात्रामा रक्सी सेवन गर्ने लागु औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला
11: यहाँ हरेक दिन सुगर जन्डिस जीपीटी जीओटी लिभर फंक्सनल टेस्ट एलएफटी युरिक एसिड बाथ टाइफाइड दिशा पिसाब परीक्षण ब्रिय परीक्षण गर्भ परीक्षण ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ
12: याद गर्नुहोला डाक्टर र आउने मिति
10: यही जेठ 36 गते शनिबार
9: स्थान बागलुङ मेडिकल हल बडगाउँ
13: सम्पर्क फोन नम्बर 0674-2027
9: 24027
13: सम्पर्क मोबाइल नम्बर 98572-5597
9: 98581-9918
14: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
4: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ
14: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल माबी नै हुनुपर्छ जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ
4: अध्यापन हुने विषयहरू
14: साइन्स कम्प्युटर साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज
4: विशेषताहरू
14: विषय विज्ञद्वारा अध्यापन गराइने
4: अत्याधुनिक प्रयोगशाला
14: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि फोन 061-577-444 543-333
15: समीची हूँ चौदह के में बोधे लोटी पड़ी रो बैंगे ने विवरण पी भी है मुई खाता लिखा ही हमरो
16: खाए खाए बहु कोई लोटर बर्दी लो
17: आंगी समीजो लोटी पड़ी हूँ छाता ही गुदी
16: बर्दी आ बर्दी बल लोटर खाले पड़ी बा सही मैसेज व्हाट्सएप फेसबुक वाइबर खाने बने खाई बिसा खाई मई विश्वास आलन होने खाले पनी आप ही विवरण खाई मई आपिन खबर बने वित्तीय संस्था के पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप ही बने आरी
17: सिद्धार्थ बैंक क्यारे जन हेदरी जारी संदेश
18: सिद्धार्थ बैंक संबंध सदै भरिलाई
19: ए श्याम भाई त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
20: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
19: त्यसो हो भने यसो गर्नु पर्ला भाई उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
20: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न
19: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
20: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
19: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्न नमस्कार उपप्रमुखज्यू
20: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
19: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपारीको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
20: ए त्यो पारीको बाटो बन्दैछ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउनै भनेर त आएका हौ नि हतार नगरौ न साथीहरू बन्छ रोकिएको पनि पाँच छ महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो
21: बाटो बन्छ समयमै बन्छ म अरू के भनौ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है
20: अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ
19: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौ न के भएको रहेछ
22: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सड़क धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
18: नेपाल सरकार विज्ञापन बोर्ड
23: निकटमा दिदी बहिनी विकटमा दिदी बहिनी यो रेडियो दिदी बहिनी 95 थोप्लो

नमस्कार सामुदायिक रेडियो दीदी बहनी पंचानबे पुपलो डी में गास्ते तार पारी को खबर चौधरी में समाचार कक्षबाट म दुर्गा को हार्दिक स्वागत छ। हाम्रो प्रसारण सेवा पश्चिमाञ्चल क्षेत्रमा प्रत्यक्ष र इन्टरनेट अनलाइनमा www.radiodidibahini.org लगन गरेर संसारभर सुन्न सकिन्छ। खबर चौतारीमा खबर अगाडि बढाउँ। कुष्मा बहुमुखी क्याम्पस प्रथम वार्षिक उत्सव तथा साधारण सभा सम्पन्न यो प्रसंगबाट कुष्मस्थित बहुमुखी क्याम्पसको प्रथम जिल्ला वार्षिक तथा साधारण सभा सम्पन्न भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जोशीले बताउनु भएको छ। शैक्षिक संस्थाले स्थानीय आवश्यकता अनुसार दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने जोड़ दिँदै कुष्मा बहुमुखी क्याम्पसले छोटो समयमा सकारात्मक पहिचान बनाउन सफल भएको उल्लेख गर्नुभयो। क्याम्पस संचालक समितिका अध्यक्ष गोविन्द पहाड़ीले क्याम्पसको स्थापनापछि एक वर्षको प्रगति शैक्षिक उपलब्धि तथा आगामी योजना बारे जानकारी गराउनु भएको थियो। गुणस्तर शिक्षा भौतिक पूर्वाधार विकास विद्यार्थी मैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेको क्याम्पस अगाडि बढ़िरहेको बताउनुभयो। कार्यक्रममा विभिन्न क्षेत्रका शिक्षा प्रेमी अभिभावक प्रधानाध्यापक विद्यार्थी सरकारवालाको सहभागिता थियो। वार्षिक उत्सव अवसरमा क्याम्पसको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुको साथै आगामी वर्षको योजना कार्यक्रमबारे पनि छलफल गरिएको थियो। सहभागीले कुष्मा बहुमुखी क्याम्पसलाई जिल्लाकै उत्कृष्ट शैक्षिक संस्थाका रूपमा विकास गर्न सामूहिक प्रयास आवश्यक रहेको बताएका छन्। कार्यक्रममा क्याम्पस विशेष सहयोग पुर्याउनेलाई सम्मान गरिएको थियो। कुष्मा स्थित गुप्तेश्वर बहुमुखी क्याम्पस सेवालय बहुमुखी क्याम्पस बीच एकता भई कुष्मा बहुमुखी क्याम्पस स्थापना भएको हो। क्याम्पस स्थापना भएपछि साबिकका क्याम्पसहरू दुई उच्च भवनहरूमा अध्यापन भइरहेको छ। क्याम्पसमा अहिले स्नातक तहसम्मको अध्यापन हुने गर्दछ। जेएनजी आन्दोलनका क्रममा कास्की कारागारबाट भागेका एक कैदी बन्दीलाई प्रहरीले 9 महिनापछि म्याग्दीको बेनी नगरपालिका नौगलेश्वरबाटै पक्राउ गरेको छ। जबरजस्ती गर्ने मुद्दामा कास्की जिल्ला अदालतबाट दोषी ठहर भएको पोखरा महानगरपालिका नौका 54 वर्षीय लक्ष्मण मगरती भनिने कृष्ण बहादुर सार्कीलाई पक्राउ गरी शनिबार कारागार बेनी चलान गरिएको हो। शुक्रबार राति करिब 9 बजे गलेश्वरमा शंकास्पद रूपमा हिँड्दै गरेको अवस्थामा पक्राउ परेका सार्कीलाई एक रात हिरासतमा राखी प्रक्रिया पूरा गरी बाँकी कैद भुक्तान गराउन कारागार चलान गरिएको प्रहरी निरीक्षक सागर तिमिर सिन्हाले जानकारी दिनुभयो। कास्की जिल्ला अदालतले 7 वर्ष कैद फैसला सुनाएका सार्की पोखरा स्थित कारागारमा सहनायकीको जिम्मेवारीमा रहेको खुलेको छ। उहाँको छानबिनका क्रममा गत भदौ 23 र 24 गते जेएनजी आन्दोलनका क्रममा कारागारबाट भागेको पुष्टि भएपछि बाँकी कैद भुक्तान गर्न कारागार चलान गरिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी राजसपा म्याग्दीको शनिबार बेनीमा सम्पन्न जिल्ला अधिवेशनबाट युवराज रोक्काको सभापतित्वमा सर्वसम्मत रूपमा कार्य समिति चयन भएको छ। कार्य समितिमा उपसभापतिमा कल्पना खत्री, सचिवमा सुनिल शर्मा, सहसचिवमा सन्तोष ढुङ्गाना र कोषाध्यक्षमा हिरा बहादुर बोगटी सुरत रहनुभएको छ। यसै गरी सदस्यमा सागर कुमार शर्मा पौडेल, गुणमाया पूर्जा, युवराज सुवेदी, सरोज सुवेदी, पुनः बहादुर खत्री रहनुभएको जिल्ला सचिव सुनिल शर्माले जानकारी दिनुभएको छ। अधिवेशनको उद्घाटन गर्नुहुँदै राजसपा गण्डकी प्रदेश सभापति समेत रहेका प्रतिनिधि सभाका सदस्य राजन गौतमले आगामी प्रदेश र स्थानीय तहको निर्वाचनमा म्याग्दी जिल्लामा पहिलो दल हुने गरी संगठन विस्तार
जुटमा जुट्न निर्देशन दिनुभयो। प्रतिनिधि सभा सदस्य गौतम लेचा सुपामा नयाँ र पुराना योगदान हुने बहस नहुने भएकाले सबैलाई सम्मान व्यवहार गर्न समेत अनुरोध गर्नुभयो। राजसुपा नेता सरोज भानियाले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रशिक्षक विभागका प्रमुख दीपक श्रेष्ठ, निवर्तमान सचिव राजा राम बरुवाल, नेपाली कांग्रेस म्याग्दीका सचिव हरिबहादुर पुन, राज्यसभा पूर्व सभापति याम बहादुर विकले मन्तव्य राख्नु भएको थियो। शैव शर्मा, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले राज्यसभा नेतृत्वको सरकारले संचार क्षेत्रमा लोक कल्याणकारी विज्ञापन सहित सरकारी विज्ञापन निजी संचार माध्यमलाई रोक लगाउने निर्णय सच्याउन माग गर्नुभएको थियो। शैव शर्मा म्याग्दीलाई हिमाल जिल्लाको मान्यता कार्यान्वयन गराउने कार्यक्रममा उपस्थित भएका राज्यसभा केन्द्रीय नेताहरूले ध्यान आकर्षण गराउनु भएको थियो। तपाईँ यति बेला सामुदायिक रेडियो दिदीबहिनी 95.2 मेगाहर्जले तार पारेको कवर चौतारी सुन्दै हुनुहुन्छ। कवर चौतारीमा कवरको क्रम बाँकी छ। केही क्षणको छोटो व्यापारिक विश्रामपछि

0: साथै भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर बच्यो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुष्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-5-10-16-094, 98-4-76-39691।
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
4: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
3: उपचार सेवाहरू
4: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
3: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
4: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
3: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
4: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
3: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
4: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78, 582-7-79, 582-7-80।

0: बीमा को लाभ दिए आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अधिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले जियौ
1: हुन्छ मुटु नारी कोनी चल्छ उसै गरी चो हाँक्न सक्छन् घर देश फरक अनि कहाँ भो नयाँ नेपाल निर्माणमा जुटेका छन् बराबरी हक अधिकारबाट वञ्चित नहुन् है कसै गरी
2: सुनिश्चित महिला अधिकार नै सुसम्पन्न नेपालको पूर्वाधार हो
3: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत
4: महिला दाई ए महिला दाई पानी त धेरै ठुलो पर्यो खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है
5: सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ
6: विपदको पूर्व तयारी गरौं जनधनको क्षति कम गरौं वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं
7: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: के तपाईलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गटा लाग्ने समस्या छ?
2: के तपाईलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
3: यदि त्यसो हो भने
2: अब चिन्ता नगर्नुहोस्, किनभने
4: मणिपाल सुशील अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री
5: यही जेठ 36 गते शनिबार
6: भागलुङ मेडिकल हल कुसुमा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
2: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, गुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झुझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा काम्ने, ओछ्यानमा पिसाब गर्ने, योनिजा नहुने, अत्याधिक मात्रामा रक्त सेवन गर्ने, लागु औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
6: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, वृय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
5: याद गर्नुहोला डाक्टर र आउने मिति
6: यही जेठ 36 गते शनिबार
2: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
7: सम्पर्क फोन नम्बर 0674202027
2: 24027
7: सम्पर्क मोबाइल नम्बर 98572597
2: 98511 89918।

0: California. Extreme energy drink.
1: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
2: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
2: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
2: विशेषताहरू
1: विषय विज्ञद्वारा अध्यापन गराइने
2: अत्याधुनिक प्रयोगशाला
1: प्रविधि मैत्री शिक्षा
3: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
1: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
4: ए बाबु, हजुर छ, टच बालेर जाऊ।
5: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
4: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
5: है, बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
4: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
5: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
4: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
6: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
5: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल शुरू गरौँ न त।
4: हुन्छ
8: हुन्छ।
5: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
4: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
8: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
4: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
4: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
8: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
4: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोप गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
5: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
9: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
10: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
9: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
10: सेवा लिने क्रममा चाहिने जानकारी
9: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
10: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
9: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
10: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7778।
11: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
12: एस यूपीएससी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
13: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
12: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
13: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
12: विशेष जानकारी, एसईई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
13: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
12: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
13: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुण्डुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003 420-001 मोबाइल नम्बर 98-576-21-917 98-576-36-567 र 98-451-20-736।
14: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ट्ज हामी सबैको साझा आवाज।
15: किसिमको व्यापारिक विश्रामपछि खबर चौतारीमा पुनः स्वागत छ। बाँकी प्रसंगको पालो, नेपाल सरकारले आइतबार बिदा खारिज गर्न लागेको भन्ने समाचार सत्य नभएको बताउनु भएको छ। केही संचार माध्यमले आइतबारको बिदा खारिज गर्ने तयारी गरेको समाचार आएपछि सरकारले यसको खण्डन गरेको हो। प्रधानमन्त्री बालन शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपक दाहाल ले आइतबारको बिदा खारिज गरिने भनेर आएको समाचार सत्य नभएको बताउनुभयो। यस विषयमा सरकारले कुनै निर्णय गरेको छैन। अहिलेका लागि यस सम्बन्धमा कुनै तयारी पनि भएको छैन। यसअघि पश्चिम एसियाको समस्याका कारण इन्धनमा भएको निरन्तर वृद्धि, मूल्य वृद्धि लगायत जनजीवनमा सहज होस् भन्ने उद्देश्यले गत चैत 22 गते मन्त्री परिषदको बैठकले शनिबार आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। त्यस्तै कार्यको समय बिहान 9 बजेदेखि अपरान्ह 5 बजेसम्म कायम गर्ने निर्णय गरेको थियो। सभामुख डोल प्रसाद आर्यले सोमबार बिहान प्रतिनिधि सभाका प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकको बैठक बोलाउनु भएको छ। प्रतिनिधि सभा कार्य सञ्चालन नियमावलीमा नयाँ आएपछि पुराना कार्य व्यवस्था परामर्श समिति स्वतः विघटन भएको हो। नयाँ समिति नबनेकाले सदन कार्यसूचीबारे छलफल गर्न सभामुख आर्यले सदनमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकको बैठक बोलाउनु भएको हो। खबर चौतारीको समय सकिएको सबको केहीमा सेन्दाते प्रसा हुने साझ खबर सुन्नुहोला। नयाँ र ताजा खबरका लागि तपाईँ हामीसँगै रहनुहोला। नमस्कार।
16: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ट्ज।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। सभामुख अर्यालद्वारा राजनैतिक दलका प्रमुख सचेतकहरूको बैठक आह्वान। संसदको गतिरोध अन्त्यका लागि प्रयास गर्ने, सदनको कार्यसूची बारेमा छलफल गरिने।
1: भोलि प्रमुख सचेतक सचेतक मुख्य सचेतकहरूलाई खास गरी भोलिको सभाको कार्यसूची तथा विविध विषयमा छलफल गर्नका लागि बोलाउनु भएको हो।
0: नेपाल र भारत बीचको सीमा विवादलाई कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रयत्न शुरू। संघ र प्रदेशका सांसदहरूद्वारा औपचारिक रूपमै स्वकीय सचिवको माग। प्रधानमन्त्रीको निर्देशन अनुसार नै काममा केन्द्रित भएको स्वास्थ्य मन्त्रीको दावी।
2: सामान्यज्यूकै मेन निर्देशन अनुसारको जुन हाम्रो 100 पोइन्ट थियो त्यसलाई चाहिँ कसरी कम्प्लिट गर्ने भनेर सबैजना उतातिर फोकस भयौं।
0: आइतबारको विधा तत्काल खारेज नहुने हल्ला मात्रै। अब प्रदेशमै निजामती कर्मचारी अस्पतालको सेवा। रासोपाले शुरू गरेको जिल्ला अधिवेशनमा केही स्थानमा सर्वसम्मत, केही स्थानमा विवाद। र युक्रेनका केही ग्रामीण क्षेत्रमा रूसी ड्रोनको आक्रमण तीव्र। एसियाली खेलको छनौट क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपालले हङकङसँग खेल्ने, ओमान 8 विकेटले पराजित।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: आजको युवालाई राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणमा सहभागी बनाउन आवश्यक छ। यो पुस्ता साहस, सृजनशीलता र उच्च सम्भावनाले भरिएको भएकाले राष्ट्र निर्माणको प्रमुख आधार बन्न सक्छन्। तर त्यसका लागि उनीहरूलाई आलो काँचो र बिग्रिएको भन्ने दृष्टिकोण बदल्नु पर्दछ। सबै सरकारवालाले मनोसामाजिक परामर्श, भावनात्मक सहयोग र सकारात्मक गतिविधिबाट युवालाई अगाडि बढ़ाउनु पर्दछ। अब खबर सुशीला श्रेष्ठबाट।
4: नेपाल सरकारले आइतबारको विधा खारेज गर्न लागेको भन्ने समाचार सत्य नभएको स्पष्ट पारेको छ। पछिल्लो समय सरकारले दुई दिन शनिबार र आइतबार सार्वजनिक विधा दिँदै आएकामा आइतबारको विधा खारेज गर्ने तयारी गरेको समाचार आएपछि सरकारले त्यसको खण्डन गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले आइतबारको विधा खारेज गरिएको भनेर आएको समाचार सत्य नभएको बताउनु भएको हो। यसअघि पश्चिम एशियाको समस्याका कारण इन्धनमा भएको निरन्तरको मूल्य वृद्धि लगायतले जनजीवनमा सहज होस् भन्ने उद्देश्यले गत चैत 22 गतेको मन्त्री परिषदको बैठकले शनिबार र आइतबार सार्वजनिक विदा दिएर कार्यालय समय बिहान 9 बजेदेखि अपरान्ह 5 बजेसम्म कायम गर्ने निर्णय गरेको थियो। यसैबीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्री पदबाट आफ्नो बहिर्गमनको विषयमा पार्टीबाट त्यस्तो केही निर्देशन नआएको बताउनु भएको छ। आज मन्त्रालयमा पत्रकारहरूसँगको छलफलका क्रममा मन्त्री मेहताले रासोपाली फिर्ता बोलाउने चर्चाका विषयमा जवाफ दिँदै त्यस्तो आधिकारिक निर्देशन प्राप्त नभएको बताउनु भएको हो। मन्त्री मेहताले सरकारले शासकीय सुधारका 100 कार्यसूचीमा केन्द्रित भएर काम गरिरहेको समेत बताउनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सो सूचीमा काम गर्न निर्देशन दिनुभएकाले त्यसलाई सम्पन्न गर्न आफूहरूको ध्यान केन्द्रित भएको बताउनुभयो। उहाँले त्यसका लागि मन्त्रालयको सेवा प्रवाहमा केही सुस्तता देखिएको स्वीकार गर्नुभयो।
2: तर आफ्नै कार्यव्यस्तता, किनकि हाम्रो मेन टार्गेट भनेकै 100 बुन्दा थियो, 100 बुन्दालाई कसरी कम्प्लिट गर्ने हाम्रो, किनकि माथिबाट सामान्यज्यूकै मेन निर्देशन अनुसारको जुन हाम्रो 100 पोइन्ट थियो त्यसलाई चाहिँ कसरी कम्प्लिट गर्ने भनेर सबैजना उतातिर फोकस भयौं। हजुरहरूको जति पनि गुनासाहरू छ, हजुरहरूको फिडब्याकहरू छ, हजुरहरूको एडभाइसहरू छ, सबै हाम्रो सचिवज्यूले सबैले नोट गर्नुभएको छ मजाले, होइन, त्यसले हामीले पोजिटिभली लिएको छौँ। सुधारको कुराहरू धेरै आएको छ, हाम्रो कमी कमजोरीहरू, हाम्रो स्ट्रेन्थहरू के छ हामी सबैले बुझेको छौँ र यसलाई चाहिँ आत्मसात गर्दै हामी पक्कै पनि अगाडि बढ्नेछौँ।
4: मन्त्रालयले स्वास्थ्य बीमालाई सुधारका लागि कानूनले बनाएर अघि बढ़ने तयारी गरेको जनाएको छ। मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले बीमा तथा सेवा प्रवाहमा प्रभावकारी ढंगले अघि बढ़ने प्रतिबद्धता व्यक्त गर्नुभयो। संसदको गतिरोध अन्त्यका लागि संवादबाट समाधान खोज्न सभामुख डोल प्रसाद आर्यले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक आह्वान गर्नुभएको छ। पटक पटकको विपक्षी दलको संसद अवरोध बीच संसद चल्न नसकेपछि उहाँले बैठकको आह्वान गर्नुभएको हो। तत्काल कार्य व्यवस्था परामर्श समिति नभएकाले सदन सुचारू गर्न दलहरूसँगको छलफल बोलाइएको हो। प्रतिनिधि सभा कार्य संचालन नियमावली नयाँ आएपछि पुरानो कार्यव्यवस्था परामर्श समिति स्वत विघटन भएको थियो। नयाँ समिति नबनेकाले सदनको कार्यसूचीबारे छलफल गर्न सभामुख अर्यालले सदनमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूको बैठक बोलाउनु भएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सीआईएनसँग बताउनुभयो।
1: क्रियाशील जारी भइसके पछाडि पुरानो कार्य व्यवस्था परामर्श समिति रहनमा त्यसको लागि नयाँ गठन गर्नुपर्छ जुन भइसकेको छैन। त्यसकारण चाहिँ सामान्य सभामुखज्यूले भोलि प्रमुख सचेतक सचेतक मुख्य सचेतकहरूलाई खास गरी भोलिको सभाको कार्यसूची तथा विविध विषयमा छलफल गर्नका लागि बोलाउनु भएको हो।
4: प्रमुख सचेतकहरूको बैठक बोलाउनु भएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सीआईएनसँग बताउनुभयो।
1: प्रतिनिधि सभा नियमावली 2083 जारी

0: शिवालयमा प्रमुख सचेतकहरूको बैठक बोलाउनु भएको छ। प्रतिनिधि सभा नियमावली 2079बाट चलिरहेको थियो। जेठ 17 गते विपक्षी दलहरूले वेल घेराउबीच सत्तारूढ़ दलको बहुमतबाट प्रतिनिधि सभा नियमावली 2083 पारित भएको थियो। त्यसपछि विपक्षी दलहरूले सदनलाई कार्यसूचीमा प्रवेश गर्न नदिएकाले नयाँ कार्यव्यवस्था परामर्श समिति बन्न सकेको छैन। संघीय संसद र प्रदेश सभाका सांसदहरूले औपचारिक रूपमै व्यक्तिगत सहयोगी कर्मचारी स्वकीय सचिवको माग गरेका छन्। आफ्नो कार्यगत दक्षता बढ़ाउन र कानून निर्माणको कार्यलाई गुणस्तरीय बनाउन भन्दै सांसदहरूले स्वकीय सचिवको माग गरेका हुन्। सुदूरपश्चिमको टीकापुरमा जेठ 22 गतेदेखि आजसम्म आयोजित अन्तर व्यवस्थापिका मंचको 11 सम्मेलनबाट औपचारिक रूपमा जारी गरिएको 9 बुधे टीकापुर सन्देश पत्रमा सांसदहरूलाई संसदीय क्रियाकलापमा सघाउनका लागि अत्यावश्यक सहयोगी कर्मचारी व्यवस्था गर्न सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरिएको छ। 9 बुधे निर्णयको 5 नम्बर बुदामा यस सम्बन्धी व्यवस्था गर्न सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरिएको हो। नेपाल र भारतबीचको सीमा विवादलाई कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल तत्पर रहेको परराष्ट्र मन्त्री शिशिर खनालले बताउनु भएको छ। भारत भ्रमणका क्रममा मन्त्री खनालले दुवै पक्ष खुला हृदयका साथ सम्वादमा जुटेमा समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो। नयाँ दिल्लीमा संचारकर्मीहरूसँग कुरा गर्दै उहाँले नेपालको नयाँ सरकारले भारतलाई 20 औं शताब्दीको भू राजनीतिको जटिल र अति संवेदनशील अवस्थाबाट नहेर्ने प्रश्न पार्नुभयो। नेपाल अहिले समृद्धिका लागि आपसी हितमा आधारित साझेदारी निर्माणमा केन्द्रित रहेको उहाँको भनाई छ। 3 दिने औपचारिक भारत भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री खनालले हिजो आफ्ना भारतीय समकक्षी एस जयशंकरसँग छलफल गर्नुभएको थियो। आसन्न पहिलो महाधिवेशनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले शुरू गरेको जिल्ला अधिवेशनमा केही स्थानमा विवाद देखिएको छ। हिजो राज सम्पन्न गर्ने गरी देशैभरि जिल्ला अधिवेशन शुरू भए पनि मधेसका महोत्तरी जिल्लामा अधिवेशन आन्तरिक विवादका कारण अनिश्चितका लागि स्थगित भएको छ। जलेश्वरमा जारी अधिवेशनको दोस्रो दिनसम्म पनि दुई पक्षबीच सहमति जुट्न नसकेपछि स्थगित गरिएको हो। त्यस्तै धनुषा जिल्लामा पनि विवाद देखिएको छ। विवाद समाधान हुन नसकेपछि पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ। देशभर भइरहेको जिल्ला अधिवेशनलाई व्यवस्थित बनाउन आज काठमाण्डु स्थित पार्टी केन्द्रीय कार्यालयमा कार्यकर्ताले केही समय प्रदर्शन पनि गरेका थिए। दुई जिल्ला अधिवेशन सक्ने गरी तयारी गरेको रासोपा अधिवेशनबारे रासोपा निर्वाचन आयोगका उपप्रमुख राम गुरूङले सीआईएनसँग भन्नुभयो,
1: आए जस्तो त्यस्तो गम्भीर होइन, अब सामान्य यत्रो सङ्गठनमा भइहाल्छ, कहीँ अब आफू हारेको रोष छ साथीहरूलाई सबैलाई नेतृत्व लाग्नुहुन्छ नि त होइन। त्यो हिसाबले त्यो विवाद चाहिँ सामान्य अब समाधान गर्न सक्ने खालकै छ, हामी समन्वय गरिराखेका छौँ। अब अहिलेसम्म चाहिँ त्यो जिल्लाहरू चाहिँ केही जिल्ला भन्दा पनि अब यो ठ्याक्कै तपाईँले तोकेर भन्नुभन्दा पनि समग्रमा तोकिएको जिल्लाहरू सुरुमा हाम्रो सम्पन्न भइसकेको छ। त्यो विवादै भए पनि अधिवेशन वा निर्वाचन नभएको होइन, निर्वाचन भइसकेको छ, विवाद भयो, विवाद भन्दा पनि गुनासो आएको, विवाद पनि नभनौँ नि त। जनकपुरमा यो 26 गते लगाएका छौँ पशुलाई होइन, त्यो पनि पहिला गुण नसकेको त्यो राखिरहेको छौँ। अनि अब अरू चाहिँ यस्तो छ, अब कतिपय जिल्लाहरूमा प्राविधिक कारणले हुन नसकेका जिल्लाहरूलाई अब तदर्थ समितिबाटै हामीले प्रतिनिधिहरू महाधिवेशनमा पठाउने भन्ने छौँ। त्यो कहिलेसम्म सोच त्यो छ।
0: अब निजामती कर्मचारी, अवकाश प्राप्त कर्मचारी तथा उनीहरूका आश्रित परिवारले प्रदेश स्तरमै निजामती कर्मचारी अस्पतालको स्वास्थ्य सेवा पाउने भएका छन्। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार निजामती कर्मचारी अस्पताल सिभिल अस्पताल काठमाण्डुको सेवा प्रदेशसम्म स्वास्थ्य सेवा उपलब्ध गराउन थालिएको हो। पहिलो चरणमा मधेस प्रदेशका कर्मचारीले पर्साको नारायणी अस्पतालबाट र बागमती प्रदेशका कर्मचारीले चितवनको भरतपुर अस्पतालबाट निजामती कर्मचारी अस्पताल सेवा छूट तथा सहुलियत सहित स्वास्थ्य सेवा लिन सक्नेछन्। आज मन्त्रालयले दुवै अस्पतालसँग सम्झौता गरेको छ। सम्झौता अनुसार भोलिदेखि नै सेवा शुरू हुनेछ। सेवा लिन चाहने निजामती कर्मचारी वा अवकाश प्राप्त कर्मचारीले निजामती कर्मचारी अस्पतालबाट जारी गरिएको आधिकारिक परिचय पत्र साथमा राख्नुपर्नेछ। साझा खबरमा अब विदेशको खबर। युक्रेन र बेलायती राष्ट्र प्रमुख बीच छलफल भइरहँदा रूसले विभिन्न स्थानमा ड्रोन आक्रमण गरेको छ। युक्रेनी अधिकारीहरूका अनुसार रूसको एक ड्रोनले उत्तर युक्रेन स्थित सोर्नेभिल आणविक ऊर्जा केन्द्र नजिक प्रयोग भइरहेको आणविक इन्धन भण्डार

0: कारण केन्द्रमा प्रहार गरेको बताइएको छ। आक्रमणमा कुनै मानवीय क्षति भएको छैन। युक्रेनले यसलाई जानी जानेर घृणित आक्रमण भएको जनाएको छ। यसैबीच दक्षिण पूर्वी युक्रेनको एक गाउँमा भएको रूसी आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ। पछिल्ला दिनहरूमा सो क्षेत्रमा रूसी आक्रमण तीव्र बन्दै गएको छ। हिजो मात्रै आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको थियो। र खेल खबरमा नेपालले एसियाली खेलकुद छनौट क्रिकेट प्रतियोगिताको उपाधिका लागि हङकङसँग खेल्ने भएको छ। आज भएको दोस्रो सेमी फाइनलमा हङकङले मलेसियालाई 6 विकेटले पराजित गरेसँगै नेपालसँग फाइनल खेल्ने टोलीको टुंगो लागेको हो। मलेसियाले दिएको 115 रनको लक्ष्य पछ्याएको हङकङले 18 ओभर दुई बलमा 4 विकेट गुमाएर भेटाएको हो। त्यसअघि टस हारेर ब्याटिङ गरेको मलेसियाले 9 विकेट गुमाएर 114 रन बनाएको थियो। त्यस्तै आज भएको पहिलो सेमी फाइनलमा ओमानलाई 8 विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो। बिहान सिंगापुरको नेशनल क्रिकेट मैदानमा भएको खेलमा ओमानले दिएको 95 रनको सामान्य लक्ष्य नेपालले 9 ओभर दुई बलमा 2 विकेट गुमाएर भेटाएको हो। मलेसिया र ओमानले भोलि तेस्रो स्थानका लागि खेल्नेछन् भने नेपाल र हङकङ बीचको फाइनल खेल पनि भोलि नै हुनेछ।
1: बाँकेका अधिकांश विद्यालयमा टिनको छाना, गर्मीले पढ़ाई प्रभावित।
2: नेपालगंजको गर्मी टिनको छाना मुनि अत्यधिक समस्या छ। त्यसमा बच्चाहरू प्रत्येक घण्टीमा दुई पटकसम्म पनि बाहिर पानी खान जान खोज्छन्। टाउकोमा पानी हाल्ने, लुगाको समेत भिजाउने, फेन्ट हुने पनि हुन्छन् गर्मीले।
1: विद्यार्थीको स्वास्थ्यमा व्यवस्था रिपोर्ट सँगै गर्मीमा हैजा संक्रमणको बढ़दो जोखिम, सम्वाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: कृषि भूमि व्यवस्थापन विकास कार्य गर्दा राम्रो हुन्छ गाउँ घर, ज्ञान सिप जोड्दा घाँसे मैदान चर

0: हाम्रो जीवन वन र वन्यजन्तुसँग गाँसिएको छ, तर पछिल्लो समय मानव वन्यजन्तु द्वन्द बढ़ेको छ। त्यसैले बस्ती र जंगल सुरक्षित राख्दै सह अस्तित्व कायम गरौं। वन वन्यजन्तु र समुदाय बीचको द्वन्द न्यूनीकरण गर्न जलवायु परिवर्तन र पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलनमा सबैले पहल गरौं। निट्स नेपाल, WWF र CIN।
1: रामे, यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
2: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
3: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
1: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ।
4: नमस्कार, नमस्कार, नमस्कार। कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
2: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
4: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
2: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
3: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाँके लगायतका तराईका जिल्लामा गर्मी बढ़िरहेको छ, तर अधिकांश सामुदायिक विद्यालयका बालबालिका अहिले टीनको छानामुनि उकुस मुकुस गरेर पढ़न बाध्य छन्। छिनछिनमा बिजुली जाने समस्या, फ्यानको अभाव र अत्यधिक तापक्रमले बालबालिकाको स्वास्थ्य र पढ़ाईमा प्रभाव पारिरहेको छ।
6: बाँकेका अधिकांश सामुदायिक विद्यालयमा अहिले पनि टिनको छाना छ। एकातिर अत्याधिक गर्मी, अर्कोतिर पटक पटक विद्युत अवरुद्ध हुने समस्याले टिनको छानामुनिको पढ़ाई सकसपूर्ण बनेको छ।
7: कतिको गर्मी लाग्छ यहाँ पढ्दा?
6: अधिकांश विद्यालयले प्राथमिक तहका साना बालबालिकालाई टिनको छानामुनि राखेर पढ़ाउने गरेका छन्। गर्मीका कारण विद्यार्थीहरू पटक पटक पानी खान जाने, टाउको दुख्ने, थकान हुने जस्ता समस्या देखिने गरेको नेपालगंज २० राजाको आदर्श स्कूलकी शिक्षिका हीरा गौतम बताउनुहुन्छ।
8: सबैभन्दा नेपालगंजको गर्मी टिनको छानामुनि अत्यधिक समस्या छ। त्यसमा बच्चाहरू प्रत्येक घण्टीमा दुई पटकसम्म पनि बाहिर पानी खान जान खोज्छन्। टाउकोमा पानी हाल्ने, लुगाको समेत भिजाउने, फेन्ट हुने पनि हुन्छन् गर्मीले।
6: डुडुवा गाउँपालिका चार स्थित श्री माध्यमिक विद्यालय शाहपुरुवाका सहायक प्रधानाध्यापक टीका खड्का र नेपालगंज 10 स्थित शारदा आधारभूत विद्यालयकी शिक्षिका अल्का वर्णवालको अनुभव पनि उस्तै छ। विद्यालयमा सामान्य प्राथमिक उपचारको व्यवस्था मात्र भएकाले बिरामी विद्यार्थीलाई सकेसम्म विद्यालयमै सम्हाल्ने, नसके घर पठाउने गरिएको उहाँहरू बताउनुहुन्छ।
9: आज बिहान एउटा बच्चाले अनि मेरो एकदम जिउ चिलायो भन्यो, सातको बच्चा हो, जिउ चिलायो भनेर रोयो, अनि फेरि पेट दुख्यो भनेर पनि बच्चा, यसरी हामीले लगभग प्रयोग गर्छौँ। टाढाको छ भने पेसारसँग म पुर्याउन पठाउँछु, नजिकको छ, उसको ठुलो भाइ बहिनी छ भने भाइ बहिनीले पुर्याएर आउँछ। यो सापुरुवा, गणेनपुरा, यो नजिक मनोपुरा, यस्तो बच्चाहरूलाई हामीले लगभग म पुर्याएर त्यसरी व्यवस्था गरेर पनि घरमा पठाउने हामीले गरेछौँ। यहाँ गर्मीले गर्दा भोमिट हुने, अब सामान्य औषधि प्राथमिक उपचार त हामीसँग छ, नभएको होइन, तर पनि बच्चाले बिहान केही नखाएर आइदिएको हुन्छ, त्यसरी खाली पेटमा खुवाउन पनि हामीलाई समस्या भयो।
10: अब यति गर्मीमा पानीको लागि मना गरे भने पनि हामीलाई गाह्रो हुन्छ। अहिले नि बच्चाहरू दिउँसोदेखि नै म्याडम टाउको दुख्न लागेछ, घर जान्छौ, अब हामीले यदि रोके भने फेरि समस्या हुन्छ, अहिले यही केही भयो भने कसले जिम्मेवारी लिन्छ?
6: सामुदायिक विद्यालयको गुणस्तरमाथि सधैँ प्रश्न उठ्ने गरेको छ, तर शिक्षकहरू भन्छन् गुणस्तरीय शिक्षाका लागि पठन पाठनको वातावरण पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ। श्री माध्यमिक विद्यालय शाहपुरवाका विज्ञान शिक्षक उमेश चौधरी,
11: यदि वातावरण नै त्यस्तै छ, कोलाहलपूर्ण छ, अनि त्यसपछि गर्मीले सटाइरहेको अवस्था छ भनेपछि यस्तो अवस्थामा पढाउन र पढ्न दुइटै कठिन छ।
6: टिनको छानामा एक कक्षा कोठाको आवाज अर्को कोठासम्म सुनिन्छ। बर्खायाममा पानी पर्दा टिनको पापाले ठूलो आवाज निकाल्ने भएकाले पढ़ाईमा थप अवरोध हुने शिक्षकहरू बताउँछन्। तापक्रम घटाउने उद्देश्यले केही विद्यालयमा स्थानीय सरकारले टिनमुनि जिप्सम राखेको छ, तर नेपालगंजको गर्मीमा त्यो पनि प्रभावकारी नभएको शारदा आधारभूत विद्यालयका शिक्षक धर्मराज जोशी बताउनुहुन्छ।
12: केही न केही त हदमा त्यसले छेका छ, होइन? नेपालगंज जिप्सनको काम छैन, पहाडतिर हो त्यो चाहिँ, होइन? अब हावासा चल्ने ठाउँमा यहाँ त अब त्यतिकै जति 42-43 डिग्रीको गर्मीमा बच्चा बच्ची बस्नु परेको छ। अब तत्काललाई जे होस् गुजरात चलिरहेको छ, होइन? वास्तविक चाहिँ छैन।
6: डुडुवा चारको श्री माध्यमिक विद्यालय शाहपुरुवामा विद्यार्थीको अनुपातमा फ्यानको समेत अभाव छ। भएका फ्यानको हावा सबै विद्यार्थीहरूसम्म पुग्दैन।
13: त्यो टिनमा पानी परेपछि पटपट हुन्छ, आवाज हुन दिन्छ, दिँदैन। यताको आवाज उता जान्छ, उताको आवाज यता हुन्छ।
14: यो क्लासको पछाडि सिटमा बस्नु हुँदो रहेछ, हावा कतिको आउँछ?
15: आउन
14: हावा आउन कतिको गर्मी हुन्छ?
15: धेरै गर्मी हुन्छ, टाउको दुख्छ, पेट दुख्छ, पंखा लगाइदिनु।
6: नेपालगंज उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाले टिनको छानामा जिप्सम राखेर तापक्रम घटाउने प्रयास गरिएको र 3 वर्ष यता टिनका भवनहरू नबनेको बताउनु भएको छ।
16: शिक्षा विभागले नै डिजाइन गरेर जिल्ला शिक्षा कार्यालय हुँदाखेरि नै बनेका धेरै जसो भवनहरू त्यो किसिमका छन्। ती भवनहरूमा पनि हामीले अहिले फल सिलिङ गरेर गर्मी कम कसरी गर्न सकिन्छ भन्नेतिर हामी लागिरहेका छौँ। जस केही वर्षदेखि हामीले त्यो टिनका छाना भएका भवनहरू बनाएका छैनौ,
6: तर यसलाई दीर्घकालीन नीति बनाउने काम अझै हुन सकेको छैन। जनप्रतिनिधिहरू सुविधा सम्पन्न भवन र एसीमा बसिरहेका बेला निम्न आय भएका परिवारका बालबालिका भने अझै टिनको छानामुनि गर्मीसँग संघर्ष गर्दै पर्न बाध्य छन्।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। गर्मी मौसममा हैजा संक्रमणको जोखिम
17: त्यो यति मिनटमा हुन्छ कि अब त्यो बिरामीले रोक्नै सक्दैन र सँगसँगै बान्धा भइदिन्छ र मानिस बिहोस हुने सक्ने सम्भावना हुन्छ।
0: बालबालिकाको प्रश्नमा डाक्टरको जवाब सहित हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
18: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
19: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
20: क्लासिक टेकको वाईफाई 6 राउटर नाम 1 कॉमन 1 शक्तिशाली 4 एन्टेनामा वाइड कवरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब प्रस्तुत छ सम्वाद श्रृंखला हाम्रो पालो।
21: नमस्कार, म सन्तोष। सम्वाद श्रृंखला हाम्रो पालोमा तपाईँलाई स्वागत छ। आज हामी हाम्रो पालोको 305 खण्डमा छौं। गर्मीको समयमा हैजा संक्रमणको जोखिम बढ़ने चिकित्सकहरू बताउँछन्। विशेष हैजाका कारण 5 वर्ष मुनिका बालबालिका अझ बढ़ी जोखिममा पर्दछन् भने सुरक्षित खानेपानी, सरसफाई र स्वास्थ्य सेवामा पहुँच कम भएका क्षेत्रमा पनि यसको जोखिम रहेको डाक्टरहरू बताउँछन्। आजको हाम्रो पालोमा हैजा संक्रमण र यसबाट बच्ने उपायबारे बालबालिका र अभिभावकको प्रश्नमा विज्ञको जवाब प्रस्तुत गर्नेछौ। सवालको जवाब दिँदै हुनुहुन्छ सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन।
1: नमस्कार, मेरो नाम निरज हो। अहिले गर्मीमा लाग्ने रोग मध्ये एक हैजा पनि हो। झाडा पखाला र हैजामा के फरक हुन्छ?
17: हैजाको लक्षण र तपाईँ यो अरू झाडा पखालाको लक्षणमा खासै त्यस्तो होइन, तर फरक कहाँ आइपुग्छ भन्दाखेरि अरू झाडा पखालाले त्यति कडा छिटो बिरामीको मृत्यु समेत हुने गरी चाहिँ गर्दैन, यद्यपि गर्छ तर यति छिटो छोटो समयमा नि त्यस्तो गर्छ भने कमै प्रतिशतमा देखिन्छ। तर हैजामा चाहिँ यदि केही गरी लक्षण देखेर कडा रूपमा यो प्रस्तुत भइसकेपछि त्यो व्यक्तिको चाहिँ केही घटना पनि मृत्यु हुन सक्ने सम्भावना हुन्छ यदि केही गरी उपचार पाएन भने। यो अरू झाडा पखाला ब्याक्टेरियाबाट हुने या प्रोटोजोवाबाट अरू कीटाणुबाट हुने भन्दा यो अलिक बेग्लै मानेमा चाहिँ हामीले चिन्हलाई खासै त्यति गाह्रो पर्दैन। र अर्को कुरा चाहिँ दिशाको जुन प्रकृति छ यो पुरै चौलानी जस्तो यो जुन भात हामीले चामल सफा गर्दा जुन माड देखिन्छ त्योसँग ठ्याक्कै मिल्न जान्छ र त्यो यति युनिट मिनेटमा हुन्छ कि अब त्यो बिरामीले रोक्नै सक्दैन र सँगसँगै बान्धा भइदिन्छ र मानिस बिहोस हुने सक्ने सम्भावना हुन्छ।
4: नमस्कार, मेरो नाम डार्विन हो। हैजाको संक्रमण कसरी हुन्छ,
17: यो फैलिरहेछ कसरी भन्ने एउटा प्रश्नमा चाहिँ हामीले यो पानीको माध्यमबाट बढिसकेको छ। यद्यपि खानेबाट पनि सर्छ तर पानीबाट छिटो धेरै मानिसहरूले एकैचोटि चाहिँ त्यसलाई उपभोग गर्नु भएको हुनाले र अति आवश्यक भएको हुनाले पानीबाट सरिरहेछ। र यसको अर्को कारण चाहिँ बर्सातको समय पनि हो, जहाँ चाहिँ बर्सातको समयमा मूल स्रोत जहाँ पानी छ त्यहाँ चाहिँ मिसिन गएर सम्भावना बढी हुन्छ। तर मैले सुने अनुसार अब इनारको पानीमा पनि देखियो रे भन्ने सुनेको छु मैले। अब रह्यो जति पनि किनेर खाने पानीहरू अब कहाँबाट ल्याउँदैछ, कसरी वितरण गर्दैछ, कसले वितरण गर्दैछ, यो खालको चाहिँ अनुगमन कतैबाट म देख्दिनँ। र जबसम्म त्यो त्यति राम्रोसँग थाहा हुँदैन तबसम्म चाहिँ यही ठाउँबाट यसरी नै आयो भन्न त सकिँदैन। तर फैलिरहेको कसरी छ भन्दा यो अस्वस्थ पानी र खानेकुराबाटै फैलिरहेको छ।
22: नमस्कार, मेरो नाम सृष्टि हो। हैजाको संक्रमणबाट कसरी बस्ने?
17: सजिलो छ, केही पनि गाह्रो छैन। यसलाई केही गरी चाहिँ एकचोटि बोइल गरिदिनु भयो भने सबै काम सकिन्छ। पानीलाई बोइल गरेर खानु पर्यो, उमालेर खानु पर्यो। किन भन्दाखेरि फिल्टरको पनि एउटा छ रोल चाहिँ, तर फिल्टर कस्तो कसरी चलाएको छ त्यो हामीलाई थाहा छैन। अर्को एउटा राम्रो उपाय भनेको पक्का यो क्लोरिन या पिओस जे हुन्छ त्यो हालेर शुद्धिकरण गर्ने चिज हालेर खानु सकिन्छ। तर त्यो देख्नु पर्यो या विश्वस्त हुनु पर्यो कतिबाट हालेछ कि छैन या आफैले हाल्नु पर्यो उपभोग गर्नुभन्दा अगाडि। तर सबैभन्दा सजिलो ठ्याक्कै सजिलोसँग गर्न सकिने भनेको त्यसलाई एकचोटि भुकलुक उमालिदिनु पायो भने यो हैजाबाट मात्र होइन झाडा पखाला गर्ने अरू किटाणु लगायत जन्डिस हेपाटाइटिस त्यसपछि टाइफाइडका यो सबै किटाणुहरू मर्छ। यो त यति यति राम्रो यो तरिका हो कि अरू पनि यो समयमा सर्न सक्ने फैलिन सक्ने रोगहरूबाट हामी सजिलोसँग बच्न सक्छौँ। कुरो के छ भन्दा तपाईँले सोधे जस्तै यो जारको पानीमा चाहिँ सबैभन्दा बढी विश्वास देखियो मानिसहरूको र यो सफा र शुद्ध हुन्छ भन्ने एक प्रकारको भयो। तर उहाँहरूमा एउटा ज्ञान के रहिरहेछ देखेन जस्तो लाग्यो, अलिक भुलचुक भयो जस्तो लाग्छ भन्दाखेरि अलिक स्थापित कम्पनीको राम्रो ब्रान्डको पानी मैले खाइरहेछु कि या जथाभावी कसैले चाहिँ पानी कतैबाट हाल्दैछ त्यसलाई नै प्याक गरेर पठाएको छ हो त्यो छुट्याउन नसकेको हुनाले यस्तो भएको कि जस्तो लाग्छ। हैजा संक्रमण भएपछि 80% जति मानिसमा यो संक्रमणै थाहा हुँदैन, सामान्य या लक्षणविहीन हुन्छ। सामान्यले त घरमा बसेर औषधि खाएर पनि ठिक होला, तर लक्षण नदेखेका व्यक्तिहरू के गरे यस्ता प्रभावित क्षेत्र जहाँ चाहिँ बाढी प्रभावित क्षेत्र होला या भूकम्प प्रभावित क्षेत्र जुनै पनि जहाँ धेरै मानिसहरू बसेको हुनसक्छ त्यस्तो ठाउँमा गएर यस्ता व्यक्तिहरूलाई थाहा नपाई नपाई भनौँ न संक्रमणहरू फैलाउन सक्ने सम्भावना डर मैले त्यहाँनिर देखेको र यसको लागि त अब मैले त यही गर्नुपर्छ भन्ने छैन। तर मेरो आह्वान भनेको चाहिँ अब तपाईँहरू कोही यसरी बसिराख्नु भएको छ स्रोतहरू एउटै प्रयोग गरिराख्नु भएको छ भने कम्तीमा पनि एकचोटि बोइल गरिदिनुहोस्, समाधान त्यही नै छ। र अहिले तत्कालको लागि चाहिँ सबैभन्दा उत्तम उपाय भनेको अलिक विश्वासशील हो आफ्नै आँखा अगाडि देख्ने भनेको त एकचोटि बोइल गरेर राम्रो हुन्छ।
21: कुनै पनि संक्रामक रोग वा विपदका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न जिज्ञासा गुनासा वा विचार तपाईँको आवाजमा रेकर्ड हुने हाम्रो आईभीआर नम्बर 01-5264-6 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौंला। साझा खबरमा हाम्रो पालो आजलाई यति, अब तपाईँको पालो।
23: सरकारले आइतबारको विधा खारेज गर्न गरेको भन्ने हल्ला भ्रामक भएको बताएको छ। संसदको गतिरोध अन्त्यका लागि संवादबाट समाधान खोज्न सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनैतिक दलका प्रमुख सचेतकहरूको बैठक आह्वान गर्नुभएको छ। संघीय र प्रदेश सभाका सांसदहरूले औपचारिक रूपमै व्यक्तिगत सहयोगी कर्मचारी स्वकीय सचिवको माग गरेका छन्। अब निजामती कर्मचारी र अवकाश प्राप्त कर्मचारीले प्रदेश स्तरमै निजामती कर्मचारी अस्पतालको सेवा पाउने भएका छन्। युक्रेन र बेलायती राष्ट्र प्रमुखबीच छलफल भइरहँदा रूसले विभिन्न स्थानमा ड्रोन आक्रमण गरेको छ र नेपालले एसियाली खेलकुद छनौट क्रिकेट प्रतियोगिताको उपाधिका लागि हङकङसँग खेल्ने भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 25 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: उच्च गति, भरपर्दो कनेक्टिविटी र बलियो नेटवर्क द्वारा संचालित सीमलेस ब्राउजिंग र स्ट्रीमिंग का लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधि को नेपालमा पहिलो पटक वर्ल्ड क्लास इंटरटेनमेंट को आईपीटीवी सेवा प्रदान करने डिश होम इंटरनेट नेपालको एकमात्र नेक्स्ट जेनरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन।
4: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
5: अहिले रातिको ठिक 8 बज्यो।

0: थाहासन छ नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा कृष्ण शर्मासँगै अप्सरा बोहराको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: भारत भ्रमण सकेर परराष्ट्र मन्त्री खनाल स्वदेश फिर्ता, भ्रमणले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाएको दावी।
0: सदनको कार्यसूचीबारे छलफल गर्न सभा मुखर्टियालद्वारा प्रमुख सचेतकहरूको बैठक आह्वान, माग सम्बोधन नभए संसद अवरूद्ध गर्ने प्रतिपक्षको संकेत।
1: निजामती कर्मचारीले अब प्रदेश स्तरकै अस्पतालबाट उपचार सेवा पाउने, स्वास्थ्य बीमा कार्यक्रम सरकारी कर्मचारीका लागि बाध्यकारी बनाइने।
0: इरानका दुई ड्रोन खसालेको अमेरिकी सेनाको दावी, आक्रमणता विरूद्ध रक्षात्मक कार्यवाहीका लागि सधैँ तयार रहेको भनाई।
1: र एसियन गेम्स छनौटको उपाधिका लागि नेपालले हङकङको सामना गर्ने।
2: मार्बलका सीपीपीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीपीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन।
4: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। भारत भ्रमण सकेर परराष्ट्र मन्त्री शिशिर खनाल स्वदेश फर्किनु भएको छ। 3 दिने भारत भ्रमण सकेर परराष्ट्र मन्त्री खनाल आज स्वदेश फर्किनु भएको हो। खनालले आफ्नो भारत भ्रमणले नेपाल भारत द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाएको दावी गर्नुभएको छ। स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले नेपाल र भारत बीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण भएको जिकिर गर्नुभयो। नेपाल भारतको सीमा सम्बन्धी समस्या कूटनैतिक माध्यमबाट र संयन्त्र मार्फत सुल्झाउनु पर्नेमा आफूले जोड़ दिएको उहाँले सुनाउनुभयो। सीमा लगायतका द्विपक्षीय समग्र विषयमा कुरा भएको उल्लेख गर्दै उहाँले दुवै पक्षको फिल्ड सर्वेले काम गरिरहेको जानकारी दिनुभयो।
5: ऐतिहासिक प्रमाणहरूको आधारमा सीमाका विषयहरूलाई कूटनैतिक माध्यमबाट समाधान गर्न सक्छौ, गर्नुपर्छ भन्ने कुरा हामीले स्पष्ट ढंगले राखेका छौं र नेपालको सरकार आफूलाई सक्षम मान्छ वार्तामा बसेर आफ्ना कुराहरू स्पष्ट ढंगले राख्न र आफ्ना तर्कहरूको आधारमा हामी हाम्रा बीचमा रहेका हरेक खाले समस्याहरू समाधान गर्न उत्सुक छौं, तयार छौं भन्ने कुरा मैले भारत
0: भ्रमणको समयमा नेपालको सन्तुलित, स्वतन्त्र र बहुआयामिक परराष्ट्र नीतिलाई थप सशक्त ढंगले अभिव्यक्त गर्ने अवसर प्राप्त भएको उहाँको भनाई छ। भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरको निमन्त्रणामा उहाँ भारत भ्रमणमा जानुभएको थियो। भारत भ्रमणका क्रममा उहाँले भारतीय विदेश मन्त्रालयको प्रतिनिधिमण्डलको टोलीसँग भेटघाट गर्नुभएको थियो। त्यस्तै उहाँले कूटनीतिक भेटघाट पनि गर्नुभएको थियो।
1: सभामुख डोलप्रसाद अर्यालले भोलि बिहानका लागि प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक बोलाउनु भएको छ। प्रतिनिधि सभा कार्य संचालन नियमावली नयाँ आएपछि पुरानो कार्य व्यवस्था परामर्श समिति स्वत विघटन भएको र नयाँ समिति नबनेकाले सदनको कार्यसूचीबारे छलफल गर्न सभामुख अर्यालले सदनमा प्रतिनिधित्व गर्ने दलका सचेतकहरूको बैठक बोलाउनु भएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताउनुभयो। प्रवक्ता गिरीले उक्त बैठकमा प्रतिनिधि सभाको भोलिको बैठक सञ्चालनका विषयमा पनि दलहरूबीच छलफल हुने जानकारी दिनुभयो। विपक्षी दलहरूले भने जेठ 17 गतेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन शाहले नेपालले पनि भारतको भूमि मिचेको भन्दै दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनु पर्ने र माफी माग्नुपर्ने माग राख्दै सदनमा अवरोध गर्दै आएका छन्। नेपाली कांग्रेसका प्रमुख सचेतक वासुनाथ थापाले पनि सोही अडान दोहोर्याउँदै आफ्नो माग सम्बोधन नभएसम्म भोलिको प्रक्रिया पनि अगाडि बढ़न नसक्ने बताउनुभयो।
6: प्रधानमन्त्रीज्यूले बोल्नु भएको जुन भारतको जग्गा पनि हाम्रो नेपालले मिचेको छ भन्ने जुन कुरा उहाँले बोल्नुभयो, यो कुन आधारमा बोल्नुभयो भनेर आएर सदनमा स्पष्ट दिनुपर्छ। उहाँले हामीले उहाँको राजीनामा मागे पनि छैन, उहाँले माफी माग्नुपर्छ भन्ने पनि छैन, होइन उहाँले आएर स्पष्टीकरण माग्नुभयो भने भोलिबाट सदन सुचारू हुन्छ, दिनु भएन भने फर्दर त भोलि हजुरलाई थाहा भइहाल्छ।
1: यस्तै नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले पनि सभामुख अर्यालको कार्यशैली र प्रधानमन्त्रीको आपत्तिजनक अभिव्यक्ति प्रति रोष व्यक्त गर्दै प्रतिपक्षको माग सम्बोधन नभएसम्म भोलिको संसद बैठकमा पनि विरोध कायमै रहने बताउनुभयो।
7: प्रधानमन्त्री डे बाई डे यसरी चाहिँ गैर जिम्मेवार अराजक बन्ने जनमतको उपेक्षा गर्ने र मजाक गरिरहनु भएको छ शासनप्रति जनताप्रति देशप्रति विषयहरू छन् भने अर्कातिर चाहिँ अब प्रतिनिधिसभा नियमावली पनि चाहिँ अस्ति सभामुखले जबरजस्ती चाहिँ पेलेर पास गर्नुभएको छ जुन अहिलेसम्मको संसदीय अदालतमा कहिले भएको थिएन त्यस्ता गम्भीर विषयहरू छन् त्योहरूमा पनि कुनै छलफल छैन त्यसो भएको हुनाले हामी विपक्षीहरूसँग पनि छलफलमै छौँ नेकपा एमाले र सम्पूर्ण विपक्षीहरू हाम्रो मुद्दामा हामी अडिक छौँ निरन्तर रूपमा छलफलमा पनि जान्छौँ सभामा पनि जान्छौँ तर हामी विरोध सशक्त बनाउँछौँ
1: संसद बैठक बोलाइएको छ दिन बितिसक्दा पनि औपचारिक छलफल अघि नबढ़ाई बैठकै दिन भोलि बिहान मात्रै परामर्शका लागि समय तय गरिनुलाई लिएर प्रश्न उठ्न थालेको छ विपक्षी दलहरूले लगातार सदन अवरूद्ध गरिरहेका बेला बीचका दिनहरू संवादविहीन जस्तै बनेका थिए अन्तिम समयमा मात्रै बैठक बोलाइनुले संसदको संचालनप्रति राजनैतिक दलहरू गम्भीर नभएको टिप्पणी समेत हुन थालेको छ यदि भोलि बिहानको छलफल निष्कर्षविहीन भए प्रतिनिधि सभाको बैठक फेरि प्रभावित हुने सम्भावना पनि कायमै छ
0: अब निजामती कर्मचारीहरूले प्रदेश स्तरमै निजामती कर्मचारी अस्पतालको स्वास्थ्य उपचार सुविधा पाउने भएका छन् भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारी अस्पताल सिभिल अस्पताल काठमाण्डुको सेवा प्रदेश स्तरसम्म विस्तार गर्ने नीति अनुसार प्रदेश अस्पतालहरूबाटै कर्मचारीलाई स्वास्थ्य सेवा उपलब्ध गराउन लागेको हो काठमाण्डु उपत्यका बाहिर कार्यरत तथा बसोबास गर्ने निजामती कर्मचारी अवकाश प्राप्त कर्मचारी र आश्रित परिवारहरूको सहजताका लागि प्रदेशमै स्वास्थ्य सेवा पुर्याउन लागि सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जानकारी दिनुभयो मन्त्रालयका अनुसार निजामती कर्मचारी अवकाश प्राप्त निजामती कर्मचारी तथा उनीहरूको आश्रित परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज सुलभ र पहुँचयोग्य रूपमा उपलब्ध गराउने उद्देश्यले प्रदेश अस्पतालहरूसँग सम्झौता शुरू भएको छ पहिलो चरणमा मधेस प्रदेशका लागि नारायणी अस्पताल वीरगंज पर्सा र बागमती प्रदेशका लागि भरतपुर अस्पताल चितवनबाट निजामती कर्मचारीले निजामती अस्पताल काठमाण्डुबाट पाउने छूट तथा सहुलियत सहित स्वास्थ्य सेवा पाउने भएका छन् आज मन्त्रालयले दुई अस्पतालसँग सम्झौता गरेसँगै भोलिबाटै सेवा शुरू हुनेछ सेवा प्राप्त गर्न निजामती कर्मचारी वा अवकाश प्राप्त निजामती कर्मचारीले निजामती कर्मचारी अस्पतालबाट जारी भएको आधिकारिक परिचय पत्र साथमा हुनुपर्नेछ
1: सरकारले आगामी साउनदेखि सरकारी कर्मचारीलाई पनि स्वास्थ्य बीमा कार्यक्रम बाध्यकारी बनाउने भएको छ आज पत्रकारहरूसँग भएको छलफलमा स्वास्थ्य सचिव डाक्टर विकास देवकोटाले आउँदो साउनदेखि स्वास्थ्य बीमा कार्यक्रममा राष्ट्र सेवा कर्मचारीहरूलाई आबद्ध गराउन कसरी बाध्यकारी बनाउने भन्नेतर्फ स्वास्थ्य मन्त्रालयको ध्यान केन्द्रित भएको बताउनुभयो उहाँले स्वास्थ्य बीमा सुधार सरकारको प्राथमिकतामा परेकै कारण अघिल्लो वर्षको तुलनामा यस वर्ष दोब्बर बजेट छुट्याइएको समेत दावी गर्नुभयो
8: साउन एक गतेदेखि कसरी क्याबिनेटमा लगेर हुन्छ कि कसरी सबैलाई गर्ने होला त्यो कुरा चाहिँ म राख्छु कहीँ न कहीँबाट भनेर भनिरहेको थिएँ त्यो तपाईँहरूले चाहिँ कसैले यहाँ भन्नुभएको छ त्यस कारणले त्यो बीमा सुधारको लागि एउटा ठूलो तत्त्व हो सरकारको प्रायोरिटी छ भन्ने कुरा दोब्बर गराएर सरकारले देखाएको छ यानि कि चालु आर्थिक वर्षलाई छोड्ने हो भने विगत वर्षहरूमा 7.5 अरब हुन्थ्यो आगामी वर्षमा 15 अरब विनियोजन भएको छ त्यो भन्नुको मतलब हाई प्रायोरिटीमा छ
1: यति बेला स्वास्थ्य बीमा कार्यक्रम गम्भीर आर्थिक संकटमा परेको छ अस्पतालहरूलाई 18 अर्ब रूपियाँ भन्दा माथि रकम भुक्तानी गर्न बाँकी रहेको छ आर्थिक संकट टार्नकै लागि निजी सेवा प्रदायक अस्पतालहरूमा आकस्मिक बाहेक सबै प्रकारका सेवा बन्द गरिएको छ यसअघि स्वास्थ्य बीमा मार्फत उपलब्ध हुँदै आएको ओपीडी सुविधालाई खुम्च्याएर 25,000 झारिएको छ भने टिचिङ लगायतका देशका ठूला सरकारी अस्पतालले नै भुक्तानी नपाएपछि बीमा कार्यक्रम मार्फत प्रदान हुँदै आएको सेवा बन्द गरेका छन् स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि सरकारले विशेष जोड़ दिइरहेको बताउनु भएको छ उहाँले समग्र स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधानका प्रयास र आगामी योजनाका कामलाई प्रभावकारी बनाउन आफूहरू केन्द्रित रहेको बताउनुभयो
9: मेन टार्गेट भनेकै सही मुद्दा थियो सही मुद्दालाई कसरी कम्प्लिट गर्ने हाम्रो स्ट्रेन्थहरू के छ हामी सबैले बुझेको छौँ र यसलाई चाहिँ आत्मसात गर्दै हामी पक्कै पनि अगाडि बढ्नेछौँ
0: नेपाल परिवेशमा प्रधानमन्त्री बालिन्द्र शाहको व्यङ्ग्यात्मक पोस्टर लिएर चरको आलोचना लगायतका थप समाचार बाँकी नै छन् सुन्दै गर्नुहोला
10: मोबाइल नम्बर परिवर्तन भएमा वित्तीय सेवा प्रदायकलाई समयमै जानकारी गराउन नभुलौं ब्याङ्क तथा वित्तीय संस्थाले प्रदान गर्ने मोबाइल ब्याङ्किङ इन्टरनेट ब्याङ्किङ र भुक्तानी सेवा प्रदायकले प्रदान गर्ने वालेट जस्ता सेवाहरू तपाईँले दर्ता गराउनु भएको मोबाइल नम्बर वा इमेलसँग आबद्ध गरिएका हुन्छन् जसमा तपाईँको खाता सम्बन्धी महत्वपूर्ण विवरणहरू जोड़िएका हुन्छन्। त्यसैले कुनै पनि कारणवश तपाईँको मोबाइल नम्बर वा इमेल ठेगाना परिवर्तन भएको अवस्थामा सम्बन्धित वित्तीय सेवा प्रदायकलाई जानकारी गराउनु पर्दछ। आफ्नो मोबाइल फोन हराएको, चोरी भएको वा नम्बर परिवर्तन भएको अवस्थामा सोको जानकारी सम्बन्धित वित्तीय सेवा प्रदायकलाई समयमै नगराए तपाईँको खाता सम्बन्धी महत्वपूर्ण विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने जोखिम रहन्छ। तसर्थ जुनसुकै कारणले आफ्नो मोबाइल नम्बर परिवर्तन भएमा यथाशीघ्र सम्बन्धित वित्तीय सेवा प्रदायकलाई जानकारी गराउनुहोस् र आफ्ना महत्वपूर्ण वित्तीय विवरणहरू सुरक्षित राख्नुहोस्। मोबाइल मार्फत वित्तीय सेवा प्रयोग गर्दा आफ्नै नाममा दर्ता भएको सिम कार्ड र आधिकारिक एप्लिकेशन मात्र प्रयोग गरौं। नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा, फोन नम्बर 01-5799-605, गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
11: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टार्क लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: हामी थाह संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा गरेको एक व्यङ्ग्यात्मक पोस्टलाई लिएर चर्को आलोचना हुन थालेको छ। प्रधानमन्त्री शाहले गैराती फेसबुकमा मलाई पनि राजदूत बन्न मन छ, प्रधानमन्त्रीको नम्बर छ भने यसो दिनुहोस् न भनेर लेख्नुभएको थियो। यसैलाई पदीय मर्यादा, प्रशासनिक जिम्मेवारी र सामाजिक सञ्जाल प्रयोगसँग जोडेर अहिले आलोचना भइरहेको छ। सत्तापक्ष यस विषयमा मौन देखिएको छ भने प्रतिपक्ष दलहरूले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिमाथि प्रश्न उठाएका छन्। एक सामग्री सहकर्मी माधव तिमल सेनाबाट।
12: प्रधानमन्त्री शाहको उक्त पोस्टलाई धेरैले हालै चर्चामा आएको उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्कर कर्णको राजदूत बन्न चाहेको सन्देश प्रकरणसँग जोडेर हेरेका छन्। जानकारहरूले भने राज्य सञ्चालन स्थापित पद्धति, संस्थागत प्रक्रिया र गोपनीयताको आधारमा चल्नुपर्ने भए पनि पछिल्लो समय सामाजिक सञ्जालमा हुने हल्का टिप्पणी र व्यङ्ग्यले प्रशासनिक अनुशासन तथा संस्थागत संस्कृतिलाई कमजोर बनाउने खतरा बढेको बताएका छन्। दलहरूले पनि प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर विरोध जनाएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका महामन्त्री गुरूराज घिमिरेले प्रधानमन्त्रीलाई बोल्नु अघि गम्भीर बन्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रको सामाजिक जीवन, अन्तर्राष्ट्रिय सम्बन्ध र आर्थिक क्षेत्रमा समेत असर पार्ने भएकाले जिम्मेवार अभिव्यक्ति आवश्यक हुने उहाँको भनाइ छ।
13: प्रधानमन्त्रीले कुनै पनि विषयमा बोल्दाखेरि 10 पटक सोचेर बोल्नुपर्छ। प्रधानमन्त्रीजीले बोलेको कुराको राष्ट्रको जीवनमा गामी प्रभाव हुन्छ, सामाजिक जीवनमा, अन्तर्राष्ट्रिय सम्बन्धमा यसले चाहिँ बहुआयामिक प्रभाव पार्छ। प्रधानमन्त्रीको बोली नीति बन्छ र जनताको नियति बन्छ। प्रधानमन्त्रीको बोली भनेको राष्ट्रको नीति हो, राष्ट्रको नीति जनताको नियति बन्छ। त्यसो भएको हुनाले बोल कुरामा परिपक्वता, सुझबुझ देखाउनु पर्छ, प्रधानमन्त्रीलाई ख्याल सट्टा गर्ने कुनै पनि।
12: अर्को विपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्रीको शैली गैर जिम्मेवार भएको टिप्पणी गर्नु भएको छ। संसद अवरूद्ध रहेको, सीमा सम्बन्धी विषय र आर्थिक चुनौती जस्ता गम्भीर मुद्दा कायम रहेका बेला प्रधानमन्त्री सामाजिक सञ्जालमा मजाक र व्यङ्ग्यमै केन्द्रित देखिनु दुःखद भएको उहाँको भनाइ छ।
7: र आफ्नो जिम्मेवारी के हो, आफ्नो काम कर्तव्य के हो र आफ्नो पदीय मर्यादा नबुझेको चाहिँ भन्ने बुझिन्छ प्रधानमन्त्रीले। कामको एकातिर कुम्लोबोकीतिर भने जस्तो एकातिर संसद 5-7 दिनदेखि अवरुद्ध छ, त्यस विषयमा कुनै चासो छैन। अर्कातिर त्यसका विरूद्धमा देशद्रोही राष्ट्रघाती अभिव्यक्ति दिएका छन् संसदबाट, त्यसबारेमा कुनै चिन्ता छैन। अर्कोतिर अब बजेटका पनि करका दरहरू हेरफेर गरिएका, यत्रो इभी गाडीहरू ल्याएर जाने, यहाँ 2000 भन्दा बढी घोटाला कमिसन घुसको कुरा छ, त्यसबारेमा कुनै चासो चिन्ता छैन। उहाँले बडो रमाइलो मजाक भइरहेका छ, गैर
12: राजनीतिक विश्लेषक भूमाराम खनालले प्रधानमन्त्री पदको गरिमा कमजोर हुने खालका अभिव्यक्ति सार्वजनिक हुनु चिन्ताजनक भएको टिप्पणी गर्नुभएको छ। प्रधानमन्त्री जस्तो जिम्मेवार पदबाट आउने अभिव्यक्तिले राज्य संयन्त्रप्रतिको विश्वास र संस्थागत संस्कृतिमा असर पार्ने उहाँको भनाइ छ।
14: अनि यो प्रधानमन्त्री भन्ने पद त भाँडाकुटी खेले जस्तै भयो नि यस्तो. यो त एकदमै गैर जिम्मेवार अभिव्यक्ति हो नि. त्यस्तो खालका त अभिव्यक्तिहरू प्रधानमन्त्रीबाट आउनु भनेको यो प्रधानमन्त्रीको पदको त्यो गरिमा कहाँ चाहिँ खस्क्यो भन्ने चाहिँ अर्थ लाग्छ अहिले होइन. उनको जुन विगतमा चाहिँ देखिँदै आएको होइन त्यस्ता अभिव्यक्तिहरू, त्यसैको निरन्तरता नै छ क्या त्यो चाहिँ.
12: यस विषयमा सत्तारूढ दल रासोपाका नेताहरूसँग प्रतिक्रिया लिन खोज्दा अधिकांशले बोल्न चाहेनन्. केहीले आफूलाई जानकारी नभएको भन्दै प्रतिक्रिया दिनबाट पछि.
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपामा आन्तरिक विवादका कारण महोत्तरी र धनुषा जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ. महोत्तरीमा पार्टी सभापति शुभम यादवले निर्वाचनमा भाग लिन नपाउने भएपछि यादव समर्थकहरूले अधिवेशन अवरूद्ध गरेका थिए. विवाद समाधानका लागि विभिन्न चरणमा छलफल भए पनि सहमति हुन नसकेपछि अधिवेशन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको निर्वाचन संयोजक मनिष कुमार शाहले जानकारी दिनुभएको छ. यस्तै धनुषामा पनि रासोपाभित्रको विवाद अझै समाधान हुन सकेको छैन. जिल्लाध्यक्ष लक्ष्मेश्वर यादवमाथि मनोवानी ढंगले पार्टी सञ्चालन गरेको आरोप लगाउँदै असन्तुष्ट समूहले हिजो रातीदेखि पार्टी कार्यालयमा तालाबन्दी गरेको जिल्ला कार्य समिति सदस्य मिथु घिसिङले जानकारी दिनुभयो.
1: रासोपा महाधिवेशन विवादकै अर्को प्रसंग, बारा जिल्लाको कलैया उपमहानगरपालिकामा देखिएको विवाद पुनः सतहमा आएको छ. जेठ 17 गते सम्पन्न नगर अधिवेशनबाट बहुमतले निर्वाचित उमाशंकर रौनियार नेतृत्वको नगर समितिलाई पार्टीले मान्यता नदिने निर्णय गरेपछि विवाद थप सर्किएको हो. निर्वाचित पुरानै समितिलाई कायम गर्नुपर्ने माग सहित नेता तथा कार्यकर्ताहरू रासोपाको केन्द्रीय पार्टी कार्यालय वरस्थली स्थित घण्टीघरमा धरनामा बसेका हुन्. उनीहरूले पार्टीले गरेको पुनः निर्वाचनको निर्णय खारिज गर्नुपर्ने, आगामी दिनमा निष्पक्ष निर्वाचनको सुनिश्चितता गरिनुपर्ने लगायतका माग अघि सारेका छन्. धरनामा सहभागी कार्यकर्ताहरूले बहुमतबाट निर्वाचित समितिको निर्णय उल्ट्याइनु लोकतान्त्रिक अभ्यास विपरीत भएको आरोप समेत लगाएका छन्. उनीहरूले पार्टी नेतृत्वले विवाद समाधानका लागि पारदर्शी र न्यायोचित पहल गर्नुपर्ने बताएका हुन्. अहिले रासोपाको जिल्ला अधिवेशन चलिरहेका बेला पालिका अधिवेशन नै विवादित भन्दा निष्पक्ष नेतृत्व चयनको विषयमाथि नै आशंका उब्जिएको छ.
0: काठमाडौँको तारकेश्वर नगरपालिका 6 लोलाङ पयुटार बस्ने ईश्वरी भुजेलको हत्या गरेको आरोपमा थप 3 जनालाई प्रहरीले पक्राउ गरेको छ. भुजेलको हत्या आरोपमा उनका श्रीमान नेपाली ब्रो भनेर चिनिने 42 वर्षीय कुमार थापा सहित अन्य 3 जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढ़ाइएको प्रहरीले जनाएको छ. ईश्वरीको धारिलो हतियार प्रहार गरी यही जेठ 22 गते हत्या गरिएको थियो. हत्या आरोपमा मुख्य अभियुक्त उनका श्रीमान थापा मगर हिजै पालोजुबाट पक्राउ परेका थिए. घटनामा संलग्न रहेको अभियोगमा नुवाकोट 3 घर भई हाल तारकेश्वर बस्ने 26 वर्षका विक्रम थापा मगर, बालजु बस्ने 40 वर्षीय पूजन थापा र जुम्ला घर भई हाल गोकर्णेश्वर बस्ने 25 वर्षीय प्रतीक्षा आचार्यलाई पनि प्रहरीले पक्राउ गरेको हो. मृतक भुजेल नेपाली सेनामा कार्यरत थिइन्. सो घटनापछि माइती पक्षले दिएको जाहेरीका आधारमा अन्य 3 जनालाई पनि नियन्त्रणमा लिएर अदालतबाट 5 दिन थप म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिनुभयो.
1: पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद सुदन गुरूङले फेरि गृहमन्त्री बन्ने संकेत गर्नुभएको छ. आज रासोपा गोर्खाको पहिलो जिल्ला अधिवेशनमा उहाँले आफूमाथि लागेका आरोप गलत साबित हुने र आफूले सफाई पाउने बताउनु भएको हो. सांसद गुरूङले आफू फेरि गृहमन्त्री बनेमा 2 महिनासम्म तस्वीर खिच्नका लागि नआउन समेत अनुरोध गर्नुभएको छ.

0: नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दल स्पष्ट रूपमा दुई कित्तामा विभाजन भएसँगै चर्किएको शक्ति संघर्ष अन्तत मन्त्रीमण्डलमा भागबण्ड गर्ने सहमतिबाट टुंगिएको छ। प्रदेश सरकारमा रहेका कांग्रेसका मन्त्री र राज्य मन्त्री भने फेर्ने सहमति भएसँगै मन्त्री मुख्यमन्त्री समेत रहेका कमलबहादुर शाहले संसदीय दलको नेताबाट हटाउने मूल मागबाट असन्तुष्ट पक्ष पछि हटेको छ। यससँगै कांग्रेसबाट हाल सरकारमा रहेका आर्थिक मामिला मन्त्री बहादुर सिंह थापा, सामाजिक विकास मन्त्री मेघराज खड्का, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री शिवराज भट्ट, सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का तथा आर्थिक मामिला राज्यमन्त्री प्रकाश बहादुर बम फिर्ता हुने लगभग निश्चित छ। दलभित्रको असन्तुष्ट समूहलाई सरकारमा दुई मन्त्री र एक राज्यमन्त्री दिने तथा मुख्यमन्त्री शाह पक्षले एक मन्त्री र एक राज्यमन्त्री पाउने सहमति गरिएको छ। भागबण्ड अनुसार मन्त्री छनौटका लागि छलफल थालिएको छ। असन्तुष्ट पक्षको नेतृत्व प्रदेशसभा सदस्य दिवान सिंह विष्टले गर्दै आएका छन्। यो पक्षले पदम बहादुर शाही, मानबहादुर टावल, जुना दानी, तुलसी देवकोटा, गीता चौधरी, बेलबहादुर राणा मगर र ललिता सुनारले मन्त्री तथा राज्यमन्त्रीमा दावी गरिरहेका छन्। त्यसमा शाही, रावल र दानीको मन्त्री बन्ने सम्भावना रहेको बताइएको छ। मुख्यमन्त्री शाह पक्षले पनि मन्त्रीको नाम टुंगो लगाउन बाँकी रहेको बताइएको छ। मुख्यमन्त्री शाहले नाम टुंगो लगाउन छलफल जारी रहेको बताउनुभयो।
1: देशभर 18,000 बढ़ी बालबालिकामा कड़ा खालको कुपोषण भेटिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत परिवार कल्याण महाशाखाले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार देशभर 18,309 जना बालबालिकामा कड़ा खालको कुपोषण भेटिएको हो। 6 महिनादेखि 5 वर्ष मुनिका बालबालिकामा शीघ्र कड़ा खालको कुपोषण देखिएको छ। तथ्याङ्क अनुसार सबैभन्दा धेरै कुपोषणको समस्या मधेस प्रदेशमा देखिएको हो। मधेसका 2,83,308 जना बालबालिकामा गरिएको परीक्षण अनुसार 8,380 जनामा कड़ा खालको कुपोषण देखा परेको छ। सबैभन्दा कम गण्डकी प्रदेशका 662 जना बालबालिकामा कड़ा खालको कुपोषण भएको पुष्टि भएको परिवार कल्याण महाशाखाले जनाएको हो।
0: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले दुई दिने विदा नीतिबारे फेसबुक मार्फत सुझाव माग गर्नुभएको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ़ेको र आपूर्ति असहज भएपछि बालिन शाह नेतृत्वको सरकार गठन भए लगत्तै गएको गत चैत 22 गतेदेखि शनिबार र आइतबार गरी दुई दिन सार्वजनिक विदा दिने निर्णय कार्यान्वयनमा आएको थियो। यो व्यवस्था लागू भएपछि कतिपय स्थानीय तहले यसलाई अस्वीकार गर्दै साबिकै व्यवस्था अनुसार कार्यालयहरू सञ्चालन गरे पनि अधिकांश सरकारी कार्यालय र स्थानीय तहले यसको पालना गरेका थिए। तर आज मुख्यमन्त्री कार्कीले नै दुई दिन सार्वजनिक विदा दिने निर्णय कार्यान्वयन गर्ने वा हटाउने भन्नेबारे सरकारवालाहरूसँग सुझाव माग गरेपछि दुई दिने विदा कटौती हुने सम्भावना बलियो बनेको हो।
1: पूर्वाधार विकास मन्त्रालयले गरेको एक अध्ययन अनुसार देशभर विद्युतीय सवारी साधन ईभीको थप प्रवर्धनका लागि मुलुकभर कम्तीमा 10,000 चार्जिङ स्टेशन निर्माण गर्नुपर्ने देखिएको छ। मन्त्रालयले गरेको नेपालमा ईभी प्रवर्धनका लागि अवसर, चुनौती र सम्भावना सम्बन्धी अध्ययन प्रतिवेदनले मुलुकभर 10,000 चार्जिङ स्टेशन निर्माण गर्नुपर्ने जनाएको हो। सन् 2030 उक्त संख्यामा चार्जिङ स्टेशन निर्माण गर्न सकिएमा विद्युतीय सवारी साधनको प्रवर्धन उल्लेख्य रूपमा हुने प्रतिवेदनमा उल्लेख गरिएको छ। हाल देशभर कुल 1,000 चार्जिङ स्टेशन सञ्चालनमा छन्। अधिकांश स्टेशन विद्युतीय सवारी साधनका आधिकारिक विक्रेताले सञ्चालन गर्दै आएका छन्। अधिकांश स्टेशन काठमाडौँ, पोखरा र भरतपुर लगायतका मुख्य शहर क्षेत्रमा केन्द्रित छन्।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशीको कनेक्शन।
1: यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
2: हामी थाह संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहसंचार.com र थाहखबर.com पनि संसारभर सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। नेपालको प्राय पहाड़ी क्षेत्रमा बढ़ी पाइने काँडे भ्याकुर चरा पहिलो पटक मध्य प्रदेशमा पनि फेला परेको छ। समुद्री सतहदेखि 443 मिटर उचाइमा रहेको चुरे वन क्षेत्र पर्ने बारा जिल्लाको जितपुर सिमारा उपमहानगरपालिका 22 को दुधौरा खोला नजिकै फेला परेको हो। चराविद हठन चौधरी र सूरज बरालले चरा अवलोकनका क्रममा यही जेठ 21 गते दुधौरा खोलाको पूर्वी शाखा खोला किनारामा चराको अभिलेख गर्नुभएको नेपाल पंक्षीविद संघले जनाएको छ। उचाइका दृष्टिकोणले यो हालसम्मकै सबैभन्दा कम उचाइमा काँडे भ्याकुरको पहिलो अभिलेख गरिएको छ। नेपाल पंक्षीविद संघ र मिथिला वाइल्ड लाइफ ट्रस्टको संयुक्त सहकारीमा हाल मध्य प्रदेशका 8 जिल्लामा चरा सर्वेक्षणको काम भइरहेको छ। अब 12 जिल्लामा पनि चरा फेला परेसँगै यसको भौगोलिक फैलावट नेपालका 7 प्रदेशमा पुष्टि भएको छ।
2: लागू औषध ब्राउन सुगर सहित प्रहरीले आज 2 पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय उर्लाबारी मोराङबाट खटिएको टोलीले मोटरसाइकललाई चेक जाँच गर्ने क्रममा चालक उर्लाबारी 6 29 वर्षीय केशव श्रेष्ठको साथबाट 14 ग्राम 720 मिलिग्राम र पछाडि सवार उर्लाबारी 5 24 वर्षीय निश्चल गुरूङबाट को साथबाट 9 ग्राम 400 मिलिग्राम लागू औषध ब्राउन सुगर बरामद गरेको हो। लागू औषध सहित पक्राउ परेका दुवैजनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
3: बाँकेमा उल्लाखी सड़क विस्तार गर्न थालिएको छ। राप्ती सुनारी गाउँपालिका 3 स्थित नारायणपुरदेखि बाँके र दाङको सिमाना कुसुमपारी भवानीपुरसम्म सड़क विस्तार गर्न लागि उल्लाखी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगंजले जनाएको छ। कार्यालय प्रमुख लीलाबहादुर भण्डारीले राजमार्गको दाङ बाँके र बर्दिया खण्डको 75 किलोमिटर सड़क मध्ये करिब 36 किलोमिटर मार्गको ट्र्याक खोल्नुपर्ने र त्यसमा करिब 20 पुल निर्माण हुने बताउनुभयो। जस अन्तर्गत दाङतर्फ 22 किलोमिटर सड़क र 17 पुल सहित 29 अर्ब रकम स्रोत सुनिश्चित भएको समेत जानकारी दिनुभयो। कार्यालय प्रमुख भण्डारीका अनुसार अधिकांश सड़कका लागि टेण्डर हुने प्रक्रियामा छ।
2: चर्को मूल्य वृद्धि र निर्माण सामग्रीको चरम अभावका कारण रोकिएको नागढुङ्गा मुगलिन सड़क खण्ड विस्तारको काम पुनः शुरू भएको छ। राजधानी काठमाडौँको मुख्य लाइफलाइन मानिने नागढुङ्गा मुगलिन सड़क विस्तारको जिम्मा पाएको शर्मा एण्ड कम्पनीका डाइरेक्टर सौरभ शर्माले निर्माणका लागि अत्यावश्यक बिटुमिन ल्याइसकेको र काम शुरू गरिएको जानकारी दिनुभयो। पश्चिम एसियामा जारी द्वन्द्वका कारण चर्को मूल्य वृद्धि भएको र भारतबाट ल्याइने बिटुमिन अभाव भएको भन्दै निर्माण कार्य प्रभावित भएको थियो।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेनाले होर्मुज जलमार्गमा इरानका 2 ड्रोन खसालिएको दावी गरेको छ। होर्मुजमा अन्तर्राष्ट्रिय समुद्री आवागमनका निम्ति खतरा उत्पन्न गरिरहेको भन्दै इरानी ड्रोनलाई अमेरिकी सेनाले नष्ट गरेको सीएनएनले जनाएको छ। आज केही समय अघि मध्यपूर्वमा तैनाथ अमेरिकी सेनाले होर्मुज जलमार्गमा अन्तर्राष्ट्रिय समुद्री आवागमनका निम्ति खतरा पैदा गरिरहेका इरानका 2 वान वे अट्याक ड्रोन खसालेको अमेरिकी सेन्ट्रल कमाण्डले सामाजिक सञ्जाल मार्फत जानकारी दिएको छ। सेनाले इरानी आक्रमणताका विरूद्ध रक्षात्मक कार्यवाही जारी राख्न आफू सधैँ तयारी अवस्थामा रहेको पनि जनाएको छ। अमेरिका र इरान बीच युद्ध विराम गरिए पनि दुवै देशका सेनाले एकअर्कालाई यो उल्लंघन गरिरहेको आरोप लगाइरहेका छन्। यसअघि हिजो इरानले बहराइन र कुवेतमा आक्रमण गरेको रिपोर्ट सार्वजनिक भएको थियो। इरानले भने आफ्ना राडारमा अमेरिकाले आक्रमण गरेपछि जवाफ दिएको बताएको छ।
2: नेपाल परिवेशमा अब खेल समाचार। एसियन गेम्स पुरूष क्रिकेट छनौट प्रतियोगिताको उपाधिका लागि नेपालले हङकङको सामना गर्ने भएको छ। सिंगापुरमा भएको प्रतियोगिताको दोस्रो सेमी फाइनलमा मलेसियालाई 6 विकेटले पराजित गरेको हङकङले फाइनलमा नेपालसँग भेट पक्का गरेको हो। आज भएको प्रतियोगिताको पहिलो सेमी फाइनलमा ओमानलाई पराजित गरेर नेपालले फाइनलमा स्थान पक्का गरेको थियो। समूह चरणमा चीन र मलेसियालाई हराएको नेपालले अर्को समूहबाट आएको हङकङसँग खेल्न लागेको हो। यसअघि नै एसियन गेम्समा स्थान बनाइसकेका नेपाल र हङकङ बीचको फाइनल खेल भोलि मध्याह 12:15 शुरू हुनेछ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: भारत भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता, भ्रमणले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाएको दावी।
2: सदनको कार्यसूची बारे छलफल गर्न सभामुख अढियालद्वारा प्रमुख सचेतकहरूको बैठक आह्वान, माग सम्बोधन नभए संसद अवरूद्ध गर्ने प्रतिपक्षीको संकेत।
3: निजामती कर्मचारीले अब प्रदेश स्तरकै अस्पतालबाट उपचार सेवा पाउने, स्वास्थ्य बीमा कार्यक्रम सरकारी कर्मचारीका लागि बाध्यकारी बनाइने।
2: इरानका दुई ड्रोन खसालेको अमेरिकी सेनाको दावी, आक्रमकता विरूद्ध रक्षात्मक कार्यवाहीका लागि सधैं तयार रहेको भनाई।
3: र एसियन गेम्स छनौटको उपाधिका लागि नेपालले हङकङको सामना गर्ने।
2: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। कृष्ण र अप्सरा विदा हुन्छौ। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.
4: Hello.
5: Hello.
4: Ma hajur ko bank bata boleko. Tapaiko message ma euta OTP number aayeko chha. मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
5: हुन्छ हुन्छ, पठाउँछ है। ए ए नानी, छोरी।
6: हजुर।
5: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
6: ल दिन त। हेलो, भन्नुहोस् त।
4: हेलो, हजुर
6: हजुर,
4: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
6: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
5: ए नानी, के भने रहेछ? के भयो?
6: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
5: ल ल ल, किन दिन्थे?
7: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
8: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
7: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
8: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड। अब सुन्नुहोस् पूरा समाचार।
8: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
9: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदद गर्छ।
8: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
9: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
8: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
9: मद्यपान र धूम्रपान सेवन नगरौ,
8: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: घरवासै भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर बच्यो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-15-16-094, 98-476-39।
3: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
4: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
3: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
4: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
3: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
4: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कैद दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
6: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 MHz।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
2: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
1: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
1: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
2: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
1: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
2: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
1: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
2: के तपाईँलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ?
3: के तपाईँलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
4: यदि त्यसो हो भने
5: अब चिन्ता नगर्नुहोस्, किनभने
6: मणिपाल सिटी अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री
7: यही जेठ 30 गते शनिबार
8: बागलुङ मेडिकल हल खुस्मा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
9: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गट लाग्ने, घुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा काम्ने, ओछ्यानमा पिसाब गर्ने, योनिजा नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागू औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
7: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, ब्रिय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
10: याद गर्नुहोला डाक्टर र आउने मिति
7: यही जेठ 30 गते शनिबार
11: स्थान बागलुङ मेडिकल हल बडगाउ।
12: सम्पर्क फोन नम्बर 0674-2027
11: 24-027।
12: सम्पर्क मोबाइल नम्बर 98-572-5597
11: 98-511-81-918।
13: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज।

0: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में।
1: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी आईतवार देखि शुक्रवार सम्म साझा 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582578582779582780।

0: कर्णाली प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
1: हो नि, पोखरा मुस्ताङ देखि बन्दीपुर सम्म, मनाङ लङजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
2: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
1: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
3: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी।

0: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
1: विशेषताहरू
0: विषय विज्ञद्वारा अध्यापन गराइने
1: अत्याधुनिक प्रयोगशाला
0: प्रविधि मैत्री शिक्षा
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
3: नमस्कार सेनसेविका दिदी।
4: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
5: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
4: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
3: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
4: हो त,
5: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
4: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया सम्भावना सँगै उदाएको नया बिहानीको पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईँको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईँकै शमशाथमा हुनेछौं।

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले बिहानको ठीक पाँच बज्यो।

नमस्कार सामुदायिक रेडियो दिदी बहिनी पञ्चनब्बे थुप्लो दुई मेगा हस्ते तार पारेको खबर चौतारीमा समाचार कक्षबाट म दुर्गाको हार्दिक स्वागत छ। हाम्रो प्रसारण सेवा पश्चिमाञ्चल क्षेत्रमा प्रत्यक्ष र इन्टरनेट अनलाइनमा www.radiodidibahini.org लगन गरेर संसारभर सुन्न सकिन्छ। खबर चौतारीमा खबर अगाडि बढाउँ। कुष्मा बहुमुखी क्याम्पस प्रथम वार्षिक उत्सव तथा साधारण सभा सम्पन्न यो प्रसंगबाट कुष्मस्थित बहुमुखी क्याम्पसको प्रथम जिल्ला वार्षिक तथा साधारण सभा सम्पन्न भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जोशीले बताउनु भएको छ। शैक्षिक संस्थाले स्थानीय आवश्यकता अनुसार दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने जोड़ दिँदै कुष्मा बहुमुखी क्याम्पसले छोटो समयमा सकारात्मक पहिचान बनाउन सफल भएको उल्लेख गर्नुभयो। क्याम्पस संचालक समितिका अध्यक्ष गोविन्द पहाड़ीले क्याम्पसको स्थापनापछि एक वर्षको प्रगति शैक्षिक उपलब्धि तथा आगामी योजना बारे जानकारी गराउनु भएको थियो। गुणस्तर शिक्षा भौतिक पूर्वाधार विकास विद्यार्थी मैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेको क्याम्पस अगाडि बढ़िरहेको बताउनुभयो। कार्यक्रममा विभिन्न क्षेत्रका शिक्षा प्रेमी अभिभावक प्रधानाध्यापक विद्यार्थी सरकारवालाको सहभागिता थियो। वार्षिक उत्सव अवसरमा क्याम्पसको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुको साथै आगामी वर्षको योजना कार्यक्रम बारे पनि छलफल गरिएको थियो। सहभागीले कुष्मा बहुमुखी क्याम्पसलाई जिल्लाकै उत्कृष्ट शैक्षिक संस्थाका रूपमा विकास गर्न सामूहिक प्रयास आवश्यक रहेको बताएका छन्। कार्यक्रममा क्याम्पस विशेष सहयोग पुर्याउनेलाई सम्मान गरिएको थियो। कुष्मा स्थित गुप्तेश्वर बहुमुखी क्याम्पस शिवालय बहुमुखी क्याम्पस बीच एकता भई कुष्मा बहुमुखी क्याम्पस स्थापना भएको हो। क्याम्पस स्थापना भएपछि साबिकका क्याम्पसहरू दुई उच्च भवनहरूमा अध्यापन भइरहेको छ। क्याम्पसमा अहिले स्नातक तहसम्मको अध्यापन हुने गर्दछ। जेएनजी आन्दोलनका क्रममा कास्की कारागारबाट भागेका एक कैदी बन्दीलाई प्रहरले नौ महिनापछि म्याग्दीको बेनी नगरपालिका नौगलेश्वरबाटै पक्राउ गरेको छ। जबरजस्ती गर्ने मुद्दामा कास्की जिल्ला अदालतबाट दोषी ठहर भएको पोखरा महानगरपालिका नौका 54 वर्षीय लक्ष्मण मगरती भनिने कृष्ण बहादुर सार्कीलाई पक्राउ गरी शनिबार कारागार बेनी चलान गरिएको हो। शुक्रबार राति करिब 9 बजे गलेश्वरमा शंकास्पद रूपमा हिँड्दै गरेको अवस्थामा पक्राउ परेका सार्कीलाई एक राति हिरासतमा राखी प्रक्रिया पूरा गरी बाँकी कैद भुक्तान गराउन कारागार चलान गरिएको प्रहरी निरीक्षक सागर तिमिर सिन्हाले जानकारी दिनुभयो। कास्की जिल्ला अदालतले 7 वर्ष कैद फैसला सुनाएका सार्की पोखरा स्थित कारागारमा सहनायकको जिम्मेवारीमा रहेको खुलेको छ। उहाँको छानबिनका क्रममा गत भदौ 23-24 गते जेएनजी आन्दोलनका क्रममा कारागारबाट भागेको पुष्टि भएपछि बाँकी कैद भुक्तान गर्न कारागार चलान गरिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी राजसोपा म्याग्दीको शनिबार बेनीमा सम्पन्न जिल्ला अधिवेशनबाट युवराज रोक्काको सभापतित्वमा सर्वसम्मत रूपमा कार्य समिति चयन भएको छ। कार्य समितिमा उपसभापतिमा कल्पना खत्री, सचिवमा सुनिल शर्मा, सहसचिवमा सन्तोष ढुङ्गाना र कोषाध्यक्षमा हिरा बहादुर बोगटी सुरत रहनुभएको छ। यसै गरी सदस्यमा सागर कुमार शर्मा पौडेल, गुणमाया पूर्जा, युवराज सुवेदी, सरोज सुवेदी, पुनः बहादुर खत्री रहनुभएको जिल्ला सचिव सुनिल शर्माले जानकारी दिनुभएको छ। अधिवेशनको उद्घाटन गर्नुहुँदै राजसोपा गण्डकी प्रदेश सभापति समेत रहेका प्रतिनिधि सभाका सदस्य राजन गौतमले आगामी प्रदेश र स्थानीय तहको निर्वाचनमा म्याग्दी जिल्लामा पहिलो दल हुने गरी संगठन विस्तार मा जुट्न निर्देशन दिनुभयो।
प्रतिनिधि सभा सदस्य गौतमले चाल सुपामा नयाँ र पुराना योगदान हुने बहस नहुने भएकाले सबैलाई सम्मान व्यवहार गर्न समेत अनुरोध गर्नुभयो। राजसुपा नेता सरोज बानियाले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रशिक्षक विभागका प्रमुख दीपक श्रेष्ठ, निवर्तमान सचिव राजा राम बरुवाल, नेपाली कांग्रेस म्याग्दीका सचिव हरिबहादुर पुन, राजसुपा पूर्व सभापति आम बहादुर विकले मन्तव्य राख्नु भएको थियो। सोही अवसरमा नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले राजसुपा नेतृत्वको सरकारले संचार क्षेत्रमा लोक कल्याणकारी विज्ञापन सहित सरकारी विज्ञापन निजी संचार माध्यमलाई रोक लगाउने निर्णय सच्याउन माग गर्नुभएको थियो। सोही अवसरमा म्याग्दीलाई हिमाल जिल्लाको मान्यता कार्यान्वयन गराउने कार्यक्रममा उपस्थित भएका राजसुपा केन्द्रीय नेताहरूले ध्यान आकर्षण गराउनु भएको थियो। तपाईँ यति बेला सामुदायिक रेडियो दिदीबहिनी 95.2 मेगाहर्जले तार पारेको कभर चौतारी सुन्दै हुनुहुन्छ। कभर चौतारीमा कभरको क्रम बाँकी छ, केही क्षणको छोटो व्यापारिक विश्रामपछि।

0: भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
4: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
3: उपचार सेवाहरू,
4: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
3: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुला लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
4: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
3: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
4: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
3: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
4: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878, 582-7979, 582-7880।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियों
1: उनसे मुटु नारी कोनी चलछ उसै गरी चो हाँक्न सक्छन् घर देश फरक अनि कहाँ भो नयाँ नेपाल निर्माणमा जुटेका छन् बराबरी हक अधिकारबाट वञ्चित नहुन् है कसै गरी
2: सुनिश्चित महिला अधिकार नै सुसम्पन्न नेपालको पूर्वाधार हो
3: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत
4: महिला दाई ए महिला दाई पानी त धेरै ठुलो पर्यो खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है
5: हो सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ
6: विपदको पूर्व तयारी गरौं जनधनको क्षति कम गरौं वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं
7: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: के तपाईलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गटा लाग्ने समस्या छ?
2: के तपाईलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
3: यदि त्यसो हो भने अब चिन्ता नगर्नुहोस्, किनभने
4: मणिपाल शिक्षण अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री
5: यही जेठ 30 गते शनिबार
6: भागलुङ मेडिकल हल खुस्मा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
2: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, गुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा काम्ने, ओछ्यानमा पिसाब गर्ने, योनिजा नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागु औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
6: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, वृय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
5: याद गर्नुहोला डाक्टर र आउने मिति
6: यही जेठ 30 गते शनिबार
2: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
7: सम्पर्क फोन नम्बर 0674202027
2: 24027
7: सम्पर्क मोबाइल नम्बर 98572597
2: 98511 89918।

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
2: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
2: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
2: विशेषताहरू
1: विषय विज्ञद्वारा अध्यापन गराइने
2: अत्याधुनिक प्रयोगशाला
1: प्रविधि मैत्री शिक्षा
3: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
1: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
4: ए बाबु, अध्यारो छ, टर्च बालेर जाऊ।
5: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
4: बर्खाको बेला छ, अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
5: है, बल्ल सम्झे, सर्पको टुकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
4: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
5: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
4: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
6: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
5: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल शुरू गरौं न त।
4: हुन्छ
8: हुन्छ।
5: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
4: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।